0: दृश्य र प्रभावकारी बन्दै गएको छ। वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत लागू गरिएको वन सम्वर्धन प्रणालीमा 15 सेन्टिमिटर वा सो भन्दा बढ़ी व्यास भएका सबै रूखको स्थान जीपीएसबाट निर्धारण गरी रूखको प्रजाति, व्यास, उचाई, स्वास्थ्य अवस्था र व्यवस्थापन सम्बन्धी विवरण डिजिटल प्रणालीमा अभिलेख गर्ने गरिएको छ।
1: नेपाल सरकारको सहकार्यमा गैर आवासीय नेपाली संघ एनआरएनएले आयोजना गर्न लागेको चौथो विश्व नेपाली ज्ञान सम्मेलन 2027 तयारीका सम्बन्धमा एनआरएनएले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणा पत्र प्रस्तुत गरेको छ। प्रतिनिधि मण्डलमा एनआरएनए उपाध्यक्ष तथा गैर आवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिको संयोजक रोजिना प्रधान राई, उपाध्यक्ष तथा सिप ज्ञान तथा प्रविधि हस्ता अन्तरण विभाग प्रमुख डाक्टर ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको सहभागिता रहेको थियो। सो अवसरमा उपाध्यक्ष तथा सिप ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डाक्टर ज्ञानेन्द्र रेग्मीले सम्मेलनको उद्देश्य विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको ज्ञान, सिप, प्रविधि तथा अनुभवलाई नेपाल सरकारका राष्ट्रिय प्राथमिकतामा परेका विकास कार्यक्रमसँग केन्द्रित गर्दै नेपालको विकास तथा समृद्धिमा प्रभावकारी रूपमा परिचालन गर्ने योजनाबारे जानकारी गराउनुभयो।
0: नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वार्षिक उत्सवका अवसरमा नेपालमा व्यापार तथा लगानी मेला हुने भएको छ। नेपाल एओटीएस एलुमनाई सोसाइटी र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा साउन 14 र 15 गते ललितपुरमा दुई दिने विशेष समारोह हुने आयोजकले जनाएको छ। व्यापार तथा लगानी मेलामा 20 भन्दा बढ़ी नेपाली र जापानी कम्पनी तथा संस्थाले आफ्ना उत्पादन, सेवा, प्रविधि र लगानीका अवसर प्रदर्शन गर्ने जनाइएको छ।
1: सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मधेस प्रदेशको राजधानी जनकपुरधाम सहित प्रदेशका 8 जिल्लामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्नका लागि अपील गर्दै कुनै प्रकारको अप्रिय घटना हुन नदिनका लागि जिल्लाका सदरमुकाम र शहर बजार क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी नागरिकको सुरक्षा दिँदै आएका छन्।
0: नेपाल टेलिकमले मनसून अफर 2083 अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध गराएको छ, जस अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरू संचालनमा ल्याएको छ भने पहिलेदेखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजलाई निरन्तरता दिएको छ। कम्पनीका अनुसार पोस्ट पेड ग्राहकलाई लक्षित गरी पोस्ट पेड 373 प्याक र पोस्ट पेड 499 प्याक उपलब्ध हुनेछ। 373 रूपियाँ 30 दिन समय अवधि भएको प्याक अन्तर्गत 6 GB डाटा चलाउन, 400 मिनट अल नेट भोइस कल गर्न र 50 अल नेट एसएमएस पठाउन सकिनेछ भने 499 रूपियाँमा 10 GB डाटा चलाउन, 500 मिनट अल नेट भोइस कल गर्न र 100 अल नेट एसएमएस पठाउन सकिने व्यवस्था गरिएको छ।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा आर्थिक वर्ष 2082/83 537 फर्मलाई जरिवाना तिराएको छ। बजारमा गैर कानूनी तथा उपभोक्ता हित विपरीतका गतिविधि गर्ने फर्ममाथि गरिएको कार्यवाहीबाट 2,61,23,300 रूपियाँ जरिवाना असूल गरिएको छ। जरिवानाबाट राजस्व संकलन भइरहँदा पनि एकै प्रकृतिका समस्या पटक पटक दोहोरिँदा बजारमा सुधार नदेखिएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्।
0: अब शेयर बजार, अघिल्लो कारोबार दिन घटेको शेयर बजारमा मंगलबार पनि गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेक्सेका अनुसार मंगलबार बजार 4.64 अंकले घटेर 2,696.67 बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन भने बजार 33.28 अंकले घटेको थियो।

नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: अब खेल खबर. नेपाली टोली पाकिस्तानमा भएको काभामेन्स भलिबल च्याम्पियनशीपमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ. इस्लामाबादमा भएको पाँचौं स्थानको खेलमा नेपाली टोली कजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएसँगै च्याम्पियनशीपमा जितविहीन हुँदै बाहिरिएको हो. लिखायत व्यायामशालामा नेपाली टोलीले एउटा सेटमा मात्र प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सक्यो. पहिलो सेटमा नेपालले 25-18 सहजै गुमायो.
1: अब विचार विश्लेषणको पालो. नयाँ आर्थिक मार्ग शीर्षकमा नवराज ढकालको विचार गोर्खापत्रमा छापिएको छ. प्रवासी नेपालीको ज्ञान लगानी र अन्तर्राष्ट्रिय सञ्जाल उपयोग गर्न, संस्थागत संयन्त्र स्थापना तथा जलवायु वित्त र हरित लगानी आकर्षित गर्न आर्थिक कूटनीति दुई अभियान चलाउन सकिन्छ. प्रत्येक दूतावासलाई आवश्यक जनशक्ति र बजेट उपलब्ध गराई व्यापार लगानी, पर्यटन र डिजिटल सेवा प्रवर्धनका मापन योग्य लक्ष्य प्राप्त गर्न उत्प्रेरित गर्नुपर्छ. आजको भू अर्थ राजनीतिको युगमा नेपालले आफ्नो भू राजनीतिक अवस्थितिलाई बजारसँग, स्रोतलाई प्रविधिसँग र कूटनीतिलाई समृद्धिसँग जोड्न आर्थिक कूटनीति दुई प्रभावकारी उपकरण बन्न सक्छ.
0: युवाको सपना राष्ट्रको समृद्धि सौभाग्यवालीको विचार नागरिक दैनिकले छापेको छ. हामी युवालाई विदेश पठाएर गर्व गर्ने होइन, आफ्नै भूमिमा विश्वस्तरीय कम्पनी जन्माउने राष्ट्र बन्नुपर्छ. नेपाली श्रम मात्र होइन, प्रविधि, उत्पादन, सेवा र विचार पनि निर्यात हुनुपर्छ. यही बाटोले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र दिगो बनाउनेछ. स्टार्टअपमा लगानी गर्नु भनेको एउटा कम्पनीमा लगानी गर्नु होइन, नेपालको भविष्यमा लगानी गर्नु हो. आजको पुस्ताले एउटा ऐतिहासिक निर्णय गर्नुपर्छ. रोजगारी खोज्ने नेपाल होइन, रोजगारी सिर्जना गर्ने नेपाल बनाऊ. यही सोचले आत्मनिर्भर अर्थतन्त्र, समृद्ध समाज र विकसित नेपालको जग बसाल्नेछ. स्टार्टअप अब विकल्प होइन, नेपालको राष्ट्रिय आवश्यकता हो. सबै मिलेर यस्तो नेपाल बनाऊ जहाँ युवाको सपना विदेशमा होइन, आफ्नै मातृभूमिमा साकार होस्।
1: निराशाको निशा र आत्मदाहमा निमग्न समाज शीर्षकमा राजन कोइकेलको विचार हिमालय टाइम्समा छापिएको छ. अधिकांश मानिस घर, परिवार, समाज, आर्थिक अवस्था, लाज, सेवाको अभाव वा रोगबारे जानकारी नहुँदा उपचारसम्म पुग्दैनन्. त्यसले मानसिक स्वास्थ्यलाई व्यक्तिगत कमजोरी नठानी स्वास्थ्यको अभिन्न हिस्सा मान्न जरूरी छ. मानसिक स्वास्थ्य सेवाको पहुँच स्थानीय तहसम्म विस्तार गर्ने, विद्यालय र विश्वविद्यालयमा नियमित मनोपरामर्श सेवा उपलब्ध गराउने, कार्यस्थलमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, परिवारभित्र खुलेर संवाद गर्ने संस्कृतिको विकास गर्दै सचेतना जगाउन सकिन्छ.
0: प्रकाश भण्डारीले लेख्नु भएको वित्तीय अपराध नियन्त्रण सार्वजनिक निजी सूचना साझेदारीको साइनो शीर्षकको विचार अभियान दैनिकले छापेको छ. सूचना साझेदारीलाई प्रतिस्पर्धाको विषय होइन, राष्ट्रिय हितको विषयका रूपमा स्वीकार गर्न सकियो भने वित्तीय अपराध नियन्त्रणमा नेपालले उल्लेखनीय सफलता हासिल गर्न सक्छ र यसले नेपालको वित्तीय प्रणालीलाई सुरक्षित र सक्षम बनाउँदै अन्तर्राष्ट्रिय जगतमा समेत अझ बढ़ी विश्वसनीय र भरपर्दो बनाउनेछ.
1: हवस् त, अहिलेलाई नेपाली खबर यति नै. यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र

0: अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने:
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
4: साहिनो समय सूचक, अहिले साँझको 6 बज्यो।

पाहिलो समय सूचक अहिले बिहानको 6 बज्यो AM. यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: गर्ने उद्देश्यले आज आह्वान गरिएको सर्वदलीय बैठकको प्रसंग
1: साम्प्रदायिक सद्भाव कायम गर्नका लागि राजनैतिक दलहरूको सहभागिता बढ़ाउनका लागि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपका सभापति रवि लामिछानेले आज बिहान बस्ने गरी सर्वदलीय बैठक बोलाउनु भएको छ। बिहान 8 बजे सिंहदरबारमा बस्ने गरी सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेको रासोपाका महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। सामाजिक रूपमा फैलिन सक्ने दोष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकता बोध भएकाले सर्वदलीय बैठक बोलाइएको महामन्त्री आचार्यले बताउनुभयो। बैठकमा सहभागी हुनका लागि सबै दललाई पत्रचार गरिएको र सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर पनि आमन्त्रण गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरी घटनाको शुरूआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको जनाउँदै सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नभइदिन सरकारवाला सबैमा अनुरोध गर्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सुनसरी घटनाका कसुरदारलाई कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मृतकका परिवार घाइते तथा घाइतेका परिवारलाई न्यायको अनुमति गराउन सरकारले आफ्नो पूरा शक्ति लगाउने वाचा समेत व्यक्त गर्नुभएको छ। आफ्नो उत्तेजना आक्रोश बदलाको भावनालाई रोक्दै उत्तेजित हुने वा गराउने कुनै पनि काममा शरीक नभइदिन उहाँले अपील समेत गर्नुभयो। एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न उहाँले अनुरोध समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले साम्प्रदायिक सद्भावका लागि संयमता अप्नाउनु सबैभन्दा महत्वपूर्ण रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत जारी एक भिडियो सन्देशमा सभापति थापाले घटनाका बारेमा सरकारसँग आफूहरूले प्रश्न सोध्ने र सरकारलाई थप जिम्मेवार बनाउने प्रतिबद्धता जनाउँदै उत्तेजना फैलाउने कुनै पनि गतिविधि कसैले पनि नगर्न अनुरोध गर्नुभयो।
2: सरकारको जवाफ पनि माग्छौ र सरकारलाई जिम्मेवार बनाएर पनि छाड्छौ। तर अहिले परिस्थिति जसरी बिग्रदै गएको छ यो बेलामा हाम्रो पनि केही जिम्मेवारीहरू छन्। तपाई म हामी प्रत्येक जिम्मेवार बन्नुपर्नेछ। हामीले संयमता गुमायौं र धैर्यता राख्न सकेनौं भने हामी सबैले ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। त्यसैले म सबैलाई आग्रह गर्न चाहन्छु यो बेलामा अफवाह होइन, उत्तेजना होइन, प्रतिशोध होइन, संयमता चाहिएको छ। विविधतामा एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, हामीहरूको बीचको बन्धुत्व यो नेपाली समाजको आत्मा हो, हाम्रो प्राण हो। यो कठिन परिस्थितिमा यसले हामीले मन्त्रको रूपमा सम्झाउनु पर्नेछ र प्रत्येकले यही चेतनाका साथ काम गर्नुपर्नेछ। समाजमा सद्भाव राख्नका निम्ति, धार्मिक सहिष्णुता राख्नका निम्ति म प्रत्येकलाई, खास गरिकन स्थानीयवासीलाई हार्दिक अपील गर्न चाहन्छु। नेपाली कंग्रेसका साथीहरू जी ठाउँहरूमा हुनुहुन्छ, मेरो तपाईँहरू सबैलाई अनुरोध छ यो बेलामा घाइतेको उपचारलाई तपाईँहरू लाग्नुहोस्, दुःखमा परेको परिवारलाई सहयोग गर्नुहोस् र खास गरिकन धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नका निम्ति तपाईँहरूले अझ बढी सचेत भएर मेहनत गर्नुपर्नेछ।
0: यसैबीच सुनसरीको दिवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन हिजो जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास पनि भइरहेको छ। त्यस घटनाबारे गठित छानबिन समितिले हिजोदेखि नै काम शुरू गरेको छ। जिल्लाका केही स्थानमा हिजो पनि कर्फ्यू जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता अप्नाइएको थियो भने प्रशासनको निरन्तर समन्वय, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव भाव कायम गर्न प्रयास गरिएको छ। सुनसरीको दुहबी पकली लगायतका स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना समेत गरे। केही स्थानमा भने कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गर्नुका साथै छिटपुट घटना समेत भएको स्थानीय प्रशासनले बताएको छ। पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अराजक र अप्रिय घटना हुन नदिन पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण राजमार्गदेखि 200 मिटर क्षेत्रसम्म कर्फ्यूको आह्वान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको जनाएको छ। हरिनगर, भुटहा, कप्तानगंज, घुस्की र देवानगंज बजार क्षेत्रमा पनि कर्फ्यू जारी छ। इनेरुवाको चोक चोकमा कर्फ्यू आदेशका बीच प्रदर्शन नगर्न पनि अनुरोध गरिएको छ। आइतबार राति भएको घटनामा गोली लागेर देवानगंज तीनका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि संवेदनशील घोषित देवानगंज, हरिनगर, कप्तानगंज, भुटहा, लौकही, भन्टाबारी तथा सीमावर्ती क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी लगायत अरू सुरक्षाकर्मीको पनि उच्च सतर्कता अप्नाइएको स्थानीय प्रशासनले बताएको छ।
1: फोरममाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकहरूले आकस्मिक बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित हुन पुगी स्वास्थ्य सेवा रोक्नु र हाम्रो चाहना होइन। चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बारम्बार दोहोरिरहेका छन्। तर राज्य मूक दर्शक बनेर बस्यो संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो, डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय गर्न बाध्य भयो, डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ उहाँले भन्नुभएको छ। हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंज स्थित नारायण अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उहाँका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड़ समेत गरेका थिए भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट समेत भएको थियो। ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि निर्ममतापूर्वक कुटपिट भएको थियो। उहाँलाई काठमाडौँ ल्याएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी राखिएको छ। का अनुसार उहाँको अवस्था खतरामुक्त छ। संघका अनुसार वीरगंजको घटना पछिको उदाहरण मात्रै हो। प्रत्येक साता दुईदेखि तीनजना चिकित्सकमाथि कुटपिट वा गाली ग्लोभ्स तथा ज्यान मार्ने धम्कीका घटना बढ़दै गएको उनीहरूले बताएका छन्।
0: रेडियो नारायणी वीरगंजका अनुसार चिकित्सक तथा स्वास्थ्य कर्मीहरू उपचार सेवा बन्द गरेर हड़तालमा उत्रिएकाले पर्सा जिल्लाका सम्पूर्ण अस्पतालको उपचार सेवा तेस्रो दिन हिजो पनि ठप्प बनेको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शनिबार बिहान एकजना बिरामीको मृत्यु भएपछि मृतकका परिवारले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि गरेको हातपातको विरोधमा हिजो गत शनिबारदेखि नै बन्द रहेका पर्सा जिल्लाका अस्पतालहरूको उपचार सेवा ठप्प बनेको हो। नारायणी अस्पतालमा हाल कार्यरत 85 जना चिकित्सक मध्ये 71 जनाले सामूहिक रूपमा राजीनामा दिएको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य कर्मी सुरक्षा सम्बन्धी ऐनबारे मंगलबार दिउँसो छलफल भएको छ। त्यसको कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने बारेमा सरकारवालासँग पनि छलफल गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। मन्त्रालयले सक्दो सहजीकरण गरिरहेको उल्लेख गर्दै आफूहरूले अस्पताल बन्द नगर्न अपील गरेको उल्लेख गर्नुभयो। अस्पताल संवेदनशील क्षेत्रमा समेत रहने गर्छ र नेपाल चिकित्सा संघका अध्यक्ष डाक्टर बद्री रिजालले भने आज पनि ओपीडी नखुल्ने चेतावनी दिनुभएको छ। आफूहरूको माग सम्बोधन नभएसम्मको लागि निरोधका कार्यक्रम यथावत राख्ने पनि उहाँले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व चेतावनी सन्देश देशैभरि पुर्याउन सरकारलाई चुनौती।
3: निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन।
0: 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 को 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो लगायतका खबर बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: खानेकुरा त सधैँ दिनैमा खान्छ त होइन, मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
5: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
4: गर्भवती हुँदा के खाने?
5: स्तनपानको मात्रा कसरी पुर्याउने?
4: शिशुलाई कहिलेदेखि थप खाना दिने?
5: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
4: यसको जवाब अनुमानमा होइन,
5: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
4: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
5: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
8: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा छ जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा संसदलाई तत्काल छैन बिजनेस शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन्। आर्थिक वर्ष 2083-84 को बजेट पछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधि सभा बैठक 31 असारदेखि साउन 14 र राष्ट्रिय सभा बैठक 31 असारदेखि नै 15 साउनसम्म स्थगित गरिएको छ। बैठक बस्ने दिन नजिकदा राष्ट्रिय सभामा तत्काल कुनै बिजनेस छैन, प्रतिनिधि सभामा पनि बिजनेस अभाव छ। राष्ट्रिय सभा नयाँ विधेयक छैनन् भने यसअघि दर्ता गरिएका विधेयक पारित गरी प्रतिनिधि सभामा पठाइएका छन्। प्रतिनिधि सभामा विचाराधीन विधेयकको संख्या 8 छ, तीमध्ये एउटा मात्रै सभा छ र अरू संसदीय समितिमा छन्। समितिमा रहेका 7 विधेयक मध्ये 3 प्रतिनिधि सभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका छन्। जनतासँग भेट्न सांसदलाई समय दिएको भनिए पनि सरकारले सदनमा बिजनेस ल्याउन नसकेर सदन रोकिएको हो। संसदलाई बिजनेस दिन नसक्नु सरकारको कमजोरी रहेको कांग्रेसका प्रमुख सचेतक बासना थापाले बताउनु भएको छ। त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुला ले भने सरकारले विधेयक नल्याएसम्म संसद बैठक चल्नै नसक्ने बताउनु भएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले भने बैठक अगावै 8 र 10 विधेयक दर्ता गर्ने तयारी रहेको समेत जानकारी गराउनु भएको थियो। त्यस्तै भित्रपृष्ठमा रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोक्का न्यायको खोजीमा पीड़ित शीर्षकमा ऋषिराम पौड्यालले खबर लेख्नु भएको छ। रजिस्ट्रेशन पास भएर पटक पटक किनबेच भएको जग्गा हदबन्दीका नाममा रोक्का हुँदा लालपूर्जा भएका सर्वसाधारण सम्पत्ति भोगचलनबाट वञ्चित भएका छन्। मालपोतबाट कानूनी प्रक्रिया पूरा गरी खरिद गरिएको जग्गा हदबन्दीका नाममा रोक्का गरिएपछि सयौं जग्गा धनी आफ्नो सम्पत्तिको अधिकार प्रयोग गर्नबाट वञ्चित बन्न पुगेका हुन्। 10 सचिव 45 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै शीर्षकमा राजेश मिश्रले कान्तिपुरको भित्रपृष्ठमा खबर लेख्नु भएको छ। संघको 52,000 दरबन्दीको 3% मात्रै कटौती, सबै मन्त्रालयमा सहसचिवको दरबन्दी घटाइँदै नवगठित विज्ञान मन्त्रालयमा 90 दरबन्दी रहेको छ। त्यस्तै भित्रपृष्ठमा बजार अनुगमन जरिवाना उठ्छ तर हुँदैन सुधार शीर्षकमा अर्को खर्च भने जग्गा विवादले अल्झियो रानी जमराको तेस्रो चरणको काम शीर्षकमा पनि खबर प्रकाशित छ।
0: सुब्बा र वाग्लेको संसदीय सुनवाई सम्पन्न शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश 2 आयुक्तको संसदीय सुनवाई सम्पन्न गरेको हो। आयुक्तमा सिफारिश हुनुभएका डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको सुनवाई सम्पन्न भएको हो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मान बहादुर कार्कीको पनि सुनवाई गर्नेछ। सुनवाई प्रक्रिया सम्पन्न भएपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्ने पनि उल्लेख गरिएको छ। समितिमा सुनवाईका क्रममा प्रस्तावित आयुक्त सुब्बाले आगामी निर्वाचनमा सूचना प्रविधि दुरूपयोगको चुनौती थपिने बताउनुभयो। सुब्बाले डिपफेक, घृणास्पद अभिव्यक्ति र दुष्प्रचार जस्ता चुनौती थपिने धारणा समितिमा राख्नुभयो र त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा पनि आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो। अर्को खबर, अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क बनाइने, व्यवसायीका समस्या समाधानमा उच्च प्राथमिकता शीर्षकमा खबर छापिएको छ भने टुंगिएन राजस्व अनुसन्धान राजमार्ग विस्तार प्रभावित शीर्षकमा शशिधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा थुप्रिँदै गैर बैंकिङ सम्पत्ति शीर्षकमा मधुजङ पाण्डेले लेख्नु भएको खबर छ। रेडीले राखेको घरजग्गा लगायत धितो बिक्री नभएर बैंकहरूलाई कर्जा उठाउन शास्ति भइरहेको छ। अहिले बैंकका कर्मचारी कर्जा चुक्ताका लागि रेडीको घर कार्यालयमा पुगेर ताकेता गर्दा पनि उनीहरूले अनेक समस्या देखाएर तिर्ने भाका लम्ब्याइरहेको गुनासो बैंकरहरूको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकसँग गैर बैंकिङ सम्पत्ति 46.80 अर्ब रूपियाँ बराबरको छ, जुन आर्थिक वर्ष 81-82 को तुलनामा 18.89% बढ़िरहेको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बफर रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिविर सगरमाथा आधार शिविर एभरेस्ट बेस क्याम्प खुम्बु हिम नदीमा गरिएको एउटा वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकहरूले यस्तो प्रस्ताव गरेका हुन्। आर्थिक कारोबार दैनिकमा बैंक ब्याजदर हरेक महिना घट्दो शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ भने पोखरामा 20 किलोमिटर सड़कमा बिछाइयो भूमिगत विद्युतको तार शीर्षकमा दिननाथ बरालले लेख्नु भएको छ। पर्यटनको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियान अन्तर्गत हालसम्म 20 किलोमिटर बिछाइएको छ। यो कुल लक्ष्यको करिब 80% रहेको पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा गति लिँदै एमसीसी परियोजना नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। एक महिनाभित्र सञ्चालन गर्ने योजना छ। पहिलो चरणमा 200 मेगावाट विद्युत निर्यात र 130 मेगावाट आयात गरिने पनि उल्लेख गरिएको छ। तत्काल 200 मेगावाटमा निर्यात गर्न मिल्ने भनिएको छ। प्रधानमन्त्रीपछि अर्थमन्त्री पनि उद्योगी संघ संवादमा शीर्षकमा अर्को खबर छ भने निजी क्षेत्रका माग सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता बारेमा पनि खबर छापिएको छ। उत्तर पुस्तिका परीक्षणमा बोर्डको लापरवाही पुनर्योगले सच्यायो कक्षा 12 का 747 नन ग्रेडेड विद्यार्थीको नतिजा शीर्षकमा पनि खबर छापिएको छ। कक्षा 12 का विद्यार्थीको पुनर्योग रिटोटलिङको नतिजाले उत्तर पुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापकीय कमजोरी र शिक्षकहरूको लापरवाही हुने गरेको देखाएको हो। बोर्डले सार्वजनिक गरेको पुनर्योग नतिजा अनुसार कक्षा 12 का 747 विद्यार्थीको नतिजा सच्याइएको हो। शिक्षकको लापरवाहीका कारण विद्यार्थीले अनाहकमा दुःख र अन्याय बेहोर्नु परेको अभिभावकहरूको गुनासो छ। भरियो अख्तियारको हिरासत शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको हो। अख्तियारले बालक चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सवारी चालकदेखि भेटेरिनरी चिकित्सक समेतलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेछ। 10,000 देखि 1 करोड़सम्मको घुस लिने गरेको पनि पाइएको छ। माइती घर जहाँ आन्दोलन छन् 17 समूह शीर्षकमा पनि अर्को खबर टेकराज थामीले लेख्नु भएको छ।
10: साझा खबरमा अब विदेशका खबर। जापानको दक्षिण मुख्य टापु क्षेत्रमा 7.1 म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी दिएको छ। भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागीले केही मानिसहरू घाइते भएका घटनाहरू सार्वजनिक भएका छन्। जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटमा सुनामीको चेतावनी जारी गरेको छ। सबैलाई सचेत रहन आग्रह समेत गरिएको छ। रूसले क्यास्पियन सागरमा इरानी आज व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणलाई प्रत्यक्ष रूपमा इरानमाथिको आक्रमण रहेको भन्दै कड़ा टिप्पणी गरेको छ। किमरिनले यस घटनाले युक्रेनबाट उत्पन्न भएको सुरक्षा खतरालाई अन्त्य गर्नु आवश्यक रहेको समेत दावी गरिएको हो। इरानको विदेश मन्त्रालयले पनि यो घटनाको निन्दा गरेको छ। मन्त्रालयका अनुसार आक्रमणका कारण जहाजमा विस्फोट हुँदा 1 जना नाविकको मृत्यु समेत भएको छ। यता अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति बेहोरेको छ। इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब 230 मिलियन घन मिटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको हो। इरानले युद्धका कारण ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय रूपमा असर परेको समेत उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको उपाधि यात्रा सकिएको छ। सबै 6 वटै खेलमा पराजित हुँदै नेपाल अन्तिम बनेको हो। हिजो 5 औं स्थानका लागि भएको खेलमा नेपाल कजकस्तानसँग 3-0 सोझो सेटमा पराजित हुन पुगेको छ। सुदूरपश्चिम रोयल्स र एलआरआर ग्रुपबीच सम्झौता भएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुप अन्तर्गतको स्काई स्काईवेलाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको हो। ऊ फेरि पनि अन्तिम बल शीर्षकमा विनोद पाण्डेले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। पछिल्लो समय लाग्छ नेपाली क्रिकेटबाट भाग्य खोसिएको छ। यसमा नेपाली टोली र खेलाड़ीहरूको अपरिपक्वता, सही समयमा ठोस निर्णय लिन नसक्ने क्षमता बढ़ी जिम्मेवार देखिएको पनि टिप्पणी गरिएको छ। र एसियाडमा सहभागिताका लागि सुरक्षा अभिमुखीकरण दिइएको छ। जापानमा आइची नागोयामा आयोजना हुने विशौं एसियाली खेलकुद एसियाडका सहभागीका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नेपाल ओलम्पिक कमिटी एनओसी संघको सहकार्यमा नेशनल ओलम्पिक एकाडेमी एनओए तयारीमा रहेका खेलाड़ी र अफिसियलका बीच एनओसी भवनमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
1: बाढ़ी पूर्वानुमान सन्देश देशैभरि पुर्याउने सरकारको योजना र यसको महत्वका विषयमा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
12: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
13: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
14: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पुग्रला अखन त यी हाम्रो खेती हो।
11: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
13: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
11: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब बाढ़ी पूर्व चेतावनी सन्देशको महत्वको कुरा। मध्य बर्खामा बाढ़ीको जोखिम उत्तिकै हुन्छ, यसको अवस्था यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देशको महत्व पनि उत्तिकै छ। सूचनालाई पुनः कार्यान्वयन गरे ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा साथी सुशीला श्रेष्ठले बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुली कुराकानी गर्नुभएको छ।
3: तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू, जहाँ हाम्रो स्टेसन नेटवर्क भन्छौ हामी मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलागारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमाली क्षेत्रबाट बहने र अलिकति आम जनताको चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौं आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यसै र खालि जल तथा मौसम विज्ञान विभागले 10 वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको 4 वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यसकारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी सन् 2030 भित्र सबै नागरिकलाई जल तथा मौसम जन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
15: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नु भएको छ?
3: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं, यो पछिल्लो 5 वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो 5 वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% को हाराहारी में भनेको हामीले बाढी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौँ, हाम्रो वेबसाइटमा पनि राखेका छौँ। त्यहाँ हेर्यौँ भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
15: चाहिँ
3: त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौँ र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढीको भनेर राखेका छौँ र औसतमा हेर्यो भने हामीले बाढी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
15: मोबाइलमा सबै नागरिकले निशुल्क बाढीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर
3: देशको 273 नदीका क्षेत्रहरूमा बाढीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
0: बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
10: सामाजिक सद्भाव कायम गर्नका लागि आज सर्वदलीय बैठक संयमित अपनाउन शीर्ष राजनीतिक नेतृत्वको अपील। कप्तानगंज घटनाबारे छानबिन समितिले थाल्यो काम।
0: चिकित्सकको हड़तालका कारण 3 लाख भन्दा बढ़ी बिरामी उपचारबाट वञ्चित। 10 सचिव 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो।
10: रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोकका। नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 भल्प सफल शल्यक्रिया।
0: जापानको दक्षिणी मुख्य टापुमा भूकम्प गएपछि सुनामीको चेतावनी। युद्धका कारण इरानको प्राकृतिक ग्यास उत्पादन क्षमतामा क्षति। व्यापारिक जहाजमाथि युक्रेनको आक्रमण।
10: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको बाद यात्रा सकियो। उपाधिका लागि आज बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ चिकित्सकहरूको आन्दोलन। चिकित्सकमाथि बेला बखत भइरहने आक्रमण रोक्नुपर्ने माग गर्दै देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यहाँ एउटा अस्पताल देखाइएको छ। अस्पतालको ढोका जस्तो देखिन्छ। ढोकामा ठूलो तालचा लगाइएको छ र माथिपट्टि बन्द लेखिएको छ। त्यहाँ नजिकै एकजना व्यक्तिलाई बोकेर अर्को एकजना व्यक्ति त्यहाँ दौड्दै पुगेका छन्। झ्याल खुल्ला छ। झ्याल खुल्ला भएको स्थानबाट टेलिफोन तानेर एकजना चिकित्सक जस्ता देखिने व्यक्ति फोनमा कसैसँग कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ। हेलो, अस्पतालमा गर्नु भा? सरी, रङ नम्बर, यो त हडताल पर्यो।
10: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: नमस्कार। कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम वेबसाइट सीआईएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएन ले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बाल बालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यलाई केन्द्रित गर्नेछौ।
1: कार्यक्रम पोषण संवादको आज यो चरणको पहिलो भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रम हामी राष्ट्रिय पोषण लेखाजोखा अभियानपछि धेरै बालबालिका शीघ्र कड़ा कुपोषणबाट ग्रसित भएको यथार्थ अवस्था र त्यसको समाधानका लागि अपनाउनु पर्ने नीतिका बारेमा छलफल गर्नेछौ।
0: सरकारले गएको वैशाख महिनादेखि सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिकामा शीघ्र कड़ा खालको कुपोषण रहेको देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन विभिन्न समयमा यस्ता अभियान सञ्चालन गर्दै आएको छ। उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कड़ा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएकोमा 18,309 जना बालबालिकामा शीघ्र अर्थात कड़ा खालको कुपोषण देखिएको हो।
1: कड़ा शीघ्र कुपोषण सबैभन्दा बढ़ी मध्य प्रदेशमा 8,380, लुम्बिनीमा 3,015, सुदूरपश्चिममा 1,758, कोशीमा 1,590, कर्णालीमा 1,503, बागमतीमा 1,401 र गण्डकी प्रदेशमा 662 जनामा देखिएको छ।
0: यस्तै शीघ्र कुपोषण पनि सबैभन्दा बढ़ी मध्य प्रदेशमा 38,948 जना बालबालिकामा देखिएको छ। लुम्बिनी प्रदेशमा 17,879, सुदूरपश्चिममा 9,344, कोशीमा 6,596, बागमतीमा 6,880, कर्णालीमा 5,999 र गण्डकी प्रदेशमा 2,969 जनामा देखिएको छ।
1: मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकामा बाल बालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा 18 पालिका त सर्लाहीका मात्रै छन्। स्वास्थ्य कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो।
2: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बाल बालिकाको प्रतिशतलाई बुझाउँछ। सामान्यतया 5 वर्ष मुनिका बाल बालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ। मध्य प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बाल बालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बाल बालिका बढ़ी कुपोषित पाइन्छ।
3: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढेको छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढेको छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलिक अहिले त धेरै ठिक भइरहेको छ। मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा प्रोजेक्टको युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनु भएको उहाँहरू।
2: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउने तर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बहादुर शाह:
4: अब हामीसँग त्यो बजेट आएन के सर, बहुसूत्रीय पोषण कार्यक्रमको बजेट पनि हुन्छ, पालिकाबाट पनि कहिले काहीँ त्यो आवश्यकता अनुसार विनियोग गर्नुहुन्छ। हाम्रो त 4 लाख रुपियाँ सरकम दानमा हुन्छ, त्यसमा धेरै कार्यक्रम 8-10 प्रोग्रामहरू हुन्छ, भिटामिन खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन सबै त्यसैबाट हुन्छ।
2: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी र हरियो नगरपालिकामा भने पोषणको अवस्था अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
5: खानपान सन्तुलित खाए सर, स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो हरेक इन्डिकेटर कभरेज राम्रो छ कि सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो सर।
2: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरीबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
6: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब बसे नि अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा छ जना चार जना कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँको खायो कहिले भोकै बस्छन् कि, यस्तो छ। त्यसरी पनि अनि तपाईँको मुस्लिममा पनि त्यसै छ।
2: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोसिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी, उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बालबालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दही दूधको मात्रा मिलाएर खाना नजान्दा, उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।
7: एउटा चाहिँ अन्नको प्रकार, अर्को गेडागुडीको प्रकार, हरियो सागपातहरू होइन, त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बीच बीचमा खानुपर्छ, यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
2: बालबालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार आरयूटीएफ निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कड़ा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्नेतर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेर अनुसार तौल नहुने, लुरे हुने जस्ता लक्षणहरू देखिन्छन्। सरकारले आगामी वर्षदेखि बालबालिका र आमाको पोषणको अवस्था राष्ट्रिय पोषण लेखाजोखा अभियानलाई नियमित रूपमा अगाडि बढ़ाउने र विभिन्न कार्यक्रमहरू तय गर्ने बताएको छ।
1: पालिकाहरूले पनि आफ्नो तयारी थालेका छन्। महोत्तरीको औरही नगरपालिकामा 12% बालबालिकामा कुपोषण रहेकामा विशेष कार्यक्रम शुरू गर्नुपर्ने महोत्तरीको औरही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र कुमार यादव बताउनुहुन्छ। एकैछिन सुनौ साथी ममता शर्माले उहाँसँग गर्नुभएको कुराकानी।
8: पोषणको अवस्था अहिले त राम्रै छ होइन, तर हाम्रो अहिलेको जुन एउटा पोषणको लेखाजोखा जुन कार्यक्रम भएछ, अब त्यसमा हाम्रो हाइट र वेट जेड स्कोरबाट अनि हाम्रो जुन छ वाकबाट लिँदाखेरि अब जेड स्कोरमा बढी देखाएको छ, जहाँ हाम्रो पालिकाको 12% बच्चालाई कुपोषणको अवस्था छ भनेर देखाएको छ।
9: संख्याको रूपमा बुझ्नु पर्यो भने
8: अब संख्याको रूपमा 323 अहिले हाम्रो देखाइराखेको छ। परीक्षण गरिएको बच्चा संख्या हाम्रो जम्मा 2241 हामीहरूले वेट गरेको छु, नापेको हाइट लिएको छु। 56% जुन हाम्रो टार्गेट छ त्यसमा 56% हामी वेट लेखाजोखामा सामेल गराएको छु बच्चालाई। त्यसमा हाम्रो 12% बच्चा कुपोषित छ।
9: औरही नगरपालिकामा बालबालिकामा कुपोषण बढ्नुको कारण के हो?
8: अब बालबालिकामा कुपोषण बढ्नुको त अब खासै कारण त हामीहरूले म्यानेजमेन्ट व्यवस्थापन गर्दै आइराखेको छौँ। अब खासै यही कारण हो भन्ने यकिन गर्न त अप्ठ्यारै छ होइन, धेरै कारणहरू होला। अब हामीहरू पनि यसको सूक्ष्म तरिकाले अध्ययन गर्दैछौँ कि वास्तविकता के कारण छ। जुन हामीहरूले अब पोषण कार्यक्रम अन्तर्गत गर्भवती के किशोरी अवस्थादेखि नै हामीहरू आइरन फोलिक एसिडको चेक खुवाइराखेकै छु। गर्भपूर्व पनि तयारीको लागि हामीहरूले आइरन फोलिक एसिड खुवाएकै छु, फोलिक एसिड खुवाएकै छु। अनि गर्भवती अवस्थामा खानुपर्ने जुन छ, गर्भ पश्चात खानुपर्ने आइरन चर्बी छ, जुन जति खोप कार्यक्रम छ, ब्रेस्ट फिडिङ छ, स्तनपानको सबै हाम्रो भइराखेकै छ, ENC भइरहेछ, PMC भइरहेछ, अनि बच्चाको मासिक रूपमा अनुगमन पनि बच्चाको लेखाजोखा गरिराखेकै छु। अब यो पहिलो पटक हामीहरूले कोभाकुलेटमा यो गर्दाखेरि अब 12% देखाएको छ, यो बढी नै छ। अब सूक्ष्म तरिकाले हामीहरू पनि त्यसको अध्ययन गर्दैछु कि वास्तविकता अब यो के छ कुपोषणको कारण।
9: अब यसलाई न्यूनीकरण गर्नको लागि नगरपालिकाले के भूमिका निर्वाह गर्नुपर्छ?
8: अब यसको लागि अब हाम्रो जुन अब राष्ट्रिय कार्यक्रम छ भिटामिन ए कार्यक्रम, त्यसलाई पनि प्रभावकारी तरिकाले सञ्चालन गर्ने, बच्चाहरूको मासिक रूपमा अनुगमन जुन छ, बच्चाको जोख्ने कार्यक्रम, त्यसलाई पनि हामीहरू प्रभावकारी तरिकाले त्यसको कार्यान्वयन गर्नेछौँ। र बालबेटाहरू पनि बच्चाहरूलाई हामीहरूले 2 वर्ष मुनिको बच्चा, 6 वर्ष महिनादेखि 2 वर्षको मुनिको बच्चालाई बालबेटा पनि दिइरहेछौँ, त्यो पनि दिन्छौँ। अहिले कुपोषित बच्चालाई आरयुटिओ पनि हाम्रो आइसकेको छ, त्यो पनि हामीहरूले वितरण गरिसकेको छौँ, र 1-2 वार्डामा अझै हाम्रो यहाँ लगेको छैन, अब त्यो पनि हामीहरू पुर्याइराखेको छौँ। र यसमा खास गरेर हाम्रो अब गर्भावस्थादेखि नै यसको व्यवस्थापन गर्दा हाम्रो राम्रो हुन्छ कि सुनौलो 1000 दिन जब गर्भदेखि बच्चा 2 वर्षसम्मको हुँदाखेरि यो व्यवस्थापन राम्रो तरिकाले हामीहरू गरिराखेकै छु। र यसमा प्रभावकारी तरिकाले हामीहरू अब यस अन्तर्गत अब गर्भवती अवस्थामा दिनुपर्ने जुन छ खोप, आइरन चकी, क्याल्सियम चकी, त्यसलाई हामीहरू निरन्तर रूपमा सप्लाई गर्छौँ, र सम्बन्धित लक्षित व्यक्तिलाई खुवाउने कार्यक्रममा हामीहरू आफै पनि सहभागी हुन्छौँ। महिला शिक्षकका त छँदैछ, स्वास्थ्य संस्था छँदैछ, अब यही त अब हाम्रो जुन डाटा थियो अगाडिको त्यसमा हाम्रो त्यति थिएन, हाम्रो चाहिँ अहिलेको जो तुलनामा हाम्रो त 1% हाम्रो कुपोषण। यो पटक जुन राष्ट्रिय लेखाजोखा कार्यक्रम हो यसमा हाम्रो बढी देखियो, नत्र हाम्रो 1% जति मात्रै छ, होइन यसपालि बढी देखियो। हामीहरू पनि आश्चर्य माने कि अब यति देख्नुमा 12% कम छैन, करिब करिब होइन। अब यसको अब हाम्रो त्यही हो, गर्भवती अवस्थामा जुन पोषणको जुन सुप्लिमेन्ट्रीहरू ट्याब्लेटहरू दिनुपर्ने छ, त्यो खोप, गर्भवती पछि सुत्केरी अवस्थामा हामीहरूले नियमित बच्चाहरूलाई दिनुपर्ने जुन खोप छ, स्तनपानको जुन समय छ, बच्चाको महिना महिने जुन जोखेर लेखाजोखा हामीहरू गर्छौँ, त्यो कार्यक्रमहरू अब हामीहरू प्रभावकारी तरिकाले सञ्चालन गर्छौँ। समुदायमा खास गरेर अब त्यति फरक छैन, तर यो विपन्न परिवारहरू, दलित बस्तीहरूमा यसको अलि बढी छ, होइन अब हुने खाने खालको परिवारहरूमा त्यति छैन।
9: अब यसलाई न्यूनीकरण गर्नको लागि प्रदेश सरकारले चाहे संघ सरकारले के पहल गरिदियो भनेदेखि चाहिँ औरही नगरपालिकालाई सहज होला त?
8: प्रदेश सरकारले त सप्लाई गरिराखेकै छ, होइन केन्द्र सरकारले पनि जुन
9: पोषणको
8: अहिलेको अवस्थामा न्यूनीकरण गर्नको लागि अब खास गरी जुन कुपोषित बच्चा छ त्यसलाई आरयुटिएफ जुन संघबाट पनि सप्लाई निरन्तर रूपमा हुनुपर्छ, भिटामिन ए कार्यक्रमको जुन छ त्यो आइरन चकीहरू उहाँबाट निरन्तर रूपमा सप्लाई हाम्रो स्टक आउट हुनु भएन, त्यो सप्लाई समयमा गरिदिएपछि लक्षित समूहहरूलाई हामीहरूले निरन्तर रूपमा त्यो सप्लाई गर्छु र खुवाउने कार्यक्रम पनि गर्छौ।
0: महोत्तरीको गौशाला नगरपालिकामा भने गएको वर्षमा भन्दा यो वर्ष पोषणमा सुधार आएको छ। गौशाला नगरपालिकाको स्वास्थ्य शाखा सहसंयोजक जगदीप महतो पालिका र केन्द्रको कार्यक्रमले पोषणमा सुधार ल्याउन सकेको दावी गर्नुहुन्छ।
10: पोषणको अवस्था गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा सुधार देखिएको छ। हाम्रो लगभग 2 महिना अगाडि प्रत्येक स्वास्थ्य संस्थामा हाम्रो कर्मचारीहरूले 2 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण लेखा जोखा गरेको थियो। त्यसमा त्यसको रेकर्ड हेर्दाखेरि हामीले धेरै राम्रो काम गरेको हाम्रो कर्मचारीले चाहिँ महसुस भएको छ, किनभने हाम्रो जुन स्वास्थ्यको कार्यक्रम छ कि प्रत्येक बच्चाहरूलाई आफ्नो वाडामा जुन खोप लगाउन आएका बच्चाहरूलाई ओजन गर्नुपर्छ त्यो काम भइरहेको जस्तो मलाई लागेको छ।
9: तथ्याङ्कको रूपमा भन्नुपर्दाखेरि अहिले कौशल्य नगरपालिकामा कुसुमको अवस्था कस्तो देखिरहेको छ?
10: तथ्याङ्कको अवस्थामा हेर्नुपर्दा त्यो शीघ्र कुपोषण 38-40 जना बच्चा हाम्रो पुरै वार्डमा, पुरै नगरपालिकाकै कुरा गरिरहेको छु, 38-40 जना लगभग छ र मध्यममा लगभग 37-38 त्यसमा पनि छ। जम्मा गर्दाखेरि 65-70 को बिचमा चाहिँ बच्चाहरू कुपोषित भएको देखिएको। मेन कारण भन्नुहुन्छ भने गरिबी छ हाम्रो नगरपालिकाका। यस नगरपालिकामा धेरै दलित जनजाति बस्तीहरू छ, तिनीहरूले खाना कसरी खानुपर्छ, कुन टाइममा हाम्रो बच्चाहरूलाई खुवाउनु पर्छ, यसलाई गर्भवती महिलालाई खुवाउनुपर्छ, सुत्केरी महिलालाई के खुवाउनुपर्छ, त्यो चाहिँ ज्ञान छैन।
1: मधेस प्रदेश नै लुम्बिनी प्रदेशका तल्लो भेगहरूमा कुपोषणको अवस्था देखिन्छ। बाँके जिल्लाका 5 पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिका मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्।
10: पोषणको अवस्था गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा सुधार देखिएको छ। हाम्रो लगभग 2 महिना अगाडि प्रत्येक स्वास्थ्य संस्थामा हाम्रो कर्मचारीहरूले 2 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण लेखा जोखा गरेको थियो। त्यसमा त्यसको रेकर्ड हेर्दाखेरि हामीले धेरै राम्रो काम गरेको हाम्रो कर्मचारीहरूले चाहिँ महसुस भएको छ। किनभने हाम्रो जुन स्वास्थ्यको कार्यक्रम छ कि प्रत्येक बच्चाहरूलाई आफ्नो वाडामा जुन खोप लगाउन आएका बच्चाहरूलाई ओजन गर्नुपर्छ त्यो काम भइरहेको जस्तो मलाई लागेको छ।
9: तथ्याङ्कको रूपमा भन्नुपर्दाखेरि अहिले कौशल्य नगरपालिकामा कुपोषणको अवस्था कस्तो देखिरहेको छ?
10: तथ्याङ्कको अवस्थामा हेर्नुपर्दा त्यो शीघ्र कुपोषण 38-40 जना बच्चा हाम्रो पुरै वार्डमा, पुरै नगरपालिकाकै कुरा गरिरहेको छु, 38-40 जना लगभग छ र मध्यममा लगभग 37-38 त्यसमा पनि छ। जम्मा गर्दाखेरि 65-70 को बीचमा चाहिँ बच्चाहरू कुपोषित भएको देखिएको छ।
9: त्यो अनुसारले अब गौशाला नगरपालिकाले कस्तो योजनाहरू ल्यायो भनेदेखि चाहिँ यो अवस्थालाई पनि अझै थप न्यूनीकरण गरेर 0 को संख्यामा पुर्याउन सकिन्छ होला?
10: गौशाला नगरपालिकाले धेरै राम्रो पहल गरेको छ। हाम्रो मेयर साहबले पनि हामीहरूलाई प्रत्येक वार्डमा तपाईँहरू जानुस्, प्रत्येक स्वास्थ्य संस्थामा जानुस्, त्यो संस्थामा स्वास्थ्यको हाम्रो कार्यक्रम नै छ कि बच्चाहरू ओजन भइरहेको छैन, हामीले त्यही जडा त्यही हो कि कुपोषणलाई कमजोर पार्नको लागि पहिला त हामी गर्भवती महिलाहरूलाई उनीहरूको चाहिँ पोषणको खानामा हामीहरूले जोड दिने जनचेतना फैलाउने काम गरेका थियौँ र अहिले आएर बच्चाहरूलाई पनि ओजन गर्नुपर्छ र ओजन गरिसकेपछि उनीहरूले कस्तो किसिमको खानपिनमा जोड दिनुपर्छ भन्ने कुरा हाम्रो पालिकाले कार्यक्रम ल्याइरहेको छ।
9: कुपोषण हुनुको कारण चाहिँ के भयो होला हाम्रो नगरपालिकामा?
10: मेन कारण भन्नुहुन्छ भने गरिबी छ हाम्रो नगरपालिकाका। यस नगरपालिकामा धेरै दलित जनजाति बस्तीहरू छ, तिनीहरूले खाना कसरी खानुपर्छ, कुन टाइममा हाम्रो बच्चाहरूलाई खुवाउनुपर्छ, यसलाई गर्भवती महिलालाई खुवाउनुपर्छ, सुत्केरी महिलालाई के खुवाउनुपर्छ, त्यो चाहिँ ज्ञान छैन र अशिक्षा पनि छ। दुईटै कारणले गर्दाखेरि, गरिबी र अशिक्षाले गर्दाखेरि बच्चाहरू कुपोषित छ हामीले भन्न मिलिरहेको छ।
9: त्यसो भए अभिभावकको भूमिका के रहन्छ?
10: अभिभावकले के बुझिदिनु पर्यो भने हाम्रो बच्चा गर्भवती महिलादेखि नै उनीहरूलाई पौष्टिक तत्त्वहरू खुवाउनुपर्छ र यो हाम्रो स्वास्थ्य संस्थामा गएर जाँच गराउनुपर्छ। जाँच नभएको कारणले गर्दाखेरि गर्भवती महिलाहरूको शरीरमा नै यो रगतको अभाव देखिरहेको छ। जुन बच्चा जन्मेपछि स्वाभाविक हो त्यो बच्चाहरू कमजोर हुन्छ। प्रदेश सरकारबाट र केन्द्र सरकारबाट हामीहरूलाई त्यसको सुधारको लागि आवश्यक बजेट यदि हामीले विनियोजन गरेर दियो भने हामीहरू प्रत्येक वार्ड वार्डमा, प्रत्येक समुदायमा, प्रत्येक टोलमा, प्रत्येक घर घरमा गएर हाम्रो स्वास्थ्यको कर्मचारीहरू गएर जनचेतना लगायत उनीहरूको आवश्यकता के छ भन्ने कुरा पत्ता लगाएर हामीहरूले उनीहरूको स्वास्थ्यमा जोड दिन सकिन्छ।
0: स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या बढ़ेको बताउँदै विशेष कार्यक्रम र प्रचार प्रसारको आवश्यकता रहेको बताउनु भएको छ। साथी लीलप्रकाश चन्दले उहाँसँग गरेको कुराकानी अबको पालोमा
11: हामीले यो चाहिँ नेपाल सरकारको नियमित कार्यक्रममै जसरी खोज र खोप भनेको जस्तै गरी बालबालिकाहरूको पोषणको लेखाजोखा गर्ने लक्ष्य राखेर हामीले सबै स्थानीय तहमा बजेट आफै विनियोजन गर्यौं र बजेट विनियोजन गरेपछि हामीले माथिबाट जुन अलिक उहाँहरूलाई सहजीकरण गर्ने कुरा र कसरी गर्ने के गर्ने भन्ने कुराहरू सहित एउटा मार्गदर्शन सहित चाहिँ त्यो कार्यक्रमहरू गएको हो र आगामी वर्ष पनि यो कन्टिन्यू छ र हामीले यो वर्षमा यहाँले भन्नुभएको जस्तो के खास चाहिँ अहिले जुन 2022 भएको एनडीएचए सर्वे र मिक्स जुन 24 र 25 भएको मिक्सको सर्वे को पनि प्रदेश स्तरीय जुन यदि हामीले तथ्याङ्क हेर्यौं र त्यसको कुपोषणको दर हेर्यौं भने उस्तै छ, त्यति धेरै फरक छैन। र हामीले यो किन गर्यौं भने यो कार्यक्रमगत हिसाब किताबले हामीले प्रदेश स्तरको अथवा राष्ट्रिय स्तरको के छ भनेर त्यो आंकडामा कुराकानी धेरै वर्षदेखि कुराकानी गर्दै रहँदाखेरि होइन है, यो चाहिँ कम्तीमा पनि सबै बालबालिकाहरूलाई समेट्ने गरी सबै स्वास्थ्य संस्थाको सबै टोल र सबै गाउँको बालबालिकाहरूको स्थिति के छ त, यो 5 वर्षको यो पेरियोडिक सर्वे कुरिन नपर्नका लागि हामीले यो परिवार कल्याण महाशाखाले संयुक्त रूपमा हामीले छलफल गरेर यो यसो गर्नुपर्छ भन्ने हिसाबले गर्यौं।
12: यो चाहिँ जस्तो 5 वर्ष मुनिका लगभग 10 महिना बढी
11: हजुर 5 वर्ष मुनिका करिब 21 लाख जति करिब बालबालिका छन् अहिलेको 2078 सीबीएसको जनगणना अनुसार र हामीले 10,62,000 जति बालबालिकालाई करिब 50% भनौँ न, त्यो पहिलो पटक पनि हो र अब हाम्रो यो एउटा सिकाइ पनि हो, त्यो अनुसारले हामी सुरु गर्यौं र यो चाहिँ यो कोभर टुलमा प्रत्यक्ष रूपमा कोभर टुलमा रियल टाइम डाटा आउने गरी जसरी हामीले यो एसबीबी भ्याक्सिन लगाउँदा अरूमा पनि स्वास्थ्य कर्मीलाई यसको तालिमहरू दिइसकेको र उहाँहरू यसमा अभ्यस्त भए हुनाले हामीले यसलाई अझै पनि एडिसनल रूपमा त्यसरी कोभर टुलमा गर्यौं र यो ड्यासबोर्डमा हरेक दिन प्रत्येक दिन कुन ठाउँबाट कुन स्थानीय तहको कुन जिल्लाको कुन प्रदेशको कतिजना बालबालिका आज चाहिँ यो बालबालिकाको लेखाजोखा गरियो र कतिजना बालबालिका माममा आउनुभयो र कतिजना चाहिँ साममा आउनुभयो भनेर यसरी ड्यासबोर्ड सबैले हेर्न सक्ने गरी ड्यासबोर्ड सहितको यसरी रियल टाइममा गऱ्यौं र यो आउँदा यो चाहिँ यहाँले भन्नुभएको जस्तै त्यति धेरै असाध्यै यो जस्तो पहिलाको मैले अहिले पनि भने 2 सर्वे भन्दा एकदमै फरक त्यस्तो आएको होइन। पहिला हामीले एउटा प्रदेश स्तरको कुराहरू मात्रै गर्थ्यौं र त्यो अनुसारले हाम्रो कार्यक्रमहरू नीति निर्देशिका नियम बनाउँथ्यौं भने अहिले चाहिँ स्वयं हाम्रो कार्यान्वयन गर्ने कतिजना बालबालिका माममा आउनुभयो र कतिजना चाहिँ साममा आउनुभयो भनेर यसरी ड्यासबोर्ड सबैले हेर्न सक्ने गरी ड्यासबोर्ड सहितको यसरी रियल टाइममा गऱ्यौं र यो आउँदा यो चाहिँ यहाँले भन्नुभएको जस्तै

0: चाहिन्छ है भन्ने जुन प्रोग्रामले हामीले एउटा डिमान्ड गरे अनुसारले गर्यौँ र त्यसको हेर्दा चाहिँ अब हामीले विभिन्न समूह समुदाय र विभिन्न वडा र जिल्लामा पनि फरक फरक किसिमको यो राष्ट्रिय स्तरमा गरेको सर्वेक्षणभन्दा थोरै अलिकति माइक्रो लेभलमा त्यो चिजहरू गऱ्यौँ जसले गर्दा भविष्यमा स्थानीय तह अब महानगरपालिका नगरपालिका प्रदेश र संघीय सरकारलाई पनि यो सही रूपको कार्यकारी योजना गर्नलाई सही रूपको कार्य छनौट गर्नको लागि बजेट विनियोजन गर्नको लागि र यो चाहिँ अलिकति जनप्रतिनिधिहरू समेतलाई यो सेन्सिटाइज गर्नको लागि यो असाध्यै राम्रो यो भएको छ र अब मैले यहाँलाई अघि पनि निवेदन गरिसकेँ आगामी वर्षमा पनि यो नियमित नेपाल सरकारकै कार्यक्रम हो यो चाहिँ अभियान हो यो कुनै स्टडी अथवा कुनै होइन
1: हरेक वर्ष चल्छ
0: हरेक वर्ष अब यो अघिल्लो वर्षबाट चल्न सुरु भयो अब यो वर्ष हामीले अझै सुधारका कुराहरू गर्छौँ हरेक वर्ष चल्छ र रियल टाइममा त्यही गाउँको त्यही टोलको त्यही वडाको बच्चाको स्थिति के रहेछ त भनेर सबै वडालाई सबै गाउँपालिकालाई सबैलाई थाहा हुन्छ र अनि बल्ल उहाँहरूको अवस्थाको बारे थाहा भएपछि सही रूपले उहाँहरूको सम्बोधन कुपोषणलाई उपचार गर्ने नियन्त्रण गर्ने रोकथाम गर्ने चाहिँ सही रूपमा सम्बोधन हुन्छ भन्ने चाहिँ हाम्रो अपेक्षा चाहिँ त्यो
1: अब यो अध्ययन अन्तर्गत मध्य प्रदेशमा सबैभन्दा बढी 109 स्थानीय तहहरू यो अलि पोषण अझै सुधार्नुपर्ने अवस्थामा भनेर जुन तथ्य सार्वजनिक भयो र मध्य प्रदेशमा कुपोषणको समस्या सबभन्दा अलि गम्भीर रहेको संकेत गर्यो भनेर जुन रिपोर्टमा आएको छ यसमा पहिले पनि सरकारले तिनै तहको सरकारले केही न केही काम नगरेको फेरि पक्कै पनि होइन काम भइ पनि राखेका थियौँ पोषण सुधारको लागि हामीले जति गरेका थियौँ त्यसको प्रभाव राम्रोसँग पर्न सकेन ताकि अहिले नतिजामा अलिकति सुधार्नुपर्ने देखियो हो अथवा अरू केही पनि सच्याउन सक्ने ठाउँ थियो त्यसलाई हामीले अलिकति उहिले सच्याएको भए अहिले नतिजा अलि राम्रो सुधारिन्थ्यो भन्ने लाग्छ यहाँलाई
0: यस्तो बडा राम्रो प्रश्न गर्नुभयो जस्तो यो अलिकति जस्तो हामीले यो सबैले हेर्न मिल्ने गरी जुन ड्यासबोर्डमा भएको कारणले हामीले त्यो डाटा क्लिनिङ गर्नुभन्दा अलि पहिला नै हामी डाटाहरू क्लिनिङ गर्दैथ्यौँ त्यसको चाहिँ विश्लेषणहरू गर्दैथ्यौँ यो जुन टिम विज्ञ टिमहरू सहित त्योभन्दा अलिक किनभने सबैले ड्यासबोर्ड हेर्न पाउने भावनाले सबै त्यो चाहिँ एक्सेस भएको कारणले त्यो हेरेर अलि पहिला नै थोरै पत्र पत्रिकाहरूमा यो आएको देखियो र यो यहाँले भन्नुभयो जस्तो अवश्य पनि मध्य प्रदेश भनौँ अथवा जुन बोर्डर लाइनका जुन जिल्लाहरू छन् झापादेखि सीमा क्षेत्रका झापादेखि कञ्चनपुरसम्मका जिल्लाहरूका स्थानीय तह अथवा जिल्लाहरू अलि बढी यो हिमाली जिल्ला र पहाडी जिल्लाको तुलनामा अलि बढी चाहिँ देखिएको छ र यहाँले जुन यो सन्दर्भ जोड्नु भएको थियो यो चाहिँ कस्तो भने अब यो पोषणलाई हामीले धेरै पहिलादेखि बहुक्षेत्रीय पोषण योजना भनेर राष्ट्रिय योजना आयोगको नेतृत्वमा पहिला चारवटा पाँचवटा मन्त्रालय थियो भने अहिले समयमा सातवटा मन्त्रालयहरूको सँगै मिलेर एउटा प्लान योजनाबद्ध ढङ्गले कुन मन्त्रालयले के गर्ने कसरी गर्ने भन्ने एउटा योजनासहित अहिले 23 30 जुन एउटा प्लान अनुसारै हामी चलेको अवस्था छ र यहाँ चाहिँ जस्तो यो हाम्रा कमी कमजोरीहरू अथवा हामीले केही गर्न बाँकी यी विषयहरूको यहाँले सोध्नुभएको थियो यो चाहिँ कस्तो भने पोषण आफैमा पनि यो बहुआयामिक विषय हो यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मात्रै यो सबै यो समेट्ने विषय होइन यहाँलाई यो सबैलाई यो विदित भएको विषय छ अब यहाँ मैले खालि त्यो जस्तो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हरेक समुदायमा भएका बालबालिकाको समयमै यो पहिचान बालबालिकाको 5 वर्ष मुनिका बालबालिकाको के छ त अवस्था पोषणको अवस्था पहिचान गर्ने समयमै पहिचान भएका बालबालिकाको विभिन्न जुन वर्गीकरण अनुसार घरैमा स्थानीय तहमा भएका खानेकुराहरूको प्रमोसन गर्ने त्यो खानका लागि जुन विभिन्न तहमा परामर्श गर्ने कुरा र यदि कडा शीघ्र कुपोषण भन्छौँ हामी साम कडा शीघ्र कुपोषण भएको अवस्थाका बच्चाहरूलाई तयारी खाना नेपाल सरकारले अहिले पनि वर्गीकरण अनुसारको उचाइ
2: कडा शीघ्र कुपोषण

0: कुपोषण भएका बालबालिका ख्याउटे करङ देखिने खालका हुन्छन्। यस्तो किसिमको कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका स्वस्थ हुने भएकाले कार्यक्रमको आवश्यकता छ।
1: तयारी खाना दिँदा पहिलेको अवस्थामा नआएका बालबालिकाका लागि देशभर 25 पुनर्स्थापना केन्द्र मार्फत आमा र बच्चा दुवैलाई दैनिक रूपमा हेरेर तयारी खाना खुवाउने गरिएको छ। सबैको केन्द्रसम्म पहुँच पुर्याउन र यसको थप प्रचार प्रसार गर्न आवश्यक देखिएको छ।
0: यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आजको कार्यक्रममा हामीले राष्ट्रिय पोषण लेखाजोखा अभियानको बारेमा विस्तृत सामग्री प्रस्तुत गर्यौं। आजको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुनेछ।
1: साथै तपाईँले हामीलाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्दै जानेछौं।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै म सुशीला श्रेष्ठ
1: अनि म दीपक आचार्य पनि विदा हुन्छौ।
0: नमस्कार।

0: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने:
2: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
0: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना:
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना:
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई-लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल: मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
6: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना: चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
7: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना:
6: नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 को बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सम्पर्क भने गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितनबाट, चितनको पहिलो सामुदायिक रेडियो, रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पासाबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल साउन महिनाको आज 13 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 29 तारिक, सक सम्वत् 1948 नेपाल सम्वत् 1146 दिल्ला अथवा रुद्र नामक सम्वत्सर, दक्षिणायन वर्ष ऋतु, आज बुधबार रहेको छ, आषाढ शुक्ल पक्ष, तिथि रहेको छ आज पूर्णिमा, तिथि रहेको छ आज गुरु पूर्णिमाको दिन रहेको छ, नक्षत्रमा रहेको छ उत्तर साढा नक्षत्र, युगमा रहेको छ प्रीति योग, कर्णमा रहेको छ विशेष गरी वाहकरण रहेको छ, चन्द्रमा आज मकर राशिमा, श्री सूर्यनारायण सिंह कर्कट राशिमा, आनन्दादि योगमा आज वज्र योग रहेको छ, आज बिहान सूर्योदय 5:26 भयो भने सदा सूर्यास्त 6:53 हुनेछ, र आजको दिनमान घड़ी 13:27 रहनेछ। आज पूर्णिमा व्रत, आज गुरु पूर्णिमा, गुरु पूजा, व्यास जयन्ती, दक्षिणा मूर्ति पूजा, मानस व्रतारम्भ, मनवादि विशेष गरी भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। आज विशेष गरी आज व्यास जयन्ती रहेको छ, आज गुरु पूर्णिमाको दिन रहेको छ, आज पूर्णिमा व्रत पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा जानकारी पनि गराउँदैछु। आजको काल बेलाको समय भनिरहेको छ बिहानको 8:47 45 सेकेन्डदेखि बिहानको 10:28 58 सेकेन्डसम्म आज काल बेला रहेको छ। आजको विशेष गरी शुभ बेला रहेको छ 10:28 59 सेकेन्डदेखि विशेष गरी दिउँसोको 12:10 12 सेकेन्डसम्म शुभ बेला रहेको छ। यस्तै गरेर लाभ बेलाको समय रहेको छ बेलुकाको साँझको 5:13 52 सेकेन्डदेखि साँझको 6:55 6 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी पालो रहेको छ ग्रह गोचर। ग्रह गोचरमा सूर्य कर्कट राशिमा, चन्द्रमा मकर राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि आउँछ। उत्तर साढाको तेस्रो चरण नाम आउँछ जाबाट जानुका नाम आउँछ अथवा
जागेश्वर भन्ने नाम आउँछ, अन्त्यनडी नरगन परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि मैले तपाईँलाई गराएँ र अब भनी पारिरहेको छ। आजको दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रो काममा जग बसाउने मौका मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। भेटघाट समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। मान सम्मान प्राप्त होला। मिहिनेतले नामदाम इनाम दिलाउन सक्छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूको लागि आजको दिन सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम जिम्मेवारी हात पार्ने मौका मिल्नेछ। तारिफको कामले धेरैको मन जित्न सकिन्छ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। कार्यका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय रहेको छ। पहिलेका समस्या दोहोरिनाले अलमल बन्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइन्छ, तर तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिन्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। फजुल खर्च र अर्थ संग्रहमा समेत बाधा पुग्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूको लागि आजको दिन मनोरञ्जनमा अलमलिरा काममा पछि परिन्छ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्ताउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग असमझदारी बन्न सक्छ। निम्त प्राप्त भए पनि आतिथ्य खर्चिलो बनियोग रहेको छ। पेसा व्यापार व्यवसायले यात्रा गराउन सक्छ। अध्ययन प्रगति हुनेछ। रचनात्मक कार्यमा आंशिक फाइदा हुने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन प्रतिस्पर्धीहरू किराना लाग्दै जानेछन् भने मुद्दा पनि विजयीको सम्भावना रहेको छ। रोकिया कामले उत्साह जगाउनेछ। संघर्ष गरे अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुँदै जानेछन्। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्छ। भौतिक सदन जुट्दै जानेछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्ने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूको लागि आजको दिन आफै सजिलै लक्ष्यमा पुर्याउनेछ। सुकुत समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा थोरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीहरूको साथले हिम्मत जगाउनेछन्। दिगो फाइदा हुने काममा सम्पादन हुने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइट तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9805275223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन प्रयत्न गर्दा विगतका कमजोरीलाई सुधार गर्न सकिन्छ। तर हिस्सेदारीसँग असमझदारी बन्नाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। विस्तृत वचन दिने बानीले समस्या निम्ति आउला। एसियल मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सम्मानमा अरूले दावी गर्न, परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला। आफ्नोले पनि काममा साथ नदिन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। डोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल पाइन्छ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछ। मेहनतले नामदाम इनाम समेत दिलाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि उनीहरूका लागि आजको दिन अध्ययन प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुगत समाचारले उत्साह रहनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ अभिव्यक्तिको तारिफ हुँदै जानेछन्। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगहरू पछि भेटिनेछन्। बिछडीका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। बौद्धिक जगतले तारिफ गर्दै जानेछन् भने व्यक्तित्व निखार्ने अवसर समेत प्राप्त हुने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आजको लाभांश सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वर्ष त्याग्नु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। सरसपटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसपट तथा कर्ज मार्फत धन जुट्दै जानेछन्। आफ्नोबाट भने टाढिनु पर्ला। छिमेकीमा असमझदारी बढ्ने देखेकाले अलि होसियारीका साथ काम लिनु भए भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन आमदानी बढ्नाले उत्साह जाग्नेछ। पेसा व्यवसायमा मनगर लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी सुन बन्न सक्छ। दिगो फाइदा हुने काम गर्न सकिन्छ। खोजी गर्दा आमदानीको नयाँ स्रोत फेला पर्दै जानेछन्। मेहनत गर्दा लक्ष्य अनुसार काम बन्ने खालको योग भनी राशि मिल्दै आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइ पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

श्रोत सम्बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तवमा। र कार्यक्रम ज्योतिष वास्तवमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशि फलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने गराउने बेला रहेको छ। 9845175223 र 9806575273 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला। 9845175223 र 9806575273 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र आज दिन विशेष रहेको छ, आज व्यास पूजा रहेको छ, आज व्यास जयन्ती रहेको छ विशेष गरी। र हामीहरूले पूजा पाठ गर्दा आफ्नो गुरुदेवको पूजा गर्ने दिन रहेको छ आज। तपाईँलाई एकदम प्रष्ट रूपमा जानकारी चाहिँ गराउनुभन्दा विशेष रूपमा आज गुरु पूर्णिमा रहेको छ, आज गुरुहरूको सम्मान गर्ने दिन पनि रहेको छ। विशेष गरी चाहिँ गुरु पूर्णिमाको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ। यसको मुख्य सम्बन्ध भनेको वेद व्याससँग छ। उहाँको जन्म यही दिन भएको विश्वास पनि गरिन्छ। वेद व्यासलाई कृष्ण द्वैपायन व्यास पनि भनिन्छ। उहाँले मानव समाजलाई ज्ञानको व्यवस्थित रूप स्वरूप दिनुभएको रूप पनि हामीले बुझ्न सकिन्छ। विशेष गरी उहाँका प्रमुख योगदानहरू चाहिँ धेरै योगदान गर्नुभएको छ वेद व्यासले चाहिँ। चार वेद, विशेष गरी चाहिँ चार वेदमा यजुर्वेद, शुक्ल यजुर्वेद, ऋग्वेद, सामवेद, अथर्ववेदलाई व्यवस्थित रूपमा विभाजन गर्नुभएको उहाँले नै हो वेद व्यासजीले। 18 पुराणको रचना र संकलन पनि उहाँले नै गर्नुभएको हो। महाभारतको रचना गर्नुभयो, श्रीमद् भागवत महापुराणको रचना र परम्परा स्थापित गर्नुभयो, ब्रह्मसूत्रको रचना गर्नुभयो। यही कारणले उहाँलाई आदि गुरु भनिन्छ। उहाँको सम्मानमा यो दिन व्यास पूर्णिमा पनि हामीले मनाउन सकिन्छ, मनाइन्छ। गुरु शब्दको वार्थिक अर्थ विशेष गरी चाहिँ गुरु शब्द भनेको के हो, गुरु भनेको चाहिँ के हो भन्दा वास्तविक अर्थ भनेको के हो भन्दा संस्कृतमा के भन्छ भन्दा गु भनेको अन्धकार हो अनि रु भनेको हटाउने। गुरु अन्धकारबाट उज्यालोतर्फ लिएर जाने, अन्धकार हटाउनेलाई हामीले गुरु भनिन्छ। अज्ञानको अन्धकार हटाएर ज्ञानको प्रकाश दिने व्यक्ति नै गुरु हुनुहुन्छ है। केवल गुरु केवल शिक्षका र शिक्षक मात्र होइनन्, जसले जीवनलाई सही बाटो देखाउँदछन् उनीहरू सबै हामीले उहाँलाई गुरु मान्नु पर्दछ। हिन्दू परम्परा अनुसार जन्मदाता गुरु माता पिता हुनुहुन्छ। विशेष गरी जन्मदाता गुरु माता पिता, माता पिताले जन्म दिनुभयो हामीलाई। यस्तै गरी शिक्षा गुरु शिक्षक हुनुभयो, दीक्षा गुरु आध्यात्मिक गुरु हुनुभयो, यस्तै गरी शास्त्र गुरु ज्ञान दिने व्यक्ति हुनुभयो, जीवन गुरु अनुभवबाट सिकाउने व्यक्ति हुनुभयो, एउटा गायत्री गुरु आफ्नो गायत्री मन्त्र श्रवण गराउने गुरु गायत्री गुरु हुनुभयो। यसलाई दीक्षा गुरु पनि भन्न सकिन्छ हामीहरूले। गुरुको स्थान किन भगवान भन्दा पनि उच्च मानिन्छ भन्दा हिन्दू धर्ममा एउटा प्रसिद्ध श्लोक रहेको छ, म तपाईँलाई भन्छु सुन्नुहोला।

त्यसको अर्थ के हो भन्दा गुरु नै ब्रह्मा हुन् ज्ञानको सृष्टि गर्ने, गुरु नै विष्णु हुन् ज्ञानको संरक्षण गर्ने, गुरु नै महेश्वर हुन् अज्ञानको नाश गर्ने, गुरु नै परब्रह्मका स्वरूप हुन् भनेर चाहिँ यहाँ भन्न खोजिएको छ। यसको अर्थ र भगवान भन्दा गुरु ठुलो भन्नु होइन, भगवान विशेष गरी भगवानसम्म पुग्ने मार्ग देखाउने भएकाले गुरुको स्थान अत्यन्त महान छ भन्ने पनि हामीले बुझ्न सकिन्छ। आज गुरु पूर्णिमाको दिनमा विशेष मैले तपाईँलाई भनेको छु। यस्तै गरी बौद्ध धर्ममा गुरु पूर्णिमा चाहिँ गौतम बुद्धले बुद्ध गयामा ज्ञान प्राप्त गरेपछि पहिलो पटक सारनाथमा आफ्ना पाँच शिष्यलाई धर्म चक्र प्रवर्तन पहिलो उपदेश दिनुभएको दिन यही पूर्णिमाको रूपमा मानिन्छ, आजकै दिनमा मानिन्छ। त्यसैले बौद्ध धर्ममा यस दिनलाई धर्म चक्र प्रवर्तन दिवसको रूपमा पनि सम्मान गरिन्छ। यस दिन बुद्धको पूजा गरिन्छ, ध्यान गरिन्छ, धर्म देशना सुनिन्छ, भिक्षुहरूलाई दान पनि आजको रूपमा गरिन्छ। यस्तै गरी जैन धर्ममा जैन परम्परा अनुसार भगवान महावीरका प्रथम प्रमुख शिष्य गौतम स्वामीलाई गुरुको रूपमा स्वीकार गरेको दिन पनि यो पर्व जोडिएको छ। त्यसैले जैन धर्मावलम्बीहरूले पनि गुरुहरूको आजकै दिनमा सम्मान गर्नुहुन्छ। यस्तै गरी गुरु पूर्णिमाको आध्यात्मिक महत्व भनेको चाहिँ गुरु पूर्णिमा केवल एउटा पर्व होइन, यो आत्मचिन्तनको दिनको रूपमा पनि हामीले बुझ्न सकिन्छ। यस दिन मानिसले आफ्नो जीवनको समीक्षा गर्ने गर्दछन्, अहंकार त्याग्ने प्रयास गर्दछन्, नयाँ ज्ञान प्राप्त गरे संकल्प गर्दछन्, गुरुको आशीर्वाद लिएर आफ्नो जीवन बिताउने पनि प्रण गर्दछन्। नेपालमा गुरु पूर्णिमा नेपालमा यो पर्व विशेष उत्साहका रूपमा मनाइन्छ। विद्यालय कलेज विश्वविद्यालयमा विद्यार्थीहरूले शिक्षकलाई टीका लगाइदिने, फूलमाला अर्पण गर्ने, शुभकामना कार्ड दिने, धन्यवाद व्यक्त गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना पनि गरिन्छ। मठ मन्दिर यस्तै गरी आश्रमहरूमा गुरु पूजा हुन्छ, भजन कीर्तन हुन्छ, सत्सङ्ग हुन्छ, धार्मिक प्रवचन अनि प्रसाद वितरण पनि हुन्छ। यस दिन के गर्ने भन्ने कुराहरू पनि भन्छु म। बिहान उठेर स्नान गर्ने, चोखो शुद्ध पवित्र वस्त्र धारण गर्ने, भगवान र गुरुको पूजा गर्ने, आफ्ना शिक्षक वा गुरुलाई भेटेर आशीर्वाद लिने, माता पिताको सम्मान गर्ने, धर्म ग्रन्थ अध्ययन गर्ने, गरिब वा आवश्यक परेकालाई दान गर्ने, ध्यान र जप गर्ने। गुरु पूर्णिमाबाट सिक्ने शिक्षा भनेको ज्ञान सबैभन्दा ठूलो धन हो, गुरुको सम्मान गर्नु संस्कार हो। सिकाइ दिनभर चलिरहन्छ, विशेष गरी नम्रता बिना ज्ञानको मूल्य बढ्दैन, हुँदै हुँदैन। कृतज्ञ मानिसले नै वास्तविक महान हुन्छ भनेको छ। आजको सन्दर्भमा गुरु को हुन् भन्दा आज गुरु भन्नाले केवल धार्मिक गुरु मात्र होइन, तपाईँलाई आफ्नो र राम्रो जीवन ज्ञान सिप र चरित्र निर्माण गर्न सहयोग गर्ने सबै व्यक्ति गुरु हुनुहुन्छ। जस्तै माता पिता, विद्यालयका शिक्षक, विश्वविद्यालयका प्राध्यापक, आध्यात्मिक गुरु, प्रशिक्षक, यदि कोच हुन्छन् नि, आज कोचलाई पनि होइन। जस्तै गरी तपाईँले कुनै कुरा सिकाउनु भएको छ टेक्निकल लाइनमा पनि, त्यो पनि गुरु हुनुहुन्छ। जीवनमा सही बाटो देखाउने कुनै पनि व्यक्तिलाई हामीले गुरुको रूपमा हामीले बुझ्न सकिन्छ। गुरु पूर्णिमाले हामीलाई एउटा गहिरो सन्देश दिन्छ, ज्ञान बिना जीवन अधुरो हुन्छ र गुरु बिना साँचो ज्ञान प्राप्त गर्न कठिन हुन्छ। त्यसैले यो दिन केवल पूजा गर्ने दिन होइन, कृतज्ञता व्यक्त गर्ने, आफूलाई सुधार्ने, नयाँ कुरा सिक्ने, ज्ञानको सम्मान गर्ने दिन हो। यही कारणले गुरु पूर्णिमा हिन्दू बौद्ध र जैन परम्परामा अत्यन्त पवित्र र प्रेरणादायी पर्वका रूपमा पनि हामीले बुझ्न सकिन्छ भनेर मैले तपाईँलाई छोटो जानकारी गराएँ एउटा आज गुरु पूर्णिमा। अब तपाईँको घर नजिकै गुरुहरू हुनुहुन्छ कि हुनुहुन्न, कता कता हुनुहुन्छ, टाढा हुनुहुन्छ भने फोन गरेर गुरुलाई चाहिँ प्रणाम गर्नुहोस्, राधे राधे भन्नुहोस् गुरुबालाई। आजको दिनमा असाध्यै राम्रो दिन रहेको छ, गुरुको पूजा गर्ने दिन, अब फेरि एक वर्षभन्दा अगाडि आउँदैन। गायत्री तपाईँलाई गायत्री सिकाउनु भएको छ, गायत्री मन्त्र दिनुभएको छ गुरुहरूले व्रतबन्धमा, भने नजिक हुनुहुन्छ भने फलफुल
भेटी वस्त्रहरू लिएर जानुहोस् गुरुलाई, केही न केही लिएर जानुपर्छ, खालि याद गुरु आश्रम जानु हुँदैन भनी भन्ने चलन रहेको छ। यस्तै गरी सर्वप्रथम त तपाईँले आफ्नो माता पितालाई तपाईँले चाहिँ आज दण्डवत प्रणाम गर्नुपर्ने दिन हो आज। विशेष गरी सबैभन्दा ठुला गुरु भनेको आफ्नो माता पिता, कुरा बुझ्नुभयो? त्यस कारणले गर्दा आज माता पितालाई दण्डवत प्रणाम गर्नुहोस्। माता पितालाई मिष्टान्न भोजनहरू वस्त्र अलङ्कारहरू तपाईँले चाहिँ दिन सक्नुहुन्छ, उपहार दिन सक्नुहुन्छ। यस्तै गरेर त्यसपछि आफ्नो गायत्री गुरुलाई सम्झनुहोस्, त्यसपछि आफ्नो एउटा दीक्षा गुरुलाई सम्झनुहोस्, त्यसपछि आफ्नो ज्ञान दिने गुरुलाई, शिक्षक गुरुलाई। तपाईँ जस्तै कलेजमा, बोर्डिङमा, स्कुलमा पढ्दै हुनुहुन्छ भने पनि आज गुरु पूर्णिमाको शुभकामना उहाँलाई हात जोडेर गर्नुहोला। गुरु पूर्णिमाको शुभकामना सर भन्नुहोला होइन, अथवा गुरुदेव गुरु पूर्णिमाको शुभकामना भन्नुहोस्। कुरा बुझ्नुभयो? यस्तै गरेर तपाईँले गुरु पूर्णिमाको दिनदेखि आज तपाईँले चाहिँ विशेष गरी विवाहित महिलाहरू कोही हुनुहुन्छ भने उहाँले दीक्षा मन्त्र लिनुभएको छैन भने अनिवार्य उहाँलाई हुन्छ। जस्तै गरी अविवाहित नानीहरूले पनि मन्त्र लिन त मिल्छ, तर विवाहितले अनिवार्य रूपमा लिनुपर्छ। गुरु आजदेखि नै तपाईँले गुरु कसैलाई स्थापना गरेर एउटा सानो सत्यनारायणको पूजा लगाएर आफ्नो मन्त्रहरू तपाईँले लिइहाल्नुहोला। विशेष गरी चाहिँ मन्त्र कस्तो व्यक्तिबाट लिने, जो व्यक्ति योग्य छ मन्त्र दिनको लागि, दान गर्नको लागि। जसले मन्त्र जाप गर्दछ, बिहान बेलुका मन्त्र जाप गर्दछ, यस्तो व्यक्तिबाट लिनुपर्छ। जस्तै हाम्रो समाजमा मैले कुरा धेरै कुरा देखिरहेको हुन्छु, गायत्री मन्त्र दिने गुरु, जस्तै व्रतबन्धमा पनि होइन, जस्तै कि व्रतबन्धमा पनि कसैले मन्त्र लिन चाहनुहुन्छ नारीहरूले भने तपाईँ लिन सक्नुहुन्छ। तर मैले धेरै ठाउँमा के देखिराखेको छु भन्दा, व्रतबन्ध गराउने पण्डितजीलाई चाहिँ सोध्नुहुन्छ, जसले मन्त्र सुनाउन खोजिराख्नु भएको छ बटुकलाई होइन, जस्तै गरी जस्तै कसैले हजुरबाले सुनाउनुहुन्छ, कसैले बुवाले सुनाउनुहुन्छ, कसैले आफ्नो फुपाजुहरूले, जसले सुनाउनुहुन्छ मन्त्र, उहाँले गुरुलाई सोध्नुहुन्छ। कुन गुरु भन्दा त्यहाँ पूजा गर्न आउने पुरेत बाबालाई सोध्नुहुन्छ, लो न गुरु मलाई त मन्त्र आउँदैन, लेखेर दिनुहोस् न भन्नुहुन्छ। हो त्यस्ता गुरुबाट गुरु मन्त्र लिनु हुँदैन। यसको यो चाहिँ विशेष गरी गायत्री मन्त्रको चाहिँ है, उसलाई मन्त्रै आउँदैन होइन, उसले मन्त्रै जप गर्दैन भने त्यस्ता गुरुबाट हामीले मन्त्र लिनु उचित हुँदैन। गायत्री गुरु चाहिँ एकदम सर्वश्रेष्ठ गुरु, यज्ञ गुरु तपाईँले खोज्नुहोला, रोज्नुहोला। किन भन्दा गायत्री गुरु जीवनमा एकजना मात्रै हुनुहुन्छ। अहिले एउटा एकजनासँग गायत्री मन्त्र लिने अनि यो गुरु मन परेन भने अर्कोसँग फेरि लिन पाइँदैन होइन, त्यो भएर गायत्री मन्त्र चाहिँ तपाईँले चाहिँ सुन्ने गुरु चाहिँ यज्ञ गुरु तपाईँले माग्नुहोला, थान्नु चाहिँ गर्नु भन्नुहोला। यस्तै गरी मन्त्र आउनुपर्छ, बिहान बेलुका मन्त्र जाप गर्ने खालको गुरु चाहिन्छ हामीहरूलाई चाहिँ है, त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नुहोला भन्न चाहे मैले चाहिँ विशेष गरी चाहिँ। यस्तै गरी घरमा तपाईँको बुहारीहरूले, दिदीबहिनी चेलीहरूले विवाह भइसक्नु भएको छ, उहाँको घरमा सप्ताह पुराण लाउनु भएको छ, एउटा पूजा लाउनु भएको छ, वास्तु गर्नु भएको छ, घरको घर पूजा गर्नु भएको छ, लाखपतिहरू पाल्नु भएको छ भने तपाईँले पनि मन्त्र लिन सक्नुहुन्छ। नारायण पूजा मात्रै लगाएर पनि तपाईँले मन्त्र लिन सक्नुहुन्छ। तर मन्त्र कस्तो व्यक्तिसँग लिनुहोस् भन्दा, त्यो व्यक्तिले जुन तपाईँले मन्त्र सुनाउन खोज्नु भएको छ उहाँले पनि मन्त्र सुनेको हुनु पर्यो, उहाँले मन्त्र कण्ठस्थ हुनु पर्यो, उहाँले बिहान बेलुका जाप गर्ने हुनु पर्यो, जप गर्नुपर्छ मन्त्र चाहिँ। हो त्यस्तो व्यक्तिबाट तपाईँले चाहिँ मन्त्र सुन्नुहोला। ए गुरुबा खोइ मन्त्र लेखेर दिनुहोस् त, के मन्त्र सुनाइदिनु उहाँलाई भनेर पनि सोध्नुहुन्छ कसै कसैले, त्यस्तो हुँदैन, त्यो गलत हो। मन्त्र नसुने सुन्नु नै भएको छैन तपाईँहरूले भने कसरी मन्त्र सुनाउनुहुन्छ त होइन, त्यस कारणले गर्दाखेरि पनि यसमा पनि तपाईँले विशेष ख्याल गर्नुहोला। तपाईँले यदि पहिला मन्त्र सुन्नुभएको थियो, मन्त्र लिनुभएको थियो, अब तपाईँले मन्त्र आउँदैन बिर्सिनु भयो, जाप गर्नुभएको छैन भने जुन गुरुबाट तपाईँले मन्त्र सुन्नुभएको छ गुरुलाई फेरि प्रार्थना गर्नुहोस्, क्षमा माग्नुहोस् गुरुदेवसँग, अनि मलाई मन्त्र फेरि एकपटक सुनाइदिन्छु गुरु, मलाई लेखेर दिनुहोस् गुरु भनेर लेखेर दिनुहुन्छ। त्यो मन्त्र जस्तो मन्त्र तपाईँले मनमनमै पढेर कण्ठस्थ बनाउनुहोस्, लेखेर राखेको टुक्रो कागज त्यहीँ राखिराख्नुहोस्, जाप गर्ने बेलामा त्यसलाई टक्क अगाडि निकाल्नुहोस् अनि
यही मन्त्र हेर्दै हेर्दै पनि तपाईँले पढ्न सक्नुहुन्छ विशेष गरी। अब मन्त्र पनि लिनु भएको छैन, यज्ञ गुरु पनि पाउनु भएको छैन, के मन्त्र जाप गर्ने होला त भन्ने मनमा लागेको छ भने मन्त्र महामन्त्र जाप गर्ने, हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो चाहिँ नै 108 पटक जाप गर्नलाई विशेष गरी 15-25 मिनट लाग्छ। राम्रोसँग बिस्तारी गर्ने भने 25 मिनट, छिटो छिटो गर्ने भने 15-18 मिनटमा सकिन्छ यो मन्त्र। कति राम्रो, तपाईँले मैले वास्तवमै भनेको थिएँ यो मन्त्र जाप गर्नुहोस् एक हप्ता, तपाईँलाई आनन्द आएन, तपाईँको जीवनमा एकदम राम्रो उज्यालो आएन भने मलाई भन्नुहोला। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे भनेर भनेको छ है। फेरि कसै कसैले के भन्नुहुन्छ भन्दा, ए यो मन्त्र त कहाँ अहिले जाप गर्ने हो त, मर्ने बेलामा बुढेसकालमा जाप गर्ने हो त, अहिले होइन नि भन्नुहुन्छ फेरि, हो कि होइन, सुन्नु भएको छ नि तपाईँहरूले पनि। त्यो भएर मन्त्र जाप गर्न, भगवान्को नाम जप गर्न उमेर हेरिँदैन। के थाहा तपाईँ भोलि पर्सि एक महिना भयो तै तपाईँको मृत्यु हुने लेखा छ कि, एक वर्ष पछि पो तपाईँ मर्ने मर्दै हुनुहुन्छ कि, होइन भाइ भोलि नै पो भोलि नै पो तपाईँ मर्न खोज्दै हुनुहुन्छ कि, तपाईँ काल पो आइसकेको छ, के थाहा कसैले देखाएको छ, कसैले देखाएको छैन। त्यो भएर राम्रो चिज त लिइहाल्ने हो, बटुलिहाल्ने हो, बोकिहाल्ने हो नि, नराम्रो चिज छोडिदिइहाल्ने हो। मन्त्र जाप गर्नुहोस् तपाईँले एक हप्ता मन्त्र जाप गर्नुहोस्, त्यसपछि तपाईँलाई तपाईँले मन्त्र जाप नगरे पनि आफै भित्रभित्र मन्त्र तपाईँले जाप गरिराख्नु भएको, थाहै पाउनुहुन्न तपाईँले मन्त्र जाप गरेको चाहिँ। एक हप्ता मात्रै गर्नुहोस् त ल, यति विचार गर्नुहोस् त, विशेष गरी सबैले गर्नुहोस् त, जस्तै बाबु नानीहरूलाई पढाइमा कमजोरी छन् भने उहाँहरूलाई पनि सिकाउनुहोस् यो मन्त्र, कति सजिलो मन्त्र छ होइन। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो महामन्त्र हो। किन महामन्त्र भन्दा, यो मन्त्रमा अरू बाहिरी शब्द नै छैन, भगवान्को नाम मात्रै छ सबैमा। हरे भनेको हरि होइन, हरे राम भगवान् राम भइहाल्नु, फेरि हरे आयो हरि आयो होइन, हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो चाहिँ महामन्त्र हो, तपाईँले चाहिँ विशेष गरी गर्नु होला। र घरको ढोका माथि पनि यो मन्त्र लेखेर तपाईँले राख्न सक्नुहुन्छ, जस्तै सिमेन्टी प्लास्टर गरेको घर छ नि तपाईँको भने त्यहाँ लेख्ने मान्छे पाउँछ होइन, अक्षर लेख्ने मान्छे पाउँछ, रातो अक्षरले मसीले लेख्नु होला, तपाईँहरूले चाहिँ रातो अक्षर मसीले लेख्नु, मन्त्र जाप गर्नुहोस्, तपाईँलाई राम्रो हुन्छ, समस्याहरू कम आउँछ, बाधा रोकावटहरू कम आउँछ। अर्को एउटा मन्त्र छ, कृष्णाय वासुदेवाय हरे परमात्मने, प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः, मेरा सबै क्लेशहरू, मेरा सबै नराम्रा कुराहरू, मेरा सबै बाधाहरू चाहिँ हरण गर्नुहोस् भनेर भगवान श्रीकृष्णसँग प्रार्थना गरेको। यो चाहिँ तपाईँले यसरी पनि बुझ्न सक्नुहुन्छ, यसरी मन्त्र जापहरू तपाईँले गर्नुहोस्। आज गुरु पूर्णिमाको दिन असाध्यै पवित्र रहेको छ। अस्ति तपाईँले एकादशीको दिन तुलसी रोप्नु भएको थियो तुलसाको मठमा है, कस्ता भयो ती तुलसी, मरेका त छ कि छैनन् हेर्नु है। फेरि दैनिक रूपमा बत्ती बाल्नु, दियो बाल्नुपर्छ, दियो बाल्दाखेरि तुलसीलाई तातो नहोस् अलि अलग्गै बाल्ने, तलपट्टि तुलसाको मठको तल खोपा जस्तो हुन्छ नि पाल होइन, हो त्यहाँ राखेर बाल्नुहोस्, कि त उत्तर फर्काएर बाल्नुहोस् कि त पूर्व फर्काएर बाल्नुहोस्। उत्तरतिर फर्काएर बाल्नुभयो भने धन सम्पत्ति वृद्धि हुन्छ भनेर लेखेको छ है। उत्तरे कुबेर आय नमः भनिन्छ। त्यो भएर हेर्नु होला, अनि जलहरू चढाउनुहोस् है, अलिक घाम लाग्ने ठाउँमा तपाईँले तुलसाको मुठ राख्नुहोस्, बनाउनुहोस् घाम लाग्नेतिर। जस्तै गमलामा बनाउनु भएको छ भने अलिक तपाईँले चाहिँ अलिकति घाम लाग्ने ठाउँमा राख्नु होला तुलसीलाई। जल चाहिँ दैनिक रूपमा जल दिनुहोस्। यदि तपाईँ घरबाट टाढा जाँदै हुनुहुन्छ, घरमा
चाहिँ घर बन्द गरेर जाँदै हुनुहुन्छ भने गमलामा राख्नु भएको छ तुलसी भने प्रशस्त रूपमा पानी दिनुहोस् अनि त्यसपछि तपाईँले शीतल त्यहाँ चाहिँ घामै नआओस् होइन तपाईँ नआउन्जेलसम्म त्यहाँ दिउँसो पनि घाम नआओस् बेलुका पनि नआओस् बिहान पनि घाम नआओस् हो त्यसो ठाउँमा लगेर त गमलामा राख्नुहोला है त्यसो त्यसो गर्नुभयो भने सजिलो हुन्छ अनि तपाईँले के गर्नुहोस् भन्दा चाहिँ तपाईँले विशेष गरी चाहिँ त्यो गमलामा प्रशस्त मात्रामा पानी दिनुहोस् एकपटक जल राख्नु सर्लक्क सोच छ होइन फेरि एकछिनपछि पनि फेरि जल राखिदिनु सर्लक्क सोच छ अनि त्यसो गरेर जल चाहिँ राख्नुहोला त्यसै गरी तपाईँले घर गाउँतिर गाई पाल्नु भएको छैन कसैले गाईको मल पाउनु भएन भने तपाईँले चाहिँ तुलसाको मठमा चाहिँ दुई चम्चा पिनाको धुलो राख्नुहोस् है दुई चम्चा पिनाको धुलो राख्नुहोस् र मजाले एक डेढ लिटर पानी चाहिँ पानीमा मिसाउनुहोस् त्यसलाई होइन अनि त्यसपछि छोडिदिनुहोस् दुई दिन तिन दिनसम्म त्यो पिनालाई त्यहीँ छोडिदिनुहोस् शीतलमा राख्नुहोस् अनि फेरि तपाईँले मजाले हल्लाउनुहोस् त्यो पिनालाई अनि त्यसपछि पातलो हुन्छ नि चौरानी चामलको चौरानी कस्तो हुन्छ हो त्यस्तै चौरानी जस्तो बनाएर चाहिँ तपाईँले तुलसाको मठमा राखिदिनु भयो भने मल एकदम राम्रो मल लाग्छन् है एकदमै राम्रो मल लागिहाल्छन् तुलसीलाई एकदम राम्रो हुन्छ यो युरिया हाल्ने डिएपीहरू यस्तो काम नगर्नु हाल्नु हुँदैन तपाईँले तुलसालाई चाहिँ विशेष गरी हाल्नुहोला अनि तुलसा जब जब माथि तुलसा फुल्न थाल्छन् नि फुल्न थालेपछि त्यो तुलसाको मुन्टो चुडो चुडो तपाईँले चोडिदिनुहोस् तुलसाको माथिको फुल चाहिँ छुटेर एउटा केहीमा राख्नुहोस् सुकाउनुहोस् फेरि भोलिपछि तुलसा नभएको बेलामा त्यही तपाईँले चाहिँ चढाउन पाउनुहुन्छ जति पनि फुल आउँछन् नि त्यो फुल एउटा पनि नरहनुहोस् राख्न तुलसामा नरहोस् यदि फुल रह्यो भने तुलसा मर्छन् कुरा बुझ्नुभयो फुल रह्यो भने तुलसा मर्छन् फुल नराख्नुहोला अनि बिउ गराई चाहिँ तुलसाको मठकै छेउछाउतिर तपाईँले चाहिँ दुई चारवटा बोट रोपिदिनुहोस् त्यसलाई फुल्न दिनुहोस् बिउ हुन्छ पाक्छ फेरि मुन्टा टिटुडेर राख्नुहोस् एउटा केहीमा कपुर कपुर हालेर राख्नुहोला बट्टामा कपुर हाल्नुहोस् तुलसा राख्नुहोस् बिउ राख्नुहोस् बिउ बिग्रिँदैन पछि त्यही छर्नुपर्छ नि फेरि अर्को साल होइन त्यही भएर तपाईँले चाहिँ तुलसालाई चाहिँ चुड्नु होला है चुड्नु हुँदैन कहाँ हुन्छ र नभन्नुहोला चुडो चुडो चुडेर चाहिँ तपाईँको राख्नुहोला जस्तै कहिले चुड्ने भन्दाखेरि चाहिँ जब फुल्न थाल्छ नि तब फुल्न थालेपछि मलाई चुड्नुपर्छ है त्यसो गर्यो भने फुल एउटै नरहोस् आज चुड्नुहुन्छ नि फेरि भोलि फुलिरहेको हुन्छ भोलि चुड्नुहुन्छ पछि फुलिरहेको हुन्छ क्या त्यो फुल्यो भने तुलसालाई तुलसालाई रोग लाग्छ तुलसा मर्छन् होइन त्यो राम्रो हुँदैन बुढो भएको हो नि तुलसा बुढो फेरि जवानी गराइदिनु पर्यो क्या त्यो चुडेर चाहिँ हो त्यो काम तपाईँले गर्नुहोला पनि भन्न चाहेँ मैले हामी यतिखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तुको बसाइमा छौँ हामी कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौँ मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु पक्कै पनि आज चाहिँ हामीले तपाईँहरूसँग गुरु पूर्णिमाको विषयमा छलफल गऱ्यौँ तपाईँहरूसँग सल्लाह परामर्श जानकारी पनि हामी तपाईँलाई गरायौँ विशेष गरी के हो गुरु पूर्णिमा भनेको के हो कसरी पूजा गर्नुपर्दछ के भन्ने विषय पनि हामी तपाईँलाई सिकायौँ यसै गरी तुलसीलाई पनि तपाईँले जल चाहिँ दैनिक रूपमा जल दिनुहोला यस्तै गरेर तपाईँले चाहिँ 15 दिन 20 दिनमा एक दुई चम्चा चिया चम्चाको एक दुई चम्चा चाहिँ तपाईँले चाहिँ जलमा पिनाको धुलो राख्नुहोस् अनि त्यसलाई घोलेर राखिदिनुहोस् एक दुई दिन राख्नुहोस् अनि मजाले भिज्छन् अनि गराउन थाल्छन् त्यसपछि तपाईँ पातलो बनाएर पानीको चाहिँ चामलको चौरानी जस्तो बनाएर तुलसाको मठमा राखिदिनुहोस् राम्रो मल हुन्छ भनेर पनि मैले तपाईँलाई सिकाएँ होइन अब धेरै राख्नुभयो फेरि तुलसा मर्छन् फेरि थोरै राख्नुपर्छ पातलो बनाएर तपाईँले चाहिँ 1 लिटरै पानी हाल्न पनि सक्नुहुन्छ त्यसरी राखिदिनुहोस् भन्दै कार्यक्रम ज्योतिष वास्तुको अन्तिम चरणमा आएका छौँ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिले सुंदे नूंचा रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: चैते धानमा नेक ब्लास्ट को समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइ राख्ने।
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550637059।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकैसाथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
1: कलेजका विशेषताहरू
2: पर्याप्त सुविधा सहित आफ्नै भवन
1: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
2: पर्याप्त छात्रवृत्ति व्यवस्था
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालु आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहार अनुरोध छ जिल्ला प्रशासन कार्यालय चितवन
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर 20 चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
6: रेडियो साइनो 89.8 मेगाहर्ज

मङ्सिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: Why I led from the Nuncha Radio Silence 89.8 MHz.
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको
0: सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगा।

0: बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने,
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603359 र 98550607359।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइडियाबाट सजिलै घरबसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801000477 क्लासिक टेक छोयो कि चल्यो
2: मयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ जिल्ला प्रशासन कार्यालय चितवन
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौनी बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454

0: 98555720754, इमेल love.logic2@gmail.com।
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: रेडियो साइनो 89.8 MHz।
0: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। 8:09 AM।

सर्वसाधारण ओपीडी सेवा बन्द हुँदा बिना उपचार घर फर्किन वा होटलमा बस्न बाध्य भएका छन्। चिकित्सकहरूले आज पनि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेका छन्। नेपाल चिकित्सक संघका अनुसार पछिल्लो 10 महिनामा मात्रै 90 भन्दा बढ़ी डाक्टरहरूमाथि आक्रमण र दुर्व्यवहारका घटना भएका छन्। अस्पतालमा तोडफोड़ गर्ने र डाक्टरमाथि हातपात गर्ने दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने र सुरक्षित काम गर्ने वातावरण बनाउनुपर्ने डाक्टरहरूको माग रहेको छ। माग पूरा नभएको भन्दै नारायणी अस्पतालका 68 जना डाक्टरले सामूहिक राजीनामा नै बुझाइसकेका छन्। उपचारका क्रममा हिजो मंगलबार निधन हुनुभएका कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धांजलिका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिँदैछ। उहाँलाई बिहान 11 बजेसम्म त्यहाँ राखिनेछ। त्यसपछि पशुपति आरीघाटमा अन्तिम संस्कार गरिने कंग्रेसले जनाएको छ। त्यसअघि अहिले सानेपामा केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बसिरहेको छ। बैठकले दिवंगत श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। वरिष्ठ नेता श्रेष्ठको 79 वर्षको उमेरमा हिजो ललितपुरको चावला खेलस्थित हेलियस अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: बाँकी खबर संघीय संशोधन अन्तर्गतका दुई संशोधन समितिको बैठक आज बस्नेछ। सिंहदरबारमा बिहानै सवा एघार बजे बस्ने संसदीय चुनाव समितिको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानवाधर कार्कीको सुनवाई हुने कार्यसूची छ। बैठकमा शुरूमा प्रस्तावित प्रमुख आयुक्त कार्की विरूद्ध उछुरी दिने उछुरीकर्ताहरूसँग छलफल गरिनेछ र त्यसपछि कार्कीलाई समितिमा बोलाएर कार्ययोजना तथा योग्यता सम्बन्धी सवाल जवाफ सुनवाई गरिने संसद सचिवालयले जनाएको छ। यसअघि समितिले हिजो निर्वाचन आयुक्तमा प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरिसकेको छ। संवैधानिक परिषदको सिफारिशलाई सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले उहाँहरूलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। आज बिहान एघार बजे बस्ने अर्को संसदीय समिति संहिता सबलीकरण तथा अन्तर्राष्ट्रिय सरोकार समितिको बैठकमा चालू आर्थिक वर्ष 2083-84 वार्षिक कार्य योजनाबारे छलफल हुनेछ। नयाँ विधेयकको अभावमा संघीय संसदका दुवै सदन प्रभावित हुने देखिएको छ। राष्ट्रिय सभामा हाल कुनै पनि विधेयक विचाराधीन छैनन् भने प्रतिनिधि सभामा आठवटा विधेयक मात्र रहेका छन्। तीमध्ये पनि सातवटा विधेयक संसदीय समितिहरूमा अड्किएका छन् र सभामा एउटा मात्र विधेयक छ। संसदले आवश्यक बजेट र पर्याप्त विश्लेष नदी लामो समय स्थगन गरिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस र नेकपाले सरकारको आलोचना गरेका छन्। विश्लेष सभाका बीच करिब दुई सातासम्म स्थगन गरिएको प्रतिनिधि सभा बैठक भोलि बस्दैछ। प्रतिपक्षी दलहरूले संसदलाई बिजनेस दिन नसक्नु सरकारको कमजोरी भएको र भोलि बिहिबारसम्म विधेयक दर्ता नभए सदन चल्न गाह्रो हुने चेतावनी दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुमिता गौतमले भने संसदमा बिजनेसको अभाव हुन नदिने दावी गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ। महामन्त्री विपिन कुमार आचार्यको अनुसार काठमाण्डको वनस्थलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान एघार बजेका लागि बोलाइएको बैठकमा हालै सम्पन्न महाधिवेशनको समीक्षाका साथै विभिन्न पाँच प्रमुख एजेण्डामाथि गहन छलफल हुनेछ। बैठकमा महाधिवेशनको समग्र समीक्षा सहित आवश्यक कार्यविधि तर्जुमा तथा परिमार्जन सांगठनिक व्यवस्थापन खाली पदहरूमा मनोनयन र आगामी अभियान एवं राजनैतिक कार्यक्रम सञ्चालन बारे मुख्य कार्यसूची तयार गरिएको छ। अज्ञानताको अन्धकार हटाएर ज्ञानको उज्यालो दिने गुरूप्रति सम्मान भाव प्रकट गर्दै आज देशभर गुरू पूर्णिमा पर्व मनाइँदैछ। धर्मशास्त्र अनुसार गुको अर्थ अन्धकार र रूखको अर्थ प्रकाश हुन्छ। सनातन संस्कृतिमा गुरूलाई ब्रह्मा विष्णु र महेश्वर समान मानेर आचार्य देवो भव भन्दै पूजा आजा गर्ने परम्परा छ। आजका दिन देशभरका विद्यालय गुरूकुल तथा विभिन्न संघ संस्थाहरूमा विशेष कार्यक्रम आयोजना गरी गुरूजनप्रति श्रद्धा र आभार व्यक्त गरिँदैछ। यसै अवसरमा आज महर्षि देव व्यासको जन्म जयन्ती महर्षि वेद व्यासको जन्म जयन्ती पनि मनाइँदैछ। वेदलाई चार भागमा विभाजन गरी 18 पुराण 18 उप पुराण र महाभारतको रचना गर्नुहुने वेद व्यासको स्मरणमा व्यास जयन्ती मनाउने गरिन्छ। उहाँले आफ्ना रचना मार्फत परोपकार नै धर्म हो र अरूलाई पीड़ा दिनु पाप हो भन्ने मानवतावादी सन्देश दिनुभएको छ। भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले गैर कानूनी रूपमा विदेशी मुलुकको स्थायी आवासीय अनुमति पीआर लिएको आरोप लागेको नापी अधिकृता आभास जोशीसँग पुनः स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नापी विभागमा कार्यरत इन्जिनियरिङ सेवाका राजपत्रांकित तृतीय श्रेणीका अधिकृत जोशीलाई 30 दिनभित्र सफाई पेश गर्न निर्देशन दिएको हो। विदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको र विदेशी मुलुकको पीआर लिएको वा लिन आवेदन दिएको पाइएकाले उहाँमाथि निजामती सेवा ऐन विपरीत कसुर गरेको आरोप लागेको छ। विश्व बाघ दिवसका अवसरमा आज वन तथा वातावरण मन्त्रालयले पछिल्लो राष्ट्रिय बाघ गणनाको तथ्याङ्क सार्वजनिक गर्दैछ। तराईका पाँचवटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा करिब तीन महिनासम्म आधुनिक क्यामेरा ट्र्यापिङ प्रविधि प्रयोग गरी यो सर्वेक्षण गरिएको हो। संरक्षण क्षेत्रमा भएको सुधार र आहार प्रजातिको वृद्धिका कारण यस पटक बाघको संख्यामा उल्लेख वृद्धि हुने अनुमान छ। यसअघि सन् 2022 को गणनामा नेपालमा बाघको संख्या 355 पुगेको थियो, जुन सन् 2010 को 121 को तुलनामा झण्डै तीव्र हो। संख्या वृद्धिसँगै मानव बाघ द्वन्द र समस्याग्रस्त बाघको व्यवस्थापन भने ठूलो चुनौतीका रूपमा देखा परेको छ। हाल देशभर 16 समस्याग्रस्त बाघलाई खोरमा राखिएको छ। देशभर मनसुनी वायुको सक्रिय प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागमा सर्दर स्थान वरपर र पश्चिम भागमा सर्दरभन्दा उत्तरतर्फ सरेकाले देशभर मौसम बदली भई वर्षा भइरहेको छ। आज दिउँसो र राति देशका अधिकांश पहाड़ी भूभाग तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका साथै सुदूरपश्चिमका तराईका एक दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ। हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको समेत सम्भावना छ। भारी वर्षा र चट्याङको जोखिम रहेका क्षेत्रका बासिन्दाहरूलाई नदी नालामा आउन सक्ने बाढ़ी पहिरो र गेघ्रान वहाबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अब विदेशका खबर। इरानले मध्य पूर्वमा रहेका अमेरिकी सैन्य बलहरूलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार विशेष गरी जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण गरिएको हो। तर ती सबै मिसाइलहरूलाई बाटोमै सफलतापूर्वक निष्क्रिय गरिएको र कुनै क्षति नभएको अमेरिकी सेनाले दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सौहार्दपूर्ण वातावरण भइरहेको वार्ता भइरहेको र युद्ध विराम कायम रहेको बताइरहेका बेला यो आक्रमण भएको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वाशिङटन भ्रमणकै क्रममा भएको यस आक्रमणले दुई देश को अस्थायी युद्ध विराम भंग गरेको अमेरिकी पक्षको भनाइ छ। हर्मुज जलमार्गको नियन्त्रणका विषयमा दुई देशबीच विवाद जारी रहेका बेला यो घटना घटे पनि इरानले भने हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। र आईसीसी विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज घरेलु टोलीको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। सिरिजका यसअघिका तीनवटै खेलमा पराजित भएको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ। लगातार 3 हारपछि नेपाल 24 अंकसहित तालिकाको छैटौं स्थानमा छ भने शीर्ष 4 भित्र पर्दै सोझै विश्वकप छनौट खेल्ने सम्भावना निकै कठिन मोडमा पुगेको छ। बाँकी रहेका 5 खेलमध्ये आज नेदरल्याण्डस विरूद्ध मैदानमा उत्रिँदा नेपाल अघिल्लो हारको बदला लिँदै सिरिजमा पहिलो जितको खोजीमा हुनेछ। हस्त नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
1: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ,
2: डिस होम फाइबर नेट।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा
2: पनि यतिखेर प्रत्यक्ष प्रसारण भइरहेको छ। त्यसै गरी युट्युबमा नेपाली नेटवर्क टीभी सर्च गरेर पनि हामीलाई प्रत्यक्ष रूपमा लाइभ सुन्न सक्नुहुनेछ र अन्य यसका श्रृंखलाहरू पनि युट्युब र फेसबुकमा निरन्तर रूपमा आउने गर्दछन् र विशेष गरी काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्ज मार्फत पनि तपाईँहरू नेपाली बहस यतिखेर सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका बारेमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई भारतमा ले निम्तो दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह छिमेकी मुलुक भारत भ्रमणमा जाने तयारीमा रहेका छन्। भारत भ्रमणको सरकारको निमन्त्रणामा प्रधानमन्त्री शाह औपचारिक रूपमा भ्रमणमा जान लागेको बताइएको छ। प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्ता दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दिल्लीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भनेको जानकारी आएको छ। जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिक रूपमा निमन्त्रणा पठाएको पनि बताइएको छ। प्रधानमन्त्रीको भारत भ्रमण अब केही समयपछि हुँदैछ र दुई देशबीचको छिमेकी सम्बन्धको विषय र दौत्य सम्बन्धका विषयमा पनि त्यहाँ कुराकानी हुने भन्ने खालका विषयहरू यतिखेर आएका छन्। आदरणीय श्रोता, आज हामी बहस गर्दैछौ ओपीडी बन्द हुँदा बिरामीको बेजोग भएको छ, अत्यावश्यक सेवा नै ठप्प पारेर चिकित्सकहरू यतिखेर आन्दोलित भनेका छन्, सरकारले हड़ताल गर्न निषेध गरेका 25 अत्यावश्यक सेवामा समेत अस्पताल पनि पर्छ, तर हड़ताल गर्न निषेध गरिएको अस्पतालकै सेवा लगभग ठप्प पारेर चिकित्सकहरू यतिखेर आन्दोलित बनेका छन्। त्यो कारणले गर्दाखेरि धेरै बिरामीहरूलाई समस्या भएको छ। स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोड़फोड़का घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको विषय यतिखेर आएको छ। आदरणीय श्रोता, नेपाली कंग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीको माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न समेत आग्रह गर्नुभएको विषय आएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। नेपाली कंग्रेसका वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधन भएको छ। दिवंगत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन श्रद्धांजली अर्पण गर्न चाहन्छौ। नेपाली बहसको तर्फबाट आदरणीय श्रोता, यतिखेर कंग्रेस एमाले खोजे स्वतन्त्र र निष्पक्ष निर्वाचनको समस्या, सरकारप्रति विपक्षी यतिखेर पनि सशंकित भएका छन्। दलीय सहमतिमा गर्ने प्रस्तावित आयुक्त वाग्लेको प्रतिबद्धता यतिखेर रहेको छ। प्रस्तावित निर्वाचन आयुक्त गुरू वाग्लेले निर्वाचन आयोगको गरिमा जोगाउन राजनैतिक दल, नागरिक समाज र सरकारवालाहरूसँग निष्पक्ष तथा तटस्थ भूमिकामा रही सहकार्य गर्ने प्रतिबद्धता यतिखेर जनाउनु भएको छ। प्रस्तावित आयुक्त सुब्बाको प्रतिबद्धता निर्वाचनमा प्रविधि मार्फत संजय दृष्टि भन्ने निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन नसकेको बताइएको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन पनि आग्रह गरिएको छ। निर्वाचनमा सुरक्षा निकायले सत्तापक्षको पोषण गर्ने गरेको पनि आरोप लाग्यो र वर्षमान पुनले प्रश्न गरेका छन्। दलहरूले केन्द्रीय समितिमा कतिसम्म मन्दिर गर्न पाउने हो? आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, यतिखेर हाम्रो बेसमा पूर्व उपप्रधान एवं गृह रक्षा मन्त्री डाक्टर भीम रावल हुनुहुन्छ। रावलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद।
2: अब यतिखेर सुनसरीको दुवीमा सद्भाव र्याली निकालिएको भन्ने त आएको छ, तर चाहिँ त्यहाँ धार्मिक द्वन्द हुँदाखेरि जुन दंगा उत्पन्न भयो, एकजनाले ज्यानै गुमाउनु पर्यो, यो किन पटक पटक यस्ता अवस्थाहरू किन सृजित भइरहेका छन्? यो चाहिँ निकै ठूलो तनावको विषय पनि हो, किनभने एउटा राष्ट्रमा मिलेर बसेको विविध भाषाभाषी बहुल जात जाति वेशभूषा भएको समाजमा चाहिँ यस्ता घटनाहरू हुनु यो राम्रो पक्ष होइन नि दर्शा भाइ?
3: यो निसन्देह नै राम्रो पक्ष होइन र तपाईँले साह्रै महत्वपूर्ण प्रश्न गर्नुभएको छ। राजनीति शास्त्रीहरू र समाजशास्त्रीहरूको भनाइअनुसार जुन समाजलाई राज्यको माथिल्लो तहमा बस्ने व्यक्तिहरूले भित्रैबाट विभाजित गर्ने, द्वन्द्व उत्पन्न गर्ने, त्यहाँ भाषा, लिंग र विभिन्न जात जातिका प्रचलनहरूलाई आधार बनाएर बाह्य शक्तिको इशारामा भित्रभित्रै त्यो समाजलाई विभाजित गर्ने, मानिसहरूको मनस्थितिलाई निराशातर्फ धकेल्ने, विश्वसनीयता नरहने अवस्था जहाँ सिर्जना हुन्छ त्यहाँ यस्ता प्रकारका साम्प्रदायिक, धार्मिक, जातिगत, भाषागत, क्षेत्रीय दंगा अन्तर्विरोधहरूको सिर्जना हुँदै जान्छ। नेपालको संविधान निर्माण गर्दाखेरि मैले संविधान सभामा पनि यस्तो गर्न चाहनेहरूका अनेक प्रवृत्तिहरू देखेको थिएँ। त्यस्तो प्रवृत्तिको अन्त्य नेपाली समाजमा भएको छैन, अझ त्यसलाई प्रकारान्तरले विभिन्न किसिमले बढ़ावा दिँदै आएको छ। यो हाम्रो नेपाली समाजको एकताको लागि, हाम्रो भविष्य राम्रो बाटोमा लैजानको लागि अत्यन्तै यो बाधा हो र यो नराम्रो कुरा हो।
2: तर अहिलेको अवस्थामा चाहिँ जुन ढंगले सरकारले त्यो सद्भाव कायम गराउने कुरामा, सुरक्षा संयन्त्र परिचालनको कुरामा, वा चाहिँ सामाजिक सद्भावलाई कायम राख्ने कुरामा चाहिँ जुन ढंगले परिचालन हुनुपर्ने हो त्यो हुन सक्यो?
3: अहिले यो सरकारको समग्र कुरालाई ध्यानमा राख्नुपर्छ. अहिले त गोलीकाण्ड भयो होइन, र जुन समाज अन्तर्विरोधको लेखग्रस्त हुँदै त्यहाँ अब गोली प्रहार गर्नुपर्ने, मान्छे मार्नुपर्ने अवस्थाको सिर्जना हुन्छ, त्यस्तो अवस्थामा त्यो सरकारका समग्र क्रियाकलापहरू कुन दिशातिर छन् त, त्यसको परराष्ट्र नीति कहाँ छ, त्यसको सुरक्षा नीति कहाँ छ, त्यसका आर्थिक नीतिहरू के छन्, त्यसका सामाजिक नीतिहरू के छन्, त्यसका नेपालको इतिहास संस्कृति नेपालको गौरव लाई जोगाउने र समाजमा आशावादिता जोगाउने, समाजलाई एकताको सूत्रमा संगठित गर्ने त्यसका नीतिहरू के छन्, त्यसको दिशा के छ, त्यसको गन्तव्य के छ भन्ने कुराले निर्धारण हुन्छ. त्यहाँ कुनै प्रहरीको अधिकृतलाई तत्काल सरुवा गर्दैमा, त्यहाँ कुनै प्रशासकलाई तुरन्तै सरुवा गरेर मैले गजब गरे त्यसले किन त्यहाँ राम्रो गरेन भन्दैमा त्यसको सम्पूर्ण उपचार हुने होइन. यद्यपि कुनै प्रशासकले कुनै सुरक्षा अधिकृतले आफ्नो कर्तव्य निर्वाह गरेको छैन भने त्यस्तो अवस्थामा त्यस्ता व्यक्तिहरूलाई त्यो आफ्नो कामबाट झिकेर अन्यत्र पठाउने कुरा अस्वाभाविक त होइन. तर अहिले सरकारका समग्र क्रियाकलापहरू सुकुम्बासीहरूलाई विस्थापित गर्नेदेखि उनीहरूको कुनै व्यवस्थापन नगर्नेदेखि लिएर धेरै कुराहरूलाई हामीले हेर्नुपर्छ. र अहिले काठमाडौँको माइतीघर मण्डलामा अब तपाईँ जतिको संचार क्षेत्रको अग्रणी भूमिका खेल्ने व्यक्तिले नथापाएको कुरा केही नै छैन, त्यहाँ दिनदिनै विभिन्न समुदायका व्यक्तिहरू दिनदिनै धरना नारा सभा गरिरहेका छन्, मागहरू राखिरहेका छन्, अहिले चिकित्सकहरू हड़तालमा छन् र यसरी
2: ठप्प पारेका छन् चिकित्सकहरूले, ओपीडी बन्दै हुँदा पनि बिरामीको बेजोग छ आज.
3: हो, मैले त्यो सबै समाचार माध्यममा हेरे. यसरी हेर्दाखेरि सरकारको समग्र क्रियाकलाप त्यो कस्तो देखियो भने जुन प्रकारको राष्ट्रिय स्वतन्त्र पार्टीले नारा दिएको थियो, जुन बाचाहरू गरेको थियो, न त्यो परराष्ट्र नीतिमा देखिन्छ ती बाचा अनुरूपको काम, न अर्थतन्त्रमा देखिन्छ, न सामाजिक क्षेत्रमा देखिन्छ, न देशको स्वाधीनता स्वतन्त्रता र गरिमालाई रक्षा गर्ने दिशामा देखिन्छ. त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनदेखि अहिले सरकार सञ्चालन गर्ने क्रियाकलापमा समेत अब त्यहाँ केही व्यक्तिहरूको स्वेच्छाचारी गतिविधि, उहाँहरूलाई जे मन लाग्छ त्यही कानून जस्तो, यस्तो देखिसकेपछि त्यसको कुप्रभाव समाजमा पनि पर्छ. त्यसले समाजमा अराजकता द्वन्द अन्तर्विरोधहरू सिर्जना हुनु एकदमै अनिवार्य हुन्छ.
2: अब आजको दिनमा जसरी यतिखेर प्रधानमन्त्रीलाई भारतले निमन्त्रणा गरेको र भारत भ्रमण ढिलाइ भए पनि हुन लागेको भन्ने विषय पनि आएको थियो, त्यसपछि त्योभन्दा अगाडि उहाँकै प्रमुख राजनैतिक सल्लाहकार कुमार बेन तलबाट स्थलमार्गै भारत दिल्ली पुगेको कुरा, राजीव डोभाललाई भेटेको भन्ने खालका विषय प्रसंग पनि जोडेर आएका थिए. पहिला भारतले जुन किसिमको सम्मान गर्यो, जुन किसिमले चाहिँ भारतीय विदेश मन्त्रीहरू भेट्न आउने कुरा र त्यसपछि प्रोटोकलको कुरा गरेर प्रधानमन्त्रीले भेट दिनु भएन, त्यसपछि केही सम्बन्ध अलिकति चिसिएको थियो, दुई देश छिमेकीहरू बीचको सम्बन्धमा चाहिँ केही समस्या निम्तिएको थियो डाक्टर साहब त्यो बेला?
3: यो आजकल अंग्रेजी भाषामा स्टन्टबाजी भन्ने धेरै प्रचलित छ शब्द होइन, त्यसलाई हामी नेपाली भाषामा चटके तरिका भन्छौ. र यो सरकारले शुरूमा नै दलाइ लामाको बधाई लियो शुरूमै. तपाईँ हेर्नुहोस् यसको परराष्ट्र नीति कति गम्भीर छ, जबकि हाम्रो संविधानको धारा 51 डले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त र राष्ट्रिय हितलाई सर्वोपरि राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ भनेर मार्गनिर्देशन गरेको छ. त्यो मार्गनिर्देशनको विपरीत त्यसपछि काठमाडौँमा सरकारी सहमतिमा विदेशी भ्रातृतावासका प्रतिनिधिहरूको सहभागितामा यहाँ दलाई लामाको जन्मदिवस मनाइयो. आन्दोलनमा जसरी तिब्बती मूलका रगत भनेर टीओबी हातमा लेखेकाहरूले हाम्रा भौतिक संरचनामा आगजनी गरेर स्थितिलाई उत्तेजनापूर्ण तरिकाले बिगार्ने उनीहरूले आफ्नो गलत भूमिका खेलेका थिए, त्यसको जारी रूप जस्तो कस्तो देखियो भने दलाई लामाको यहाँ बेला बेलामा बधाई आउने, कहिले कहिले पनि त्यस्तो हुँदैन थियो, यहाँ दलाई लामाको जन्मोत्सव मनाउने, अनि त्यस राष्ट्रसभाका सभापतिले भारत भ्रमण गर्नुभयो, अनि त्यो भारत भ्रमणको बेलामा निकै तामझाम एकदमै धेरै स्वागत गरियो भन्ने धेरै प्रचार भयो. जसरी पहिले गिरिजा प्रसाद कोइरालाजीलाई दक्षिण एसियाकै ठूलो नेता भनियो र पछि टनकपुर सन्धि गराइयो, त्यो हुँदै हुँदै महाकाली सन्धिमा पुग्यौँ हामी र त्यसपछि तर रवि लामिछानेजी भारत हुँदै नेपालको चिया निकासीमा धेरै ठूलो अवरोध सिर्जना भयो. हाम्रो सुस्तामा भारतीय सुरक्षाकर्मीहरूले घुसपेट गरे. दार्चुला जिल्लामा हाम्रो हवाई सीमा त्यहाँका सैनिक अधिकृतहरू चढेको भनिएको हेलिकप्टरले उल्लङ्घन गर्यो, यस्ता घटना देखिए. अब अहिले के हो त, तपाईँले अघि चर्चा गर्नुभयो जस्तै एउटा स्वतन्त्र स्वाधीन देश जो नेपालको संविधानद्वारा अहिलेसम्म सञ्चालित छ, नेपालको संविधान खारिज भएको छैन, त्यस्तो स्थितिमा प्रधानमन्त्रीका सल्लाहकारले गोप्य रूपमा भारतको भ्रमण गर्नु र भारतको भ्रमण गरेर फर्किसकेपछि मैले गरेको छैन भन्नु, यो राष्ट्रमाथिको अत्यन्तै मनपरी हो र अरू देशमा भएको भए यस्तो व्यक्तिलाई तत्काल कारवाही गर्न पर्थ्यो। हेर्नुहोस्, त्यस्तो गर्न पाइन्न र अहिले अनि उहाँहरूले होइन हामीले भारत भ्रमण गरेका छैनौँ आदि छैनौँ जुन भन्दै आउनुभएको थियो, अब रवि लामी छानेजीको चीन भ्रमणको प्रसंग आएको हुनाले ठ्याक्कै त्यही बेलामा जसरी पहिले रवि लामी छानेजीको भारत भ्रमणको बेलामा प्रधानमन्त्रीले बडा हिसाब किताब गरेर आफू चाहिँ एकदमै राम्रो देखिनको लागि उहाँले प्रतिनिधि सभामा हुँदै नभएको नेपालले गर्दै नगरेको कुरा नेपालले भारतको धेरै जग्गा मिचेको छ भनेर उहाँले जसरी एउटा चाकरीको भाषा त्यहाँ व्यक्त गर्नुभयो र नेपालको भौगोलिक अखण्डतामाथि घात गर्ने भाषा प्रयोग गर्नुभयो, लिम्पिया दुरालीपुले काला पानी नेपालले प्राप्त गर्न वार्ता गर्नुपर्ने संवेदनशील घडीमा त्यस्तै गरेर
2: मतलब उहाँ दुईजनाको आन्तरिक इगोले चाहिँ यो क्रियाकलापहरू भइरहेका छन्,
3: मात्र होइन म तपाईँलाई यो नेपालको 7 सालदेखिको इतिहाससँग जोड्न चाहन्छु, मान्छेहरू बिर्सिहाल्छन्। हेर्नुहोस्, 7 सालदेखि जसरी नेपाललाई प्रयोगशाला बनाइँदैछ, लम्पसार परेर नेपालको स्वाधीनता स्वतन्त्रता नेपालका आफ्ना प्राकृतिक साधन स्रोतहरू नेपालको सर्वोपरि राष्ट्रिय हितमा सदुपयोग गर्ने भारत चीन र अरू देशहरूसँग एउटा समानताको आधारमा सार्वभौम सत्ता सम्पन्न एउटा देशले जसरी आफ्नो गौरव आफ्नो स्वाधीन आफ्नो आत्मनिर्णयको अधिकारलाई प्रयोग गरेर अगाडि जानुपर्ने हो, त्यसमा 7 सालदेखि नै कतिपय शासकहरूले घात गर्दै आएका छन्, असमान सन्धि समताको भारी बोकाउँदै आएका छन्। 1950 सालको सन्धिदेखि मैले यसो भनिरहँदा भारत विरोधी उग्र राष्ट्रवादी भन्नेहरू चिच्याउने दलालहरू फेरि उनीहरूलाई यो चोट पर्न सक्छ, तर मैले यो कुनै भारतप्रति सम्बन्ध नराम्रो गर्नुपर्छ, चीनप्रति नराम्रो गर्नुपर्छ, अमेरिका कसैप्रति भनेको होइन। जसरी ती देशहरूले आफ्नो साधन स्रोतहरू आफ्नो देशको हितमा प्रयोग गर्छन्, आफ्नो जनताको लागि गर्छन्, आफ्नो देशको स्वाधीनता स्वतन्त्रतालाई सर्वोपरि आफ्नो प्राणभन्दा प्यारो ठान्छन्, त्यहाँका प्रधानमन्त्री राष्ट्रपति मेरो देशको हित सर्वोपरि हो भन्छन्, नेपालीहरूले त्यसो गर्न किन नपाउने भन्ने मेरो प्रश्न हो। नेपाल कहिले कसैको अधीनमा नभएको अङ्ग्रेज साम्राज्यवादको युगमा पनि भारत त पराधीन थियो नि, 1946 मात्रै 47 मात्रै स्वतन्त्र भएको हो नि, हामी त कहिले पनि पराधीन थिएनौ नि। तर मैले अब यो प्रसङ्गलाई यहाँ किन जोडेको भने, जब त्यति बेला पनि रवि लामे छानेजीको भारत भ्रमण हुँदाखेरि यहाँ प्रधानमन्त्रीले भारतको प्रतिको एउटा भक्तिभाव प्रदर्शन गरेर त्यसलाई लम्पसारवादी राजनीति भनिएको छ त्यो देखाउनु हो प्रत्येक सभामा, त्यसको कहिले आश्रम खण्डन भएको छैन, त्यसमा टारो हालेर उल्टै अङ्ग्रेजी भाषा प्रश गरेर क्रस बोर्डर अकुपेसन भनेर नेपाली जनतालाई ठट्ठा गर्ने षड्यन्त्र गरिएको छ। नेपालले कहिल्यै कतै कहीँ पनि भारतको जग्गा कब्जा गरेको छैन। म पूर्व राष्ट्र रक्षा मन्त्रालयमा गृह मन्त्रालयमा बसेको हैसियतबाट मैले सबै नेपालको सिमानाको राम्ररी हेरेको छु, मलाई त्यसमा रुचि पनि छ, म एउटा देशभक्त नागरिकको हैसियतले त्यो गर्नुपर्छ भन्ने ठान्छु। अब अहिलेको प्रसङ्गमा जुन तपाईँले कोट्याउनु भयो, अब यता रवि लामी छानेजी त्यति बेला भारत गएको बेला बालेन्द्रजीले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा त्यस्तो राष्ट्रघाती अभिव्यक्ति दिनुभयो, अब अहिले रवि लामी छानेजीसँग आएपछि उहाँका प्रमुख राजनीतिक सल्लाहकारले एउटा स्वतन्त्र देशको प्रधानमन्त्री कार्यालयले गर्न नमिल्ने जुन कुरा राष्ट्रको गरिमा स्वतन्त्रताको विरूद्ध हुन्छ, यदि यो प्रतिनिधि सभा जीवित थियो भने, यदि यहाँभित्र एउटा देशभक्तिपूर्ण भावना थियो भने, त्यस्तो व्यक्तिलाई तत्काल पदबाट हटाउनको लागि आवाज उठ्नु पर्थ्यो। त्यो कुरा चाहिँ कारवाहीको विषय हो, त्यो गोप्य भ्रमण गर्ने अनि मैले गरेको छैन भनेर झुटा बोल्ने राष्ट्रलाई, होइन, यो गम्भीर कुरा हो, अत्यन्तै गम्भीर कुरा हो। अब त्यो किन गरेको रहेछ त भन्ने कुराहरू यहाँ चर्चा हुँदै गर्दा अहिले खुल्यो कुरा। अब रवि लामी छानेजीको चीन भ्रमण हुन लागेको रहेछ, उहाँको चीन भ्रमण हुन लागेको बेलामा पहिले उहाँको भारत भ्रमण हुन लागेको बेला नेपालले भारतको धेरै जग्गा मिचेको छ भनेर लम्पसारको भाषा प्रयोग गरेर आफू साखुल्ले हुने, अब रवि छानेजीको चीन भ्रमण हुन लागेको बेला अब भारत भ्रमण गर्ने। हेर्नुहोस्, यो के हो त भन्दाखेरि यो चटके राजनीति हो, यो यस्तो चटके राजनीतिले राज्यको कूटनीति, नेपालको परराष्ट्र नीति, नेपालको गरिमा, नेपालको इतिहासदेखि जुन
2: भारतले भ्रमणमा बोलाउने कुरा त स्वाभाविक होला नि त डाक्टर साहब,
3: होइन होइन, भ्रमणमा त कुनै देशले कहीँ बोलाउने कुरालाई कूटनीतिमा फेरि कसरी बुझ्नुपर्छ भने, मैले यो त्यति बेला जो प्रधानमन्त्री भए यो देशका प्रत्येक बेला मैले भनेको छु, यो कूटनीतिमा अध्ययन गर्ने जुनसुकै व्यक्तिले यदि इमान्दार हो, यदि ऊ निष्पक्ष छ भने उसले भन्नुपर्छ, कुनै एउटा देशको नेता अर्को देशमा जाने भन्ने कुरा त्यो विषयमा आधारित हुन्छ, त्यो त्यहाँ के गर्ने भन्ने कुरामा आधारित हुन्छ, यो कुनै पर्यटन गर्ने तीर्थाटन गर्ने कुरा होइन यो। तर नेपालका कतिपय प्रधानमन्त्रीहरूले कतिपय नेताहरूले एउटा देशको नेता अर्को देशमा जाने कुरा आफ्नो देशको हित साधना गर्नको लागि हो, कूटनीति भनेको आफ्नो देशको हितलाई अगाडि बढाउनको लागि, त्यसमा बढावा सेवा दिनुको लागि त्यो एउटा महत्वपूर्ण माध्यम हो भन्ने कुरा देश दुनियाँले सबैले आजसम्म मानेको बुझेको स्थापित मान्यता हो. तर नेपालका कतिपय प्रधानमन्त्रीहरू कतिपय नेताहरू कुनै अमुक देशमा जाने कुरालाई त्यो देशलाई खुसी पार्ने उसले जे जे चाहेको छ त्यसमा हस्ताक्षर धस्काउने नेपालको गरिमा नेपालको स्वाधीनता नेपालको स्वतन्त्र नेपालको हितमाथि बुटले कुल्चिने त्यस्तो कुकार्य गर्दै आएका छन्. सातसालदेखि हामीले त्यो कुरा देख्दै आएका छौं. अब बालेन्द्र शाहजीको भारत भ्रमणमा त्यस्तो नहोस् हामी कामना गरौं. मैले पहिलेका कतिपय प्रधानमन्त्रीको भ्रमणको बेला ती कम्युनिस्ट पार्टीकै किन नहुन् तपाईँहरूले सुन्नुभएको थियो होला मैले यो विषय उठाएको थिएँ. र ती प्रधानमन्त्रीहरूले पनि गएर कतिपय नेपालको हित विपरीत नेपालको प्रधानमन्त्रीले एउटा आफ्नो गरिमा आफ्नो समकक्षीसँग वार्ता गर्नुपर्ने परिपाटीलाई मिचेर उनीहरूले त्यस्ता गतिविधि गर्दाखेरि हामी धेरै दुखी भएका थियौं. अहिले यत्रो ठूलो बहुमत ल्याएको बालेन्द्र शाहजीले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले अब देशको गरिमाको बारेमा जुन ठुक्ठुला कुरा गरेको थियो रविलाल छेत्रीले चक्कु चक्कु स्वरमा टेलिभिजनमा
2: ग्रेटर नेपालको नक्सै महानगरमा हुँदाखेरि टाँच्नु भएको थियो नि त होइन
3: त्यो त एउटा चटक थियो. मैले उसै बेला भनेको थिएँ यो चटक हो उहाँ चाहिँ नक्सा टाँच्नुहुन्छ तर नेपालको कहाँ जग्गा मिचेको छ नेपालको स्वतन्त्र प्रकाश नीति कस्तो हुनुपर्छ नेपालको सुरक्षा प्रणाली कस्तो हुनुपर्छ अहिलेसम्म नेपालको प्रधान सेनापति भारतको सेनाको मानार्थ प्रधान सेनापति हुने भारतको नेपालको हुने यस्तो पनि प्रचलन हुन्छ सुरक्षा प्रणालीमा यो चलन कायम छ. एकचोटि यो कुरालाई बन्द गर्दाखेरि पहिले नेपालले नाकाबन्दीको सामना गर्न पर्यो. नेपालले स्वतन्त्र रूपमा आफ्नो सुरक्षा प्रणालीलाई अगाडि बढाउन खोज्दाखेरि नेपालले नाकाबन्दीको सामना गर्न पर्यो. भारतले आफूले झाँबाट पनि सामान ल्याउन पाउने नेपालले ल्याउन नपाउने र 1950 सन्धिका प्रावधान र त्यसको पछि गएको जुन पत्राचार हो त्यस्तै नेपालका हातमा हतगडी र खुट्टामा चाहिँ नेल लगाउनु पर्ने यस्तो पनि हुन्छ. आजको यस्तो प्रतिस्पर्धी युगमा नेपाल एउटा स्वतन्त्र देशको हैसियतले भारतसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्छ. उसले जसरी भारतले अरू देशसँग आफ्नो स्वतन्त्र प्रकाश नीति सञ्चालन गरेको छ आफ्नो देशको उत्पादन आफ्नो व्यापार आफ्नो देशका नागरिकहरूको हक अधिकारको जन कुरा गर्छ हामीले गर्न पाउनुपर्छ. तर यहाँ कहिले नागरिकताको कुरा उचाल्ने र अहिले नागरिकताको कुरामा अब तिब्बती शरणार्थीहरूलाई नागरिकता दिनको लागि यहाँ थुप्रै कुकार्य गर्न खोजिँदैछ भन्ने कुरा बाहिर आएकै छ. मुस्ताङ स्थित हाम्रो युरेनियम एउटा शक्ति राष्ट्रलाई जिम्मा दिएर अनि त्यहाँको सेनालाई यहाँ आउने वातावरण बनाउने त्यसपछि राज्य साझेदारी कार्यक्रम त्यति बेला जुन रोकिएको थियो त्यसको सट्टा अर्को चोर बाटोबाट जान खोजेको
2: युरेनियमलाई चाहिँ जस्तो अमेरिकी सेनाको संरक्षणमा युरेनियम उत्खनन गर्ने कुरा नेपाल जस्तो देशका लागि चाहिँ त्यो सम्भव होला र भनेको त्यो पनि चीनको सिमानामा गएर
3: होइन. यहाँ त कस्तो छ भने नि 2007 त्यत्रो ठुलो परिवर्तन भयो त्यसपछि भारतबाट दुईजना सल्लाहकार आएर यहाँ मन्त्री परिषदमा राखियो हामी देखिरहेको छ नि. मातृका प्रसाद कोइरालाले त्यति बेला नेपालको जुन शक्ति जेमा आधारित थियो सैनिक शक्ति त्यति बेला जुनसुकै देशको शक्ति पनि सैनिक शक्तिमा आधारित हुन्थ्यो त्यसलाई घटाइयो. अहिले के गरिँदैछ मैले आजै तपाईँको रेडियोबाट सुने सचिवहरूको संख्या घटाउने कर्मचारीको संख्या घटाउने अनि गर्ने के त एकातिर कथित खर्च हामी त घटाउँछौ भनेर जनताको आँखामा छारो हाल्नुको लागि त्यो नारा दिने मन्त्रालयको जथाभावी नाम राखेर त्यसको संख्या घटाउने भन्ने तर अर्कोतर्फ के गर्ने मन्त्रीहरूका मन्त्री स्तरका राज्य मन्त्री स्तरका सचिव स्तरका सल्लाहकारहरूको झुण्ड बनाएर अनि त्यसपछि गएर खर्च घटाउने भनेर यता जनतालाई यतातिर गर्ने तर अर्कोतिर त्यो गर्ने र अहिले अब सचिव स्तरका र कर्मचारी कोही दरबन्दीहरू कटौती गरेर के षड्यन्त्र गर्न खोजिँदैछ भने नेपालको राज्य प्रणालीको मेरुदण्ड भनेको छ यहाँको सुरक्षा प्रणाली यहाँको जुन स्थायी सरकार पनि भनिन्छ कर्मचारी प्रशासनलाई त्यसको संख्या घटाउन खोजिँदैछ र अर्कोतिर आफ्ना चाटुकारहरू आफ्ना मन परेका मान्छेहरूलाई सल्लाहकारको फोर्स खडा गरेर अब राज्यको जुन प्रणाली हो त्यसको जुन एउटा पद्धतिबाट चल्नु पर्ने हो त्यो कानूनबाट चल्छ विधिबाट चल्छ त्यो गर्न खोजिँदैछ भने अर्कोतिर म तपाईँलाई यसैसँग जोडु स्वतन्त्र न्यायपालिकामा न्यायाधीशहरूलाई तिनीहरूलाई हामी चाहिँ अब महाभियोग लगाउँछ भनेर तर्साएर आफूले चाहेको निर्णय गर्ने वा उनीहरूलाई छोड्न बाध्य पार्ने यो के हो त भने राज्यको जसरी न्यायपालिका
2: कार्यपालिका र न्यायपालिका बीचको जुन आज शक्ति संघर्ष र द्वन्द्वको विषय छ सरकारले भन्दैछ न्यायपालिकाले सरकारका गरेका हरेक काममा चाहिँ ब्रेक लायो होइन न्यायपालिकाले जुन ढंगले चाहिँ प्रस्तुत हुनुपर्ने हो त्योभन्दा बढी मात्रामा चाहिँ जसले हामीले निर्णय गर्छौं न्यायपालिकाले उल्टै दिन्छ हामीलाई काम गर्न गाह्रो भयो. हिजो चाहिँ त्यहाँ कुनै राजनीतिक दलका व्यक्तिहरू चाहिँ त्यहाँ नियुक्ति भएका छन् होइन कुनै राजनीतिक दलबाट बिलङ गर्छन् उहाँहरूलाई चाहिँ निकालेर अब हामी निष्पक्ष मेरिटोक्रेसीबाट लैजान्छौ नयाँ ढंगले जान्छौं भन्ने
3: देखिहाल्यो नि उहाँहरूले गरेका दुई चारवटा नीति हेर्नुहोस् न देखिहाल्यो नि त्रिभुवन विश्वविद्यालय उपलब्धि हेर्नुहोस् त्यसपछि गएर अहिले निर्वाचन आयोगमा सर्वोच्च अदालतबाट राति कागज ल्याएकोमा पुरस्कार दिएको भन्ने समाचार माध्यमले लेखेका छ उहाँहरूले कुनै तर प्रश्न पार्नु भएको छैन. उहाँहरूले जवान मान्छे चाहिन्थ्यो भने मलाई व्यक्तिको भनाइप्रति केही छैन उहाँहरूका भनाइहरू कहाँनिर बाँच्छन् भन्ने कुरा गरेको नेपाल वायु सैनिकमा 80 वर्षको मान्छेलाई नियुक्ति गरेको हेर्नुहोस् जवान चाहिन्छ भनेको होइन अनि हामी जस्ता मान्छेलाई बुढा भयो भनेको होइन, अनि त्यसो जान्नेलाई छान्ने भनेको होइन. अहिलेको कर्मचारीहरू जो सचिवहरू जुन अधिकृतहरू छन् उनीहरूलाई के पार्टीले टिका लगाएर दिएको हो र? प्रतिस्पर्धा गरेर मेहनत गरेर निजहरू कर्मचारीमा आएका हुन्. राज्यको त्यसमा करोडौं करोडौंको लगानी छ, तालिम छ, ज्ञान छ, अनुभव छ, त्यो सबैलाई समाप्त गरेर अरू केही पनि होइन. न्यायपालिकालाई हामीले भनेको अनि उहाँहरूले कुनै मान्छेलाई भ्रष्टाचारी भएछ भनेर बिना प्रमाण बिना तथ्य अनि आफूलाई समर्थन गरेन, आफ्ना तथ्य कुराहरू बाहिर ल्यायो, आफूलाई आलोचना गर्यो भनेर कसैका घरमा आउने रङ लगाउने, कसैको चाहिँ लाइ लगेर त्यत्तिकै जेलमा हालेपछि, यदि त्यहाँ संविधान छ भने, कानून छ भने, न्यायपालिका छ भने अनि उसले आँखा चिम्लेर गरेर त्यसमा छाप लगाउँछ त? अनि यदि यदि उहाँहरूले जे जे गर्नुहुन्छ, जो जो प्रति रिसुट छ, ती सबैलाई जेलमा कोट्दै जाने हो र? अनि न्यायपालिका रमिति हेर्ने हो भने अनि स्वतन्त्र न्यायपालिका त्यहाँ लोकतन्त्र हुन्छ त? अनि उहाँहरूले त्यसरी सर्वोच्च अदालतका न्यायाधीशहरूलाई तिमीहरू हाम्रो भनेको मान, नभए हामी माग लगाउँछौ भनेको नि यही हो तानाशाहीतर्फको बाटो, यही हो अलोकतान्त्रिक क्रियाकलाप भनेको, यसको पनि सिंह पुच्छर हुन्छ र? अनि एउटा देशको प्रधानमन्त्रीले जस्तो भन्नुहोस्, म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु, कर जबरजस्ती शिक्षा स्वास्थ्य र घरेलु उपभोगको लागि प्रयोग हुने विद्युतमा समेत कर लगाइयो, जुन कुरा उहाँहरूले गुणगान गाउनेको गुणगान गाउने पुँजीवादले समेत मान्दैन. जब तपाईँको हेर्नुहोस् पुँजीवादी देशमा त्यस्तो गरिँदैन र? बेलायतमा भर्खरै अहिले प्रधानमन्त्री नियुक्त हुनुभयो, उहाँले प्रधानमन्त्री हुने बित्तिकै के भन्नुभयो, घरेलु उपभोगमा विद्युतमाथि लगाइएको 5% कर म हटाउँछु. म कुन देशको पुँजीवाद पसन्द हुनुहुन्छ त? न अमेरिकाको पुँजीवादसँग मिल्छ, न बेलायतको समाजवादसँग मिल्ने कुरै भएन. त्यो भनेको स्वच्छचालित तन्त्र हो, हेर्नुहोस् होइन. अब त्यो उहाँहरूले कर हटाएको प्रधानमन्त्रीले हामी घर हटाउँछु भनेर भन्नुभयो भनेर केमा आयो? फेसबुकमा राति. अनि त्यो हो त प्रणाली, राज्य किन चाहियो त? फेसबुकबाट त्यो त के भने कर प्रणाली जसरी उहाँहरूले संसदबाट उहाँहरूले घोषणा गर्नुभयो त्यो हटाउने कुरा पनि अगाडि बढाउँदाखेरि त्यसलाई मन्त्री परिषदको निर्णय, त्यो मन्त्री परिषदको प्रवक्ता छन् हुनुहुन्छ त्यहाँ, त्यहाँ संसद छ, प्रणालीबाट त्यसलाई सच्याउनु पर्दैन. अनि एउटा व्यक्तिले आफूले नाफा आमदानी लिनलाई समेत प्रयोग गरेको उहाँले भन्नुभएको छ, उहाँकै शब्द हो यो, मैले भने होइन, कहाँबाट नाफा कमाउनु हो भने मैले सामाजिक सञ्जालबाट. अनि त्यसमा राति त्यसमा लेखेर अनि त्यसमा प्रयोग गर्न पाइन्छ देशको प्रधानमन्त्री भएपछि?
2: होइन, अब यो सबै व्यथितीहरू सबै अराजकताहरू चाहिँ रातारात जादुको छडी जस्तो एकै दिनमा कायापलट हुँदैन, हामी बिस्तारै बिस्तारै गर्दैछौ. हाम्रो ब्रेक लाग्ने भनेको चाहिँ एउटा डेस्टिनेसनमा पुगिसकेपछि, सुशासनमा पुगिसकेपछि भन्ने छ कि त सर?
3: होइन, त्यो कुरा म मान्छु. म उहाँहरूलाई मैले त हेर्नु 100 दिनमा कुनै टिप्पणी नै नगर्ने भनेर म चुप लागेको थिएँ. तर उहाँले के हो भन्दाखेरि, उहाँहरूले 4 महिनामा छटक गर्नुहोस्, 4 महिनामा जादु गर्नुहोस्, सारा परिवर्तन गर्नुहोस्, यो मेरो भनाइ कदापि होइन. यदि कसरी त्यस्तो खान्छ भने त गलत हो. मेरो भनाइ के हो भने, जसरी बिहान सूर्योदय हुँदा घाम झुल्किने बित्तिकै त्यसले के दिन्छ? प्रकाश दिन्छ, सबैतिर झलमल्ल हुन्छ. उहाँहरू यदि यो देशलाई कुन बाटोतिर लाँदै हुन्छ त? परराष्ट्र नीति हेर्यो, देखिहाल्नुभयो. अब प्रधानमन्त्रीको चाहिँ भौगोलिक अखण्डताको रक्षा कुरामा तपाईँले देखिहाल्नुभयो. अब अहिले हुँदा हुँदा भ्रष्टाचार नियन्त्रणको प्रसङ्गमा, राहदानी छाप्ने प्रसङ्गमा छ्याती आएको छ त. त्यो एउटा अनलाइनमा त तपाईँ त्यसको सिरिज हेर्नुहोस् त्यहाँ लिएको, त्यो पढ्नु सकिँदैन एउटा देशको नागरिक भएर, पढ्दा दुःख लाग्छ. अनि उहाँहरूले फ्रान्सेली कम्पनीलाई त्यो के गर्न खोजेको त त्यो प्रधानमन्त्रीका वरिपरि बसेका मान्छेहरूले, अनि अनि अदालतबाट राति कागज मगाएर त्यस्तो गर्यो भनेर आएको त्यसको खण्डन छ कतै?
2: अनि त्यो त सभापतिले थाहा पाइसके पछाडि चाहिँ त्यसको टेक ओभर गर्नुभयो भन्ने कुरा आयो.
3: अनि यस्ता क्रियाकलापहरू गर्यो भने, अनि त्यहाँ अर्को अझ त्यो फ्रान्सेली कम्पनीलाई त्यो दिन नपाएपछि राष्ट्रिय परिचय पत्र सफाई सम्बन्धमा सोझै कुनै प्रतिस्पर्धा नगरेर दिइयो भनेको छ. अनि यस्ता क्रियाकलाप अरूलाई भ्रष्टाचार गर्यो कारवाही गर्छु भन्ने, अनि उहाँहरूले यस्ता क्रियाकलाप गरेको खण्डमा र अहिले सल्लाहकारहरूको पंक्ति राखेर उनीहरूले मन परे किसिमले त्यहाँ राज्यको बजेटमाथि उनीहरूले खर्च गर्ने, त्यसको दोहन गर्ने क्रियाकलाप गरेमा, अनि त्यसलाई अदालतले, हामी जस्ता नागरिकले तपाईँहरूका बाचा प्रतिज्ञा अनुसार तपाईँहरूले अरू पार्टीमाथि जे गर्नु हुँदैन भन्नुभएको थियो हिजो, त्यो अनुसार गर्नुभएको छ भने हामी कसरी भन्न सक्छौँ त? भने उहाँहरूले यदि यस्ता क्रियाहरू नगरेको भए, त्यसलाई राम्रो काम नगर्नुहोस्, 4 महिनामा ठूलो परिवर्तन चट्ट गर्न सकिन्न, त्यो उहाँहरूले गर्छौँ भनेर लामिछानेजीले मलाई 100 दिन दिनुहोस् हामी देखाउँछौँ यहाँ गर्छौँ भने, उहाँका ती चर्काश्वरहरू हेर्नुहोस्, अब त्यो त हामीले बिर्सेका छैनौँ, कसैले पनि बिर्सिनु हुँदैन, त्यो त छोडिदिउँ. उहाँहरूको त्यो गफ थियो, चटकी कुरा थियो, त्यो हामीले बुझेको हो त्यो. तर उहाँहरूले अहिले 4 महिनामा पनि सबै चिज गर्नुहोस् भन्ने मेरो भनाइ होइन, तर उहाँहरूले यस्ता गलत क्रियाकलाप किन गर्न थाल्नुभयो? सुकुम्बासीहरूलाई त्यहाँबाट हटाउनुभन्दा अगाडि को सुकुम्बासी हो होइन भनेर अध्ययन गरेर, अनि जो वास्तविक सुकुम्बासी हो उनीहरूको उचित व्यवस्थापन गर्ने, सार्वजनिक जग्गा मिचेर बस्नुपर्छ भन्ने मेरो भनाइ होइन, त्यो हटाउनै पर्छ. तर एउटा देशको नागरिकले बस्न पाउने, बाँच्न पाउने उसको अधिकार हो नि. अहिले हुँदा भन्दा तिमी जुन जुन जिल्लाको नागरिक छौ त्यहाँ जाऊ भन्ने, नेपालको संविधानले प्रत्येक नागरिकलाई नेपालको जुनसुकै विभागमा व्यवसाय गर्ने, घुमफिर गर्ने, त्यहाँ आफ्नो जीविकोपार्जन गर्ने अधिकार प्राप्त गरेको छ। त्यो अधिकार मिच्ने तिमी चाहिँ आफ्नो जिल्लामा जाऊ भन्ने कहाँबाट आयो यो सरकारले अधिकार? कहाँबाट प्राप्त भयो यो अधिकार? कहाँबाट त्यसको अभ्यास हुन्छ? त्यसकारण यी गलत क्रियाकलाप यो सरकारले किन गरेको भन्ने मेरो प्रश्न हो। उहाँहरू अहिले नै राम्रो काम गरेर तपाईँ चार महिना भन्नुहुन्छ, म एक वर्षमा गर्न नसकेँ भने पनि दोष दिन्न, तर गलत काम किन गर्न खोजेको? नेपालको परराष्ट्रिति, नेपालको राष्ट्रिय सुरक्षा, नेपालको अर्थ राष्ट्रिय अर्थतन्त्र, नेपालको आफ्नो गरिमा, नेपालको स्वाभिमान, स्वतन्त्रता, प्रशासनका प्रक्रिया, पद्धति, सुरक्षा, यी सारा मान्यतालाई भताभङ्ग गर्न खोज्नु भनेको त नेपाल राज्यलाई अन्तत समाप्त गर्ने, यसको व्यक्तित्वलाई समाप्त गर्ने अन्तर्राष्ट्रिय क्षेत्रमा, यसको आफ्नो प्रणालीलाई समाप्त गरिदिएपछि अनि राज्य रहन्छ, अनि विदेशको अगाडि दलालामा जस्ता मान्छेलाई यहाँ प्रशासनले अनुमति दिएर निजको जन्मोत्सव मनाउनु किन पर्यो? पृथ्वीनारायण शाहको किन मनाइँदैन? भीमसेन थापाको किन मनाइँदैन? यहाँ सरकारी स्तरमा निर्णय गरेर यहाँ अरू अरणीको किन, अरणीको किन मनाइँदैन? यहाँ त्यस्ता सामाजिक विभूतिहरू छन्, गौतम बुद्धको र हाम्रो संस्कृतिलाई प्रश्रय दिने कुरा हामी गरौँ न। अब हुँदा हुँदा नेपाली सिक्काबाट नेपालको नक्सा समेत जुन कालापानी लिम्पियाद्वारा लिपुले अङ्कित नक्सा हटाएर अनि एउटा चाहिँ मुस्ताङको गुम्बाको नक्सा राख्नुपर्ने स्थिति किन आयो? किन यता बुद्ध हाम्रो जोरपाटी बौद्ध स्थित त्यत्रो ऐतिहासिक गुम्बा छ, हाम्रो स्वयम्भू छ, अनि त्यसमा चुच्चेन हाम्रो जुन कालापानी लिम्पियाद्वारा लिपुलेख अङ्कित नक्सा नै किन हटाउनु पर्यो? अनि यस्ता कुराहरूले गर्दाखेरि हामीले यी कुरा बोल्नुपर्ने स्थिति सिर्जना हुन थाल्यो। हेर्नुहोस्, तपाईँ त हामी किन त्यो आलोचना गर्थ्यौँ र किन चार महिनामा नै हुनुपर्छ भन्ने मेरो भनाइ होइन नि त।
2: हजुर सर, हामी फेरि पनि यसै विषयमा बहस गरौँला, अहिलेका लागि समय दिनुभयो, यसलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद।
2: आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व उप प्रधान, रक्षा एवं गृहमन्त्री डाक्टर भीमबहादुर आदरणीय श्रोता। नेपाली बहसमा छोटो विषय हुन्छ, विषयपछि पुनः उपस्थित हुनेछौं।

0: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: ए भतिस त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर
3: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
2: जे पाए त्यही खालास अनि रोगले समात्ला
3: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
2: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
6: यो नेपाली रेडियो नेपाल
7: हरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी चाउचाउ ग्लोबल आईडी ब्याङ्क सबैका लागि ब्याङ्क
8: डिस होम इन्टरनेट यति बेला हाम्रो बहसमा नेपाली कंग्रेसका नेता विजय स्वार हुनुहुन्छ विजयजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
9: हजुर नमस्कार गुड मर्निङ
8: होइन अहिले के छ नेपाली कंग्रेस त थला पर्यो नि त होइन नेपाली कंग्रेस विभाजनको अन्तिम डिलमा छ अब तपाईँ कता आधिकारिक कंग्रेसतिरै त होला नि तपाईँ चाहिँ
9: पहिला त एमजी म हाम्रो वरिष्ठ नेता गोपाल मानजीको स्थान गर्नुभएको हुनाले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु साथै परिवारजनमा परेको दुःखको धैर्य धारण गर्न श्री पशुपतिनाथसँग प्रार्थना गर्छु नेपाली कंग्रेसलाई एउटा ठूलो क्षति भएको छ उहाँ जस्तो व्यक्तित्व चाहिँ हामीले गुमाउनु परेको छ अहिले तपाईँले गर्नुभएको प्रश्नमा यस्तो जुन चाहिँ नेपाली कंग्रेस थल पर्यो भन्ने कुरोमा एउटा लोकतान्त्रिक पार्टीमा बहस विवादहरू हुन्छन् असहमति हुन्छन् असहमति बीचमा पनि सहमतिहरू हुन्छन् अहिले प्रयास भइरहेको छ सबैले चाहिँ आम तल कार्यकर्तामा चाहिँ एउटा किसिमको उत्साह जब चाहिँ विशेष
8: प्रयास भइरहेको छ विजयजी के फोड्ने प्रयास विभाजन गर्ने प्रयास भइरहेको छ होइन
9: मलाई त लाग्दैन त्यस्तो विभाजन गर्नुहुन्छ जस्तो लाग्दैन
8: तर
9: उहाँहरूको ठूलो योगदान छ पार्टीमा उहाँहरूको पसिना छ योगदान छ जेल नेल पर्नुभएको छ यत्रो दुःख गरेर बनाएको पार्टीलाई एउटा कमजोर अवस्थामा यसलाई फुटफुट गर्नुहुन्छ भन्ने मलाई लाग्दैन के असन्तुष्टिहरू कुराहरू छन् त्यो द्विपक्षीय रूपमा छलफल अगाडि बढेर नै जान्छ र एउटा समाधान निस्किन्छ भन्ने कुरोमा म पूर्ण विश्वास
8: बीपी स्मृति दिवस मनाइरहँदाखेरि चाहिँ तपाईँलाई मैले कतापट्टि देखिन जस्तो लाग्यो चुनदेवी जानुभएको थियो कि सानेपा
9: ए होइन होइन म त अब नेपाली कंग्रेसको केन्द्रीय सदस्य नै भएको कारणले चाहिँ म कता जाने भन्दा पनि पार्टीले आधिकारिक पार्टीले गरेको ठाउँमा नै म उपस्थित हुन्छु
8: तर अब कंग्रेसभित्रको यो जुन विवाद छ नि जुन यो मतभेद छ नि यो त झन् मिलेर जानुपर्नेमा यसमा त निकै ठूलो युगो साध्ने जस्तो होइन न्यू खोज्या जस्तो अब पार्टीलाई बलियो भन्दा पनि पार्टीलाई कमजोर बनाउने लाइनतर्फ गएको जस्तो भान भएको छैन तपाईँलाई गतिविधिहरू हेर्दा
9: होइन यस्तो हो मैले अघि पनि भने के असन्तुष्टि हुन सक्छ अब एउटा एकैचोटि एउटा रूपान्तरण भएर अर्को चाहिँ पुस्तामा हस्तान्तरण हुँदा गर्दाखेरि केही अप्ठ्याराहरू हुन्छन् केही कुराहरू हुन्छन् त्यसलाई चाहिँ धेरै चाहिँ उ गरिरहनुपर्ने आवश्यकता मलाई लाग्दैन तर आफूसँग भएका कुरा केही असमझदारीहरू छन् त्यसलाई समझदारीको रूपमा लानको लागि चाहिँ सदीय सभापति गगन थापाबाट प्रयास भइ नै रहेको छ अहिले मिडियामा पनि देख्नुभएको छ एउटा कमिटी बनाएर जाने एउटा चाहिँ यसमा भएका कुराहरूलाई चाहिँ लिएर जाने कुरामा गरेका छ मलाई लाग्दैन 15 महाधिवेशनमा सबै एकीकृत भएर पार्टीलाई स्ट्रङ बनाएर लोकतन्त्रलाई स्ट्रङ बनाएर राष्ट्रदललाई बलियो बनाएर नेपाली कंग्रेस अगाडि बढ्छ भन्ने म पूर्ण रूपले विश्वस्त छु
8: के छ आफ्नो निर्वाचन क्षेत्रतर्फ कतिको ध्यान दिइरहनु भएको छ अहिले कैलालीतिर
9: होइन म त पार्टीले मलाई उसको लागि चाहिँ भोजाङ हटाएको थियो त्यहाँ पनि पुगेर आएँ म गर्दै अस्ति भर्खर मात्र आएको हुनाले हाम्रो क्षेत्रमा गइरहेको छु साथीहरूसँग मेन त हामी अब 15 महाधिवेशनको तयारीको लागि हामी अगाडि बढेर आएको हुनाले साथीहरूसँग इन्टरेक्सन हुने छलफल हुने काम भइ नै रहेछ
8: होइन त्यताबाट जनताले जिताएर पठाएका मान्यले त कोच्छु थुन्छु जेल हाल्छु भनेर अभिव्यक्ति दिए भन्दै जनताहरू त्रसित छन् नि त सुन्नुभयो
9: मैले सुने मिडियामा मैले सुने हाम्रै साथीलाई चाहिँ नेपाली कङ्ग्रेस साथीलाई चाहिँ उहाँले चाहिँ आवेगमा आएर भन्नुभयो, त्यो वाद विवाद पनि मैले सुने। तर के भन्दाखेरि अब यो चाहिँ मच्योरनेस नै नभएको हुनाले अलिकति एग्रेसिभ पब्लिकली एग्रेसिभनेसमा गएको मैले बुझे। यस्ता कुराहरू उहाँले सच्याउनु पर्छ, त्यो बोलेका कुरालाई चाहिँ आवेगमा मैले चाहिँ गल्ती बोले भनेर चाहिँ आखिर चाहिँ पब्लिक प्रतिको जवाबदेहिता, नागरिक प्रतिको जवाबदेहिता उहाँले देखाउनुहुन्छ भन्ने मलाई लाग्छ।
8: होइन तर चाहिँ अब एउटा प्रतिनिधिले अब यो त्रासको वातावरण सिर्जना गर्दाखेरि त नागरिकहरू त त्रसित हुन्छ नि त, त्यसमा चाहिँ तपाईँहरूले
9: तपाईँले भनेको कुरोमा मेरो 70% मेरो सहमति हो। आज हेर्नु न,
8: नागरिकहरूलाई तपाईँले चाहिँ सुरक्षा गर्नु पर्दैन अब
9: नै यसो हो, त्यो कुरालाई त राज्यको संसदले हेर्ने, उहाँको पार्टीले पनि हेर्ला भनेको। अब एउटा सानो घटनाले गर्दा सुनसरीमा हेर्नु त आज पत्रो आगो भन्यो, एउटा सानो कुरो हो नि त हेर्दाखेरि त अहिले समाजमा एउटा चाहिँ नेता लिडरले बोल्ने कुराहरूमा मैले के बोलिरहेको छु भन्ने अलिकति सेन्सिबल भएर नै गर्नुपर्छ। यदि के भन्दा जो शैली हो भने दुर्घटनामा जान सक्छ, त्यो हुनाले हामी सबै सचेत भएर चाहिँ अगाडि बढ्नुपर्ने अवस्था हो। त्यो हुनाले यस्तो अवस्थामा चाहिँ देशलाई नै अप्ठ्यारो पर्ने अवस्थामा कसैका अभिव्यक्तिहरू चाहिँ अलिकति घृणित अभिव्यक्ति, यो थर्काउने कुराहरू, यो गर्नु उपयुक्त हुँदैन र उहाँ स्वयं मान्यजीवको लागि पनि यो राम्रो कुरो होइन।
8: होइन अब एउटा कुरा के बताइदिनुहोस् भने नि, अहिले सरकार बनेको पनि करिब करिब अब 4 महिना पुग्दैछ, होइन 13 गते अब 4 महिना हुँदै गर्दाखेरि यो सरकारले जुन सुशासनको डण्डा बजाउने, सुशासनको ढंगले चाहिँ राष्ट्रलाई अगाडि बढ़ाउने, समुन्नति समृद्धिका कुराहरूमा जुन जोर दिन खोजिया छ, यसले गरेको कामप्रति तपाईँको भन्नु के छ?
9: अब म त अपोजिसन पार्टीकै भएको कारणले गर्दाखेरि गुण र दोषका आधारमा हामीले कुरा गर्ने नै हो। हाम्रा आवाजहरू त संसदमा बुलन्द रूपमा आएकै छन्, पब्लिकले पनि आएको छ। तर के हो भन्दाखेरि जुन एक्सपेक्टेसन पब्लिकमा थियो, नागरिकमा थियो, जनतामा थियो, त्यो कुरो ह्रास हुँदै गएको हामीले पाइरहेका छौँ होइन। अब त्यो इफिसियन्सी जुन चाहिँ थियो, चुनावका बेलामा ठूला ठूला नारा दिने, ठूला ठूला आश्वासन दिने र त्यो कुराहरू फिलफिल नहुँदाखेरि नागरिकप्रति निराश आउने, यो किसिमको वातावरणले गर्दाखेरि यो चाहिँ सामाजिक विचलन आउँछ कि भन्ने एउटा खतरा पनि देखिया छ। अस्ति भर्खर भारतमा पनि देखियो, एउटा साह्रो चाहिँ ऊ गर्दाखेरि त्यत्रो चाहिँ आवेग आयो। यो यो किसिमको चाहिँ वातावरण हामीले जियो पोलिटिक्स हेर्दाखेरि पनि अझै पनि हामी चाहिँ हाम्रो राष्ट्रियता, हाम्रो देशको लागि खतरा नै छ भन्ने महसुस हामीले गरेका छौँ। त्यो हुनाले यसलाई संयमित रूपमा लगेर चाहिँ सबैसँग संवाद, सबैसँग सहकार्य गरेर चाहिँ दम्ब नदेखाइकन, म राज्यमा छु, महसुसमा 2/3 बहुमत छ भन्ने हिसाबले होइन, सबैसँग चाहिँ प्रतिपक्षहरूसँग सबैसँग छलफल गरेर चाहिँ देशका लागि, नागरिकका लागि के गर्न सकिन्छ त्यो आधारले लिएर जानुपर्छ, ना कि एउटा चाहिँ दम्बका आधारमा चलाउने हो भने दम्ब धेरै दिन टिक्दैन।
8: होइन तर सरकारले चाहिँ भ्रष्टाचारीहरूलाई कारवाहीको डण्डा बजाउनेदेखि लिएर चाहिँ अब जति पनि व्यथितहरू छन् त्यो रातमा जादुको छडी नै चल्दैन, केही समयपछि हामी चाहिँ मिलाउँछौँ, हामी राम्रो गर्दै जान्छौँ, सुशासनतिर केन्द्रित हुन्छौँ भन्ने कुरालाई विश्वास गर्न सकिन्छ होइन। आज
9: अब यस्तो हो, अब यो कुरो गर्ने बित्तिकै आज संसदमा 35 वर्ष चाहिँ यस्तो भएको, 35 दिनमा हुन्छ भन्ने एउटा चाहिँ जुन चाहिँ एउटा शब्दावली चाहिँ प्रयोग गर्ने भएको छ, त्योभन्दा पनि मर्निङ सोचले होइन, बिहानीले नै दिनको चाहिँ दिन कस्तो हुन्छ भने देखाउँछ भने जस्तै, उहाँहरूको 100 दिन चाहिँ यो हनिमुन पिरियड चाहिँ गइसकेका हुनाले कतिपय कुरो आन्तरिक उहाँहरूको पनि कुरो नमिलिरहेको हामीले मिडियाहरूमा देख्न चाहन्छौँ, चाहे विवादका कुराहरू देख्न चाहन्छौँ। यो सरकार पूर्ण रूपले चाहिँ चल्नुपर्छ, पूरा अवधि चल्नुपर्छ र नागरिकलाई विश्वास दिने गरेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने नै हो। त्यो राष्ट्रका लागि, यो चाहिँ समाजलाई, किनभने आजसम्म नेपालको हिस्ट्री हेर्ने हो भने कुनै पनि सरकार चाहिँ फुल टर्ममा चलेको अवस्थाै देखिएर होइन, त्यो उनीहरूले चाहिँ के भन्दाखेरि फर नेसन पनि सरकार चाहिँ पूर्ण अवधिसम्म चाहिँ चल्नुपर्छ, जनताले म्यान्डेट दिएर पठाएको हो, त्यो म्यान्डेट अनुसार चाहिँ उहाँहरूले चाहिँ अगाडि बढ्नु बाहेक अर्को विकल्प छैन। अब यसको चाहिँ उहाँले गरेका कामका बारेमा पछि त नागरिकले समस्या गरिदिनेछ, हामी त मैले अहिले पनि भने हामी त प्रतिपक्षमा छौँ, उहाँहरूले गरेका राम्रा कामको लागि हामीले समर्थन गर्दै जाने र कहीँ समाजमा आएका कुनै विचलनहरू कानुनी रूपमादेखि लिएर कुनै कुराहरूमा चाहिँ हामी अपोज गर्छौँ, अनि भ्रष्टाचारको कुरा त सबैलाई कारवाही गर्नुपर्छ भनेर त भनेको छ होइन। त्यसमाथि पनि हाम्रो चाहिँ अपोजिसन लिडरले आन्दाबाजीले उहाँले मान्यजीले उहाँले चाहिँ प्रश्न गर्नुभएको छ, मैबाट सुरु गर्नुहोस् कारवाहीको, छानबिनलाई अगाडि बढाउनुहोस्, चाहिँ जुन चाहिँ नागरिकलाई असन्तुष्ट हुने नागरिकलाई नैले न्यायमा नैले सत्ता ल्याउने कुरालाई चाहिँ हामी सबै मिलेर चाहिँ यो कुरामा ध्यान दिनुपर्ने अवस्था अहिलेको
8: अहिलेको अवस्थामा जसरी ओली र प्रचण्डले स्वर्ग नर्कको यात्रासँगै तय गरेका छन् त्यसमा नेपाली कंग्रेसले किन साथ दिएन?
9: होइन यस्तो हो, हाम्रो सधैँ सभापति गगन थापाज्यूले उहाँले प्रश्न भने हो बिना अपोजिसन हिजोको हामीलाई जागरिकले चाहिँ के भन्यो भन्दाखेरि तिनटै दल मिलेर जुन चाहिँ एउटा शासन भने प्रतिपक्ष विहीन, किन भन्दा प्रदेश सरकारमा अहिले एउटा राजसभाको चाहिँ प्रतिनिधित्व छैन, उनीहरूले बहुमतमा भएका तिनटै मेजर पार्टीहरू चाहिँ सँगै सरकार सञ्चालन गर्दा अपोजिसन विहीन हुने हुनाले अपोजिसन चाहिँ हुनुपर्छ भने हो, अपोजिसन हुनुपर्छ भने नेपाली कंग्रेस अपोजिसनमा बस्छ भने चाहिँ होइन, नेपाली कंग्रेसले प्रयास गर्छ चाहिँ प्रदेशको सरकारको नेतृत्व गरेर चाहिँ अगाडि बढ्नेमा प्रयास गर्छ, त्यसमा नेपाली कंग्रेस प्रयासरत छ, त्यो कुरो त अब को कसरी मिल्ने कुन इक्वेसन अनुसार मिल्ने भन्ने कुरा त्यो आफ्नो ठाउँमा छ, तर हामीले हेर्दाखेरि उहाँहरू बीचमा पनि केही असन्तुष्टिहरू हामीले देखिरहेका छौँ, त्यो उनीहरूले के भन्दा नेपाली कंग्रेसले पनि प्रदेश सरकार चाहिँ आफ्नो बनाउनको लागि प्रदेश सरकारमा सहभागिता हुनको लागि नेपाली कंग्रेसले पनि पहल गर्छ।
8: हस् विजय सरजी, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेपाली कंग्रेसका केन्द्रीय सदस्य विजय सरजी, श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
8: पूर्वको मेची पश्चिमको श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
3: आजले श्रोता हामी स्थानीय तहका जनप्रतिनिधिहरूसँग कुराकानी गर्छौं। पालिका बहसमा उहाँले गर्नुभएका राम्रा कामहरू, पालिका बहसमा स्थानीय तहका जनप्रतिनिधिहरू आइसकेपछि नागरिकले सुख पाए त, नागरिकले स्थानीय तह भएको महसुस गरे त, स्थानीय तहले आफ्नो अधिनियम कानूनहरू र प्रत्याभूत अधिकार सम्पन्न भएर काम गर्न सके त, पाए त, अब 8-10 महिना बाँकी छ, स्थानीय तहहरूले के कस्ता सेवाहरू प्रवाह गर्न सके त, यो विषयमा हामी पालिका बहसमा कुराकानी गर्ने गर्दछौं। विशेष गरी आजको पालिका बहसमा हामी नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवसँग कुराकानी गर्दैछौ। उमेशजी, पालिका बहसमा तपाईँलाई स्वागत छ, नमस्कार।
4: हस्, धन्यवाद, नमस्कार।
3: अझै यो प्रतापपुर गाउँपालिकाको नेतृत्व सम्हाल्नुभयो होइन, अब त जाने समय पनि आइसकेका छ, अन्तिम चरणमा हुनुहुन्छ, तपाईँले गरेका प्रमुख काम र उपलब्धिहरू के हुने, यसो फ्ल्यास ब्याक फर्केर हेर्दा।
4: होइन, हामीले निर्वाचित भइसके पश्चात भन्दा पनि निर्वाचनमा सहभागी भएर हामीले हिजो जनताका बीचमा केही लिखित प्रतिबद्धताहरू राखेका थियौं। ती लिखित प्रतिबद्धताहरू क्रमशः हामी पूरा गर्ने चरणमा छौं। मैले यहाँको लोकप्रिय रेडियो कार्यक्रम मार्फत आम जनतालाई के बताउन चाहन्छु भने, हिजो जुन हामीले जनतालाई लिखित प्रतिबद्धता दिएका छौं त्यसमध्येको लगभग 80% भन्दा बढ़ी काम हामीले सम्पन्न गरिसकेका छौं। त्यसमध्येको सबभन्दा महत्वपूर्ण काम हामीले के गर्यौं भने, हाम्रो पालिका भनेको लगभग 96% किसान भएको पालिका हो, र विशेष गरी यहाँ उखु र केरा खेती हुने गर्छ। ती किसानहरूको सिंचाईको समस्या यहाँ जटिल रहेको छ, ती सिंचाईको समस्यालाई सहजता प्रदान गर्नको लागि हामीले नहर का प्रणालीहरूलाई व्यवस्थित गर्ने काम त गर्यौं। त्यस उपरान्त पनि हामीले बोरिङ, हाम्रो सेलो ट्युबवेल मार्फत जुन हाम्रो विद्युतीकरण, कृषि विद्युतीकरणलाई बढ़ी जोड़ दियौं, र कृषि विद्युतीकरणका माध्यमले सिंचाई व्यवस्थापनलाई हामीले एकदम द्रुत गतिमा अगाडि बढ़ायौं, र सिंचाई व्यवस्थापन भइसकेपछि किसानको उत्पादन लागत घटाउने काममा हामी अगाडि बढ़यौं, र निश्चित रूपले अहिलेको परिस्थिति हेर्दा किसानको उत्पादन लागत घटाउने काममा हामी अगाडि बढ़ेका छौं, र कृषि विद्युतीकरणका माध्यमबाट हामीले सिंचाई व्यवस्थापनलाई थप सशक्त र बलियो बनाएर अगाडि बढ़ाइरहेका छौं। साथै कृषि विद्युतीकरणमा लाग्ने सम्पूर्ण शुल्क, किसानले जति सिंचाइ गरे पनि त्यसको लाग्ने सम्पूर्ण शुल्क हामीले पालिकाबाट बियर गर्ने जस्ता कामहरू अगाडि बढाएको छ।
3: होइन अध्यक्षजी, किसानको पक्षमा तपाईँहरूले काम गर्नु भएको छ होइन, किसान भनेको भगवान हो, किसानले बाली रोपिदिएनन् भने, किसानले फलाइदिएनन् भने, किसान चाहिँ होइन बाली नालीमा सक्रिय भइदिएनन् भने खाद्यान्नमा समस्या आउँछ। सबैभन्दा महत्वपूर्ण चीज भनेको, चाहिने भनेको मानिसलाई बाँच्नका निम्ति खाद्यान्न हो। तर यहाँले अघि उखु किसानको कुरा गर्नुभयो, उखु किसानहरू एकदम खुशी छन् त, अहिले उनीहरूले बेचेका कतिपय उखुका रकमहरू नपाएका कुराहरू थिए, तपाईँहरूले पहल गरिदिनुभयो सबै।

0: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने।
2: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी M2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550603059 र 98550607359।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सुनसरीको देवानगंज घटनालाई लिएर तराई मधेसका विभिन्न जिल्लाहरूमा तनाव बढ़ेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बी सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
2: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना।
1: नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
9: के हो दाइ,
10: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
9: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थाहा पाउनु भयो यो कुरा?
10: गोपी सूत्रबाट।
9: ए दाइ

0: आमा
1: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: मायालो इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
1: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार चढावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
2: तिमीहरूले समाचार सुन्यौ? सुनको भाग त आकाशी छ नि। मैले तिमीहरूलाई पढाउँदा ओर्दा भएको सम्पत्ति सक्यो, र आफै लसो पर, आफै बिहार म असत्य नै।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: मिस तामाङ मेरो नि सबै
1: तामाङहरू उसलाई त भरे म पटाउँछु
0: पट्टा पट्टै हो
1: तपाईँ हेल्प गर्न

0: इलाविन एम
1: हेलो हेलो 1 2 3 चेक
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
4: खेतमा पानी जमाइराख्ने,
3: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603959 र 98550603959।
7: मयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
7: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
7: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
7: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556394995।
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालु आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: यो सुसना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 39.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइ राख्ने
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
3: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909959 9855506359 र 9855607359
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
6: कलेजका विशेषताहरू
7: पर्याप्त सुविधा सहित आफ्नै भवन
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
7: पर्याप्त छात्रवृत्ति व्यवस्था
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन

0: सम्पर्क नम्बर 0656-93-495।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: आमाले मिठो खाना दिनुहुन्छ
2: अनि बाबाले
1: काखमा लिनुहुन्छ।

0: Thank you.
1: The Pie Island Sunday Noon Chat Radio Silence 89.8 MHz.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM

0: No! No! No!
1: हेलो हेलो 1 2 3
2: चेक तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
3: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
4: चैते धानमा नेक ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
4: रोगको लागि अनुकूल मौसम
5: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
5: खेतमा पानी जमाइराख्ने
4: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
5: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
6: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट

0: हुँदा त्यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
0: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।

नमस्कार, स्वागत छ तपाईँलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम सञ्चालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईँलाई फेरि पनि स्वागत छ। भक्तपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं।

0: किसानका ओरपरको नमुनाको शीत भण्डार हो पश्चिम चितवनको चनौली बजारमा रहेको देशकै नमुना चितवन चनौली शीत भण्डार। आज हामी कार्यक्रम सहकारी दर्पणमा चितवन चनौली शीत भण्डारको बारेमा कुराकानी गर्छौ। पश्चिम चितवनको भरतपुर 18 स्थित चनौलीमा 2069 सालमा वृहत शीत गृह बनाउनको लागि बागमती प्रदेशकै ठूलो शीत भण्डार निर्माण गरिएको छ। चितवन चनौली शीत भण्डार चितवनका 28 सहकारी संस्थाहरू संगठित भई गठन भएको चनौली शीत भण्डार सहकारी संस्थाले उक्त शीत भण्डार निर्माण गरेको हो। सरकार, सहकारी संस्था र किसानहरूको त्रिपक्षीय लगानीमा पीपीसीपी मोडलमा बनेको शीत भण्डार निर्माण गरिएको शीत भण्डार झण्डै एक दशक पछि विक्रम सम्वत 2078 साल फागुन 30 गतेदेखि आफ्नो सेवा सुचारू गर्न सफल भयो। यो शीत भण्डार यस क्षेत्रमा नै सञ्चालन गर्ने सोच कसरी र किन आयो त भन्ने सम्बन्धमा संस्थापक अध्यक्ष सामाजिक व्यक्तित्व तीर्थ रेग्मीसँग हामी यसरी कुराकानी गर्छौ। सुनौ संस्थापक अध्यक्षका कुरा।
1: अब यो शीत भण्डार मैले आफ्नै भिजनबाट चाहिँ ल्याएको हो। साथीहरूको सहयोगमा यसलाई स्थापना गरियो 2071 सालमा। र यसलाई स्थापना गर्नुको मूल उद्देश्य भनेको यहाँका किसानहरू, यहाँका जनताहरूले गरेका तरकारी बाली अथवा अन्य बालीहरू लगायतका समयमा भाउ नपाउने, पछि गएर चाहिँ महँगो हुने र किसान मर्कामा पर्ने भएको हुनाले यहाँबाट कोल्ड भयो भनेदेखिलाई चाहिँ यसलाई भाउ नपाउँदाखेरिमा समयमा ल्याएर यहाँ स्टोरेज गर्ने र जति बेला भाउ हुन्छ त्यति बेला चाहिँ बिक्री गर्ने र किसानहरूले त्यसको मुनाफा लिन सक्ने किसिमको चाहिँ दृष्टिकोणबाट मैले यसलाई यहाँ परिचालन गर्नु पर्यो भनेर लागेको हो र यसलाई 7 वर्ष बनाउन लाग्यो। यो एउटा कोअपरेटिभ मोडेलको हो। यसलाई यो राष्ट्रिय खम्बा भन्छ नि, तिनवटा नीतिहरूको त्यो अनुरूप पनि हो, सहकारी अनि प्राइभेट पब्लिस भनेर त्यो पनि हो। र यसको स्थापना कालमा हामीले ठुलो सङ्घर्ष गर्नु पर्यो। ठुलो सङ्घर्ष गर्नुका बावजुद, धेरै दौडधुपको बावजुद यसलाई निर्माण गर्न सक्षम भइयो, निर्माण भइसकेको छ अहिले। र अहिले 2-3 वर्ष जति भयो यसको स्टोरेज हामीले गरेका छौँ र किसानहरूले फाइदा लिएका छन् र साथसाथै कोल्ड स्टोरले पनि फाइदा लिन सुरु गरेको छ। अब यो लगानी पहिला हामीसँग 5 पैसा पनि थिएन, 5 पैसाको बजेट नभइकन यसलाई सुरुवात गर्ने भनेर दृढ विश्वास गरियो र यसलाई हामीले इजाजत लिइसकेपछि, विभागबाट इजाजत लिइसकेपछि अनि यो ब्याङ्किङ आधारमा चाहिँ गर्न पर्यो, हामीसँग पैसा त भएन भनेर हामी त्यतापट्टि लाग्यो। त्यो पनि के भन्दाखेरिमा जग्गा मैले दिएको हो, त्यहाँ त्यो अहिले जहाँ भनेको छ त्यसमा 7 कट्ठा जमिन मैले दिएको हो, मेरो आफ्नै जग्गा दिएको हो।

0: Hi, I love Sunday Nuncha. Radio Silence 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: गरेर त्यसलाई कानुन अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स।
1: र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेदरल्याण्डद्वारा नेपाललाई 226 रनको लक्ष्य।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सुनसरी देवानगंजको घटना केवल एउटा स्थानीय विवाद मात्रै होइन, यो सामाजिक सद्भावको परीक्षा पनि हो। आज राजनीतिक दलहरूबीच भएको साझा प्रतिबद्धता स्वागत योग्य छ, तर शान्ति केवल वक्तव्यले होइन जिम्मेवार व्यवहारबाट स्थापित हुन्छ। अफवाह र उत्तेजना भन्दा माथि उठेर संवाद, संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो। नेपाल बहुलताको देश हो, त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवारी। अब खबर सन्तोषी रावलबाट। सुनसरीमा जारी हिंसा रोक्न, सामाजिक सद्भाव कायम राख्न शीर्ष दलहरू एकमत भएका छन्। पछिल्लो समय सुनसरीमा जारी धार्मिक हिंसामा राजनीतिक दलको अप्रत्यक्ष संलग्नता रहेको भनी विभिन्न संचार माध्यमहरूमा समाचार प्रकाशित प्रसारित भएपछि दलहरूले शान्ति कायम गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्। सन्तोष गन्धर्वको रिपोर्ट।
3: सिंहदरबारभित्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको संसदीय दलको कार्यालयमा आज देखिएको दृश्य सामान्य थिएन। सत्ता र प्रतिपक्षको तीखा आरोप प्रत्यारोप केही बेरका लागि थाँती राख्दै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू एउटै टेबलमा बसे। बसाईको उद्देश्य एउटै थियो, सुनसरी दिवानगंजमा बिग्रिँदै गएको अवस्थालाई थप जटिल बन्न नदिनु र सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता जनाउनु। बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने,
4: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संचार गर्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
3: सुनसरीको दिवानगंजमा दुई समुदाय बीचको झडपमा प्रहरीले भीड नियन्त्रण गर्न चलाएको गोलीले एक स्थानीय युवकको मृत्यु भएपछि दंगा थप भड्किएको थियो, जसलाई रोक्न प्रहरी प्रशासनलाई हम्मे हम्मे परेको छ। घटनामा राजनीतिक संलग्नता र सरकारको आलोचना बढ्दा यसले थप दुर्घटना निम्त्याउने भन्दै शीर्ष दलहरू छलफलमा जुटेका हुन्। छलफलपछि संयुक्त अपील जारी गर्दै 9 राजनीतिक दलले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न, संचार माध्यमलाई तथ्यपरक र समन्वित सूचना सम्प्रेषण गर्न अपील गरेका छन्। कांग्रेस सभापति गगन कुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएकाले यसलाई जोगाउनु पर्नेमा जोड़ दिनुभयो।
4: तल्लो तहमा सुनसरी लगायतको अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकरौं। त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
3: राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही, पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरे। एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले यस्ता घटनालाई प्रश्रय दिन नमिल्ने भन्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्नुभयो।
5: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
3: सामाजिक सद्भावमा खलल पुर्याउने यस्ता खालका झडप नेपालमा पहिलो पटक भने भएको होइन। यसअघि पनि पटक पटक विभिन्न स्थानमा यस्ता साम्प्रदायिक घटनाहरू भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्गदेलले समस्याको जड़ासम्मै पुगेर समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो।
6: यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन। यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्।
3: नेपाल सबै समुदाय, वर्ग, धर्म र भाषाभाषीको साझा फुलबारी हो। यसको मर्यादा हामी आफैले राख्नुपर्ने सांस्कृतिक विज्ञहरू बताउँछन्। यति बेला सुनसरीको दिवानगंजमा शान्ति र समन्वयता कायम राख्न नागरिक तहबाट पनि अपीलको खाँचो छ।
1: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई 2,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। आगजनीबाट घर पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई 50,000 रूपियाँका दरले राहत उपलब्ध गराइने समेत सरकारले घोषणा गरेको छ। देवानगंज घटनापछि हरिनगर र देवानगंज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ। राजनैतिक दल, सामाजिक संघ संस्था र स्थानीय अगुवाहरूले संवाद मार्फत समस्या समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच देवानगंज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आज पनि जारी छ। सरकारले 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
7: ल्याएको विधेयकहरू संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णयहरू गरेका छौं। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, हानि तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा असार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक, अर्को अर्थ मन्त्रालयबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वनिज तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ। अर्को भूमि मन्त्रालयबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेट राज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको छ।
1: प्रतिनिधि सभा बैठक अघि सभामुख डोलप्रसाद रायले प्रधानमन्त्री प्रतिपक्षी दलका नेता तथा विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। सभामुखको सचिवालयका अनुसार छलफलमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो। यस्तै सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग पनि बैठकको कार्य सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी कार्यसूचीलाई सहज रूपमा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक भोलि बस्ने तय भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्तको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले प्रमुख निर्वाचन आयुक्तका लागि मानबहादुर कार्की तथा आयुक्तका लागि गुरू बाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको संसदीय सुनवाईलाई आज सम्पन्न भएको थियो। वाग्ले र सुब्बाको सुनवाई भने हिजो नै सकिएको थियो। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अब थप अघि बढ्नेछ। सामुदायिक रेडियो प्रसारक संघ अकुरात नेपालले सामुदायिक रेडियोहरूले भोग्नु परेको कानूनी र व्यवहारगत उल्झन हटाउन सरकारसँग माग गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सनासँग आज सिंहदरबारमा भेट गर्दै अकुराबका पदाधिकारीहरूको टोलीले सामुदायिक रेडियोले पछिल्लो समयमा सामना गर्नु परेको चुनौतीका बारेमा जानकारी गराउँदै राज्यले संकटको समयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा ध्यान आकर्षण गराउनु भएको हो। भेटमा अकुराबका अध्यक्ष अर्जुन गिरीले नेपालको संविधानको प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र समावेशी लोकतन्त्रको सुदृढीकरणमा सामुदायिक रेडियोहरूले विगत 3 दशकदेखि अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै राज्यको सहयात्रीका रूपमा रहेको सामुदायिक रेडियोलाई नीति निर्माणमा पनि सहभागी गराउन माग गर्नुभयो। अकुराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियोलाई सामुदायिक प्रसारण प्रणालीको महत्वपूर्ण आधारका रूपमा नीतिगत मान्यता र व्यवस्थापनका लागि बजेट मार्फत नै सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो। कार्यवाहक महासचिव भक्त संतानले संचार क्षेत्रको लामो कार्य अनुभव मन्त्री तिमिल्सनासँग उल्लेख गर्दै सामुदायिक रेडियोको विकास, व्यवस्थापन र सञ्चालनका लागि सरकारले सामुदायिक प्रसारण सम्बन्धी कानूनी बहस, विज्ञापन वितरण प्रणालीको पुनर्संरचना, संचार सम्बन्धी नयाँ कानून निर्माणका क्रममा सामुदायिक रेडियोको दिगोपनालाई उच्च प्राथमिकतामा राखिनुपर्ने धारणा राख्नुभयो। सरकार र नेपाल चिकित्सक संघ बीच पाँच बजे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलन फिर्ता लिएका छन्। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि भएको सहमति अनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानून अनुसार थप कार्यवाही अघि बढ़ाइनेछ। सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनका लागि आगामी प्रतिनिधि सभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै स्वास्थ्य सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन संशोधन गर्न सात दिनभित्र चिकित्सक संघको सहभागितामा कार्यदल गठन गरिने भएको छ। पाँच बजे सहभागी सहमति संघै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन स्थगित गर्दै देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा सुचारू गर्ने निर्णय भएको संघका अध्यक्ष बद्री रिजालले सीआईएनसँग बताउनुभयो।
0: अहिले हाम्रो जनतामाथि जुन सांघातिक आक्रमण भयो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढ़ाउने कुराहरूको एश्योरेन्स र साथसाथै जुन ऐनले गर्दा चिकित्सक असुरक्षित भइरहेको थियो त्यसमा संशोधन गर्ने कुराहरू कानूनको सचिव लगायत स्वास्थ्यको सचिवहरूसित बसेर भएको हुनाले आजको आन्दोलन सँगसँगै उपभोक्ता अदालतमा पछि कमिटी बनाएर संशोधन गर्ने कुराहरू भइसकेपछि आजको आन्दोलन स्थगित भएको।
1: साझा खबरमा अब खेल खबर। नेदरल्याण्डसले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लीग टूमा नेपाल सामु 226 रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर टस टीमलाई पहिले ब्याटिङको निम्ति दिएको थियो। त्यसक्रममा घरेलु टीमले 9 विकेट गुमाएर 225 रन बनायो। नेपालले अहिले खेलिरहेको छ। नेपालका लागि करण केसीले कसिलो बोलिङ गर्नुभयो। उहाँले 30 रन खर्चेर 4 विकेट लिनुभयो। यस्तै दिपेन्द्र सिंह ऐरीले ओभरमा 30 रन खर्चेर 2 विकेट लिनुभयो। हेमन्त धामी र ललित राजवंशीले पनि एक एक विकेट लिनुभएको थियो।
8: चिकित्सक आन्दोलनमा बिरामी उपचार नपाई फर्किन बाध्य।
9: बैतडीबाट 500 रुपियाँ टिकट तिरेर आए, फेरि जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन।
8: सहज रूपमा उपचार पाउनुपर्ने बिरामीको माग रिपोर्ट सँगै एक्लिँदै नेपाली ज्येष्ठ नागरिक माया र हेरचाहको खाँचो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
13: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
12: गर्भवती हुँदा के खाने?
13: स्तनपानको मात्रा कसरी पुर्याउने?
12: शिशुलाई कहिलेदेखि थप खाना दिने?
13: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
12: यसको जवाब अनुमानमा होइन,
13: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
12: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
13: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारका नाममा यस्तो आदेश दिएको हो। आदेश
1: अनुसार अब कानूनले गोपनीय राख्नुपर्ने मुद्दा बन्द इजलासमा हुने सुनवाई मुद्दाका पक्ष वा उनीहरूका कानून व्यवसायीले प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेका मुद्दा तथा अदालती प्रसारणका लागि उपयुक्त नठहर्याएका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण गर्न पाइने छैन। युवा श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको युवा सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयकको मस्यौदाप्रति सरकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय युवा परिषद गठन गरी राष्ट्रिय युवा परिषदलाई राष्ट्रिय युवा विभाग गठन गरी राष्ट्रिय युवा परिषदलाई कमजोर बनाउन खोजिएको आरोप उनीहरूले लगाएका छन्। युवा गैर सरकारी संस्था महासंघ नेपालले आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले विधेयकलाई युवा मैत्री समावेशी र सहभागितामूलक बनाउन संशोधन गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रमपछि जारी चारबुद्धे घोषणा पत्रमा राज्यका सबै तहमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। सरकार र चिकित्सकहरूबीच सहमति भएपछि आन्दोलन फिर्ता भए पनि आज दिनभर भने आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट वञ्चित हुनु परेको छ। चिकित्सकमाथिको आक्रमणका घटना रोकिनुपर्ने मागसहित देशव्यापी रूपमा शुरू गरिएको हड़तालका बारेमा कुनै जानकारी नपाएका बिरामी आफन्त अस्पताल पुगे पनि उपचार नपाउँदा उनीहरू आक्रोशित भएका हुन्। डडेलधुरा अस्पतालको पनि आकस्मिक भएका सबै सेवा बन्द हुँदा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उपचारको आशमा आएका बिरामी र उनीहरूका आफन्त मर्कामा परेका छन्।
7: वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले हड़तालको आह्वान गरेको हो। त्यसमा ऐक्यबद्धता जनाउँदै डडेलधुरा अस्पताल प्रशासनले पनि बुधबार आकस्मिक बाहेकका सबै ओपीडी सेवा बन्द रहने सूचना जारी गरेको थियो। तर अस्पतालको सूचना थाहा नपाएका बिरामी अस्पताल पुगे तर उपचार पाएनन्। डडेलधुराको भागेश्वर गाउँपालिका 5 सिराडका सुरेन्द्र बहादुर पोन:
14: मेरो बिराम चाहिँ भाउजू अनि बाबु छ अनि मम्मी तीनजनालाई लिएर आएको छु। मैले अहिले इमर्जेन्सीमा उपचार भइरहेको छ। त्यो जानकारी चाहिँ हामीलाई भएन नि त। किन 81 अब अस्तिबाट बिरामी भएपछि हामीले यहाँ ल्याइसकेपछि होइन यहाँ चाहिँ अब यो सेवाको सुविधा छैन। यहाँ सोध्यो 12 नम्बरका टिकट गर्न बन्द छ, 12 नम्बर बन्द छ भनिसकेपछि यसको डिसिजन के छ त जनताहरूले त्यो भन्ने बेला इमर्जेन्सीमा जानुहोस् भन्नु। इमर्जेन्सीमा जानुहोस् भनिसकेपछि खर्च पनि त्यति रहेछ नि त होइन। त्यो त हामीलाई थाहा छैन कति खर्च लाग्छ के लाग्छ त्यो त हामीलाई थाहा छैन नि त।
7: ओपिडी सेवा बन्द रहेको जानकारी नै नभएकाले टाढाबाट बिरामी अस्पतालमा पुगेका हुन्। नियमित उपचार स्वास्थ्य परीक्षणका लागि आएका सयौं बिरामी भने सेवा नपाएर प्रभावित भएका छन्। बैतडीको दशरथ नगरपालिका 1 मुसिया चौरका लोकराज भट्ट:
9: बैतडीबाट अब 500 रुपियाँ टिकट तिरेर आए, फेरि अब जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन। मेरो दाग हो, दाग म 1 महिना अगाडि सुई लगाएर गाउँ, पछि 1 महिनापछि बोलाउनु भएको थियो, फेरि भेटेन। आज 10 दिनपछि अझ आएको त आज पनि बन्दै भएर एकदम दुःख लाग्यो। अब फर्किन्छु, दुःख त जनतालाई नै हुन्छ सर, म के भन्ने।
7: डोटीको दिपायल सिलगढ़ी नगरपालिकाको कालागारकी झाँकरी जोरा घाँटी दुख्ने समस्याको उपचार गराउन 2 जनाको 800 रुपियाँ जीप भाडा तिरेर डडेलधुरा अस्पताल पुग्नु भएको थियो। अस्पताल प्रशासनले आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहेको जनाएको छ। तर स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको विरोध र उनीहरूको सुरक्षाको मागलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। त्यसको प्रत्यक्ष असर भने उपचारको आशामा टाढा टाढाबाट खर्च गरेर अस्पताल पुगेका बिरामीमाथि परेको छ। तर्कराज भट्ट, CIN रेडियो अमरगढी, डडेलधुरा।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढ्दै ज्येष्ठ नागरिकको संख्या, घट्दै परिवारको साथ।
15: मेरो सानो छोरा 4 वर्षको थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेको छ। यसको सँगै भइए हुन्थ्यो जस्तो लाग्छ कि अरूको हेर्दा पनि।
1: उमेरसँगै बढ़दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि। विशेष सामग्री बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।
16: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब ज्येष्ठ नागरिक एक्लिँदै गरेको प्रसंग। तीन दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30,00,000 नागरिक 60 वर्ष वा सो भन्दा माथिका छन्। 2048 सालमा यो संख्या 5.7% मात्रै थियो। तर संख्या बढ़े जस्तै ज्येष्ठ नागरिकको जीवन झन सहज भएको छ।
4: धेरै फरक छ अहिलेको पिँढीले जति ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्दैन नै त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ क्या हजुरदेखि नै।
5: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनुभयो। त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन। बोल्न अलिक गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ। पोखरा घर भएका उहाँका दुई सन्तान विदेशमा छन्। सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ।
4: म सिङ्गर भएको 28 वर्षको मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो। अहिले छोरा ठुलो भयो, बाजुबाजु गयो विदेशमा छ, यहाँ म एक्लै बस्नु परेको छ। यसको सधैँभरि यही हुन्थ्यो जस्तो लाग्छ क्या, अरूको हेर्दा पनि आफ्नो नहुन्छ।
5: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत, उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो। उहाँ भन्नुहुन्छ मनले बुढो भएको महसुस हुँदैन, तर शरीरमा भने पहिले जस्तो ताकत छैन। उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
6: अहिले आफू ज्येष्ठ नागरिक भएको बेलामा चाहिँ त अहिले इन्टर्नल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भने त पटक्कै छैन। तर फिजिकल्ली चाहिँ कहिलेकाहीँ अलिकत फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ, छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिटो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो, त्यो कुराको फरक चाहिँ छ।
5: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ। ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ। इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ। अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ। फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
7: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र ती आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
6: 70 वर्ष पुगेपछि त सबै ज्येष्ठ नागरिकहरूले भत्ता पाउने हो नि त, यहाँको समुदाय चाहिँ किन छुट्नु भएको छ?
7: किन छुट्नु भएको छ भने कतिपयको हाम्रो समुदायको नागरिकता नै छैन। नागरिकता नभएपछि नेपालबाट जति पनि सेवा सुविधा पाउनुपर्ने हो त्यो कुनै पनि सुविधा पाउनु भएको छैन। यदि नागरिकता भइदिएको खण्डमा पाउनुहुन्थ्यो होला।
5: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका तदस्थ समिति सदस्य प्रतिमा शर्मा,
8: एकदम ठूलो समस्या भनेको परिवारबाटै उपेक्षामा पर्ने हो। विभिन्न लान्छना लगाउनेले बिर्सिन्छेले गर्न सक्दिने, यो अल्छिछे खालको लान्छना लगाउने, उनीहरूलाई के खानु मन लाग्छ त्यो रुचिसँग मतलब छैन। जबरजस्ती आफ्नो लागि आफूलाई खानु मन लागेको कुराहरू ज्येष्ठ नागरिकलाई जबरजस्ती खान बाध्य बनाइएका कुराहरू, ज्येष्ठ नागरिकको मन छ, भावना छ, भन्ने कुराहरू चाहिँ बिर्सिने, एकदम पुरै बिर्सेर उपेक्षा गरेर आफूहरू मात्रै कुरा गर्ने, आफूहरूलाई मात्रै टाइम दिने, ज्येष्ठ नागरिकलाई टाइम नदिने कुराहरू। उहाँहरू शारीरिक रूपमा अलिकति कमजोर हुन्छ, तर मानसिक रूपमा, भावनात्मक रूपमा अझै सक्रियता खोज्ने बेला रहेछ यो ज्येष्ठ, यो उमेर भनेको होइन, तर त्यो कुरालाई चाहिँ यो यङ्गरहरूले चाहिँ चटक्कै बिर्सेर अलि धेरै मन दुखाइदिएको अवस्थाहरू चाहिँ छ। त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार, सोच विचार, खानपिन, रेखदेख, उपचार, यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणकै छ।
5: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ्दै जाँदा मानसिक तनाव, डिप्रेसन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर हुमनाथ चालिसले बताउनुहुन्छ।
9: जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने, त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
5: तीन दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
3: कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोग गर्ने घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील गरिएको छ। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्त सर्वसम्मत अनुमोदित भएका छन्। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म संघ छलफल, सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय गरेको छ। सामुदायिक रेडियोका समस्या समाधान गर्न अकुरातको सरकारसँग 13 बुधे माग, 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश छ। सरकार र चिकित्सक बीच 5 बुधे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता भएको छ। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाल 226 रनको लक्ष्य। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम वेबसाइट cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बाल बालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा
2: सागिनो समय सूचक अहिले रातिको 8 बज्यो। It's 8 PM.
3: हेलो 1 2 3
4: चेक। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
0: अवस्थामा सुधारको चर्चा गर्छौ। भविष्यका कणाधार बाल बालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोवेभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन यो दिदी कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
5: हे दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
6: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845009486
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
8: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
9: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझेन छोरी
10: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
9: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
10: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
9: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
10: सम्पर्क नम्बर 9845082997
8: 9855109997
6: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास

0: अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तिजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
1: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
0: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
1: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
0: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
1: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
1: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 24 घण्टा सेवा उपलब्ध छ।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, र स्वास्थ्य कार्यालय चितवन।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
3: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
4: सब्स्क्राइब नाउ एन्ड प्रेस द बेल आइकन, नेभर मिस एन अपडेट फ्रम टिप्स ऑफिशियल।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Why are you left on the Noontalk Radio Sinus 89.8 MHz?
1: यतिखेर बेलुकाको पौने नौ बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आजै पीड़ितसँग सोधपूछ, पाँच बुझे सहमतिसँगै चिकित्सकहरूद्वारा हडताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि,
1: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ्दै। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ़दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा संचालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा सपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फँसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत सेवाबाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 जना सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी साली नबीलले इराकीहरू अर्को द्वन्द्वको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिककी साली नबीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़ेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चार खुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड 19 को उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्याण्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वहरूमाथि कड़ा निगरानी राख्न निर्देश समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीड़ित लगायत पक्षसँग सोधपूछ गरेको छ। सुनौ एक रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज 2 जना सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगतिबारे बीबीसीसँग भने
3: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंजमा गएर हामीले चाहिँ त्यहाँको स्थलगत अवलोकन प्लस व्यक्तका परिवार र सदस्यहरूसँग घटनाको बारेमा जानकारी दिने काम गर्यो।
0: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपुछबाट हालसम्म के देखियो भनी बीबीसीको जिज्ञासामा उनले भने
3: तथ्य संकलन क्रममा भएकोले अहिले के भयो प्रारम्भिक भन्ने अवस्था छ।
0: पछिल्ला विकास क्रमबीच काठमाडौँमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हड़ताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ़ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको पाँच बुधे सहमतिबारे जानकारी गराउँदै उनले भने
1: त्यसमा मुख्य बुधाहरू यो वीरगंजको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्य कर्मीमाथि दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुदाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने, सहजीकरण गर्ने भन्ने छ। त्यसबाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुढा छ।
0: यो सँगै अब चिकित्सकहरूको आन्दोलन फिर्ता भएको स्थगित भएको
1: हजुर हजुर त्यो सँगै स्थगित भएको हो। सबै सेवा सुचारू भएका छन्।
0: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ। आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
1: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ। त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो वा होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भए त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्य कर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्य कर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौं र सहमति गराएका छौं। त्यसले लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
1: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन। हामीले त्यहाँ बुदाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेतबारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
4: अब यस मामिलमा हामी खुसी पनि छौं, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्द्वलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ। अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौं। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन
5: गर्नुपर्छ। तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्द्वको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि आउनु, जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
4: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौँ भने चरीचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको हानी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ। एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ, जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बच्ने, सामुदायिक वनमा जान हामी कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
5: अन्तर्राष्ट्रिय यसो जनगणना हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ होइन, नेपालमा चाहिँ कति ठेग्न सक्ने जस्तो छ त हाम्रो वन जङ्गलले?
4: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौँ। त्यसमा सकारात्मक खालका कदमहरू चाल्यौँ भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ। त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौँ भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
0: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार भूकम्पपछि भत्किएको यो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

यसको साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले रातिको 9 बज्यो 8:09 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।

0: No! No! No!
1: सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सञ्चालनमा ल्याएको छ। हाम्रो सेवा परिवर्तनमा टेवा भन्ने मूल नारा सहित शुरू गरिएको सेवा असार 16 गतेसम्म सञ्चालन हुने जनाइएको छ। नगर प्रमुख मीना कुमारी लामाले सिटी टूर सेवाको उद्घाटन गर्दै नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रसार कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिटी टूरले स्थानीय तथा बाह्य पर्यटकलाई नगरका विविध पर्यटकीय गन्तव्यसँग परिचित गराउँदै आन्तरिक पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो। भ्रमण कार्यक्रम अन्तर्गत हेटौँडाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गराइनेछ। भ्रमणमा पाथीभरा मन्दिर तथा भ्यू टावर, पुण्यक्षेत्र तपोवन, कुष्माण्ड सरोवर त्रिवेणीधाम, दक्षिण काली मन्दिर, मनकामना मन्दिर, रूद्रेश्वर महादेव मन्दिर, जलेश्वर महादेव मन्दिर लगायतका स्थल समेटिएका छन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: बाबासँग ब्याङ्क गएर जम्मा गराए। समय सँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सुनसरी घटनामा सरकारको भूमिकाबारे चौतर्फी प्रश्न उठिरहँदा सत्तारूढ राष्ट्रिय स्वतन्त्रतावादी राष्ट्रपाका सभापति रवि लामिछाने भने सक्रिय हुनुभएको छ। संवेदनशील घडीमा सरकारले लिनुपर्ने राजनीतिक पहलकदमी र समन्वयकारी भूमिका उहाँले गरिरहनु भएको छ। संसदीय व्यवस्थामा ठूला संकट आउँदा प्रधानमन्त्रीले सबै दललाई एक ठाउँमा ल्याउने, संसदप्रति जवाबदेही हुने र राष्ट्र प्रमुख अर्थात राष्ट्रपतिलाई विफ्रिन गर्ने मुख्य दायित्व हुन्छ। तर प्रधानमन्त्री शाह यति नै जिम्मेवारीमा पन्चिनु भएको छ। संसद र राजनीतिक दलहरूसँग संवाद नगर्नुभएका प्रधानमन्त्रीले चैत 13 गते शपथ लिए यता राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर औपचारिक रूपमा देशको अवस्थाबारे पनि कुनै विफ्रिन गर्नु भएको छैन। सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रूपियाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो। घाइते परिवारलाई जनै 50,000 दरले राहत दिने घोषणा गरेको सरकारले घर पसल र अन्य आगजनी भएका परिवारलाई पनि 50,000 दरले राहत दिने घोषणा गरेको छ। सर्वदलीय बैठकले विभिन्न आठबुधे निर्णय समेत गरेको छ। साउन 10 गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारको आयोजनामा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव शान्ति सुरक्षा कायम गर्न आठबुधे निर्णय गरेको हो। त्यसै कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालिम शाहको भूमिकामा समेत प्रश्न उठाउनु भएको छ। सर्वदलीय बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकार लाठी र स्ट्याटसमा मात्र सीमित रहेको समेत बताउनु भएको छ। संकटको बेला प्रधानमन्त्री थालु भनेर बस्न नहुने उहाँको भनाई छ। सुनसरीको देवानगंजका उपालिका साथ कप्तानगंजको तनाव अब जिल्लामा मात्र सीमित छैन, साम्प्रदायिक तनाव 3 दिनदेखि पूर्वी तराईका विभिन्न जिल्लामा समेत फैलिएको छ। यसको असर आंशिक रूपमा काठमाण्डु र मधेसमा समेत देखिन थालेको छ, जसका कारण विभिन्न ठाउँमा 3 दिनदेखि कर्फ्यू लगाउनु परेको छ। स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ भने सेनाले हवाई गस्ती समेत गरिरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्या प्रभावित क्षेत्रमा तैनात रहेको छ। काठमाण्डुबाट ड्रोन समेत पठाएर निगरानी बढ़ाइएको छ, तर यति ठूलो सुरक्षा संकटबीच देशको राजनीतिक नेतृत्व भने अस्वाभाविक रूपमा मौन देखिएको छ। प्रधानमन्त्री सहित गृह प्रशासनको नेतृत्व सम्हाल्नुभएका सुदन गुरूङ 3 दिनदेखि मौन जस्तै हुनुहुन्छ। यसअघि सामान्य प्रकृतिका घटनामा समेत घटनास्थल पुग्ने र सामाजिक सञ्जाल मार्फत सक्रिय देखिने गृहमन्त्री अहिले भने गुमनाम हुनुहुन्छ। न पीड़ित परिवार भेट्न पुग्नु भएको छ, न त कुनै राजनीतिक पहल नै गर्नु भएको छ। यसले सरकार संकट व्यवस्थापनमा गम्भीर छ कि छैन भन्ने प्रश्न समेत उठेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकबाट सुनसरी घटनाबारे ठोस निर्णय आउने अपेक्षा गरिएको थियो, तर यो विषय प्राथमिकतामै परेन। निर्णय सार्वजनिक गर्न आउनुभएका सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे मुखै खोल्नु भएन। पत्रकारहरूले सोधेका प्रश्नको समेत स्पष्ट उत्तर दिनु भएन, बरू प्रश्नहरू पन्छाउँदै हुनुभयो। अब प्रश्न उठेको छ, पूर्वी तराई 3 दिनदेखि तनावमा हुँदा सरकार किन बोलिरहेको छैन? नबोल्ने मात्र हुन सत्तारूढ राष्ट्रपा सभापति रवि लामिछानेले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन र गृहमन्त्री दुवै जानु भएन। राष्ट्रिय संकटका बेला प्रधानमन्त्री आफैले पहल गरेर सर्वदलीय सहमति खोज्नुपर्ने अवस्थामा पार्टी सभापतिले बैठक बोलाउँदा समेत प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नभएपछि विपक्षी दलले मात्र होइन सर्वसाधारणले समेत सरकारको भूमिकामाथि प्रश्न उठाउन थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएका घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग भने विस्तृत ब्रिफिङ लिनुभएको छ। गृहमन्त्री सुदन गुरूङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो अवस्थाबारे ब्रिफिङ लिनुभएको उहाँको सचिवालयले जनाएको छ। सुनसरी तनाव संकटमै सरकार गुमनाम, रविको अतिरिक्त सक्रियता शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
4: राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। नयाँ सरकार गठन भए त राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच औपचारिक संवाद शून्य जस्तै छ। शपथ ग्रहण समारोह र संवैधानिक अनिवार्यतासँग जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएका छैनन्। मन्त्री परिषद विस्तार, मन्त्री नियुक्ति तथा हेरफेर, संसद अधिवेशन आह्वान र स्थगन जस्ता महत्वपूर्ण विषय निर्णय गर्दा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर जानकारी गराउने अभ्यास थियो, तर प्रधानमन्त्री शाह यस्ता निर्णयबारे जानकारीका लागि शीतल निवास पुगेका छैनन्। पछिल्लो समयको तनावपूर्ण सुनसरी घटनाबारे समेत प्रधानमन्त्रीले नभई सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति पौडेललाई भेटेर जानकारी गराएका छन्। शीतल निवासका एक अधिकारीले प्रधानमन्त्री संसदप्रति मात्र होइन राष्ट्रपतिप्रति पनि संवैधानिक रूपमा उत्तरदायी हुने व्यवस्था शाह सरकारको नेतृत्वमा आएपछि ब्रेक लागेको बताए। उनका अनुसार देशभित्रको अवस्था, शान्ति सुरक्षा, अर्थतन्त्र, कूटनैतिक गतिविधि, मन्त्री परिषदका निर्णय, संसदमा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफै उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ। प्रधानमन्त्रीको दायित्व भन्दै संवैधानिक प्रावधान यससँगै छापिएको छ। संविधानको धारा 81 अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने विषय क मन्त्री परिषद निर्णय, ख संघीय संसदमा पेश गरिने विधेयक, ग खण्ड क र खमा उल्लेखित विषयमा राष्ट्रपतिले जानकारी मागेका अन्य आवश्यक विवरण, घ नेपालको समसामयिक परिस्थिति, वैदेशिक सम्बन्धका विषयमा। संविधानमा उल्लेख गरिएका बाहेक नेपाल सरकार कार्य सम्पादन नियमावली 2064 को नियम 36 क अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने विषयहरू क विदेशी राज्य वा सरकारसँग भएका सन्धि सम्झौता र समझदारी, ख नेपाल सरकारको आय व्ययको वार्षिक विवरण बजेट, ग मुलुकको शान्ति सुरक्षा सम्बन्धी प्रमुख विषय, घ नेपाल सरकारले संघीय संसदमा पेश गर्ने वार्षिक नीति तथा कार्यक्रम, न राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा भएका निर्णय सम्बन्धी विषय। शपथ समारोह र संवैधानिक अनिवार्यतासँग जोड़िएका केही निवास गएका छैनन्। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिशपछि राष्ट्रपति पौडेलले नै भेट्न खोज्दा पनि उनले चासो दिएनन्। राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
3: चालू आर्थिक वर्ष 2083-84 लागि बजेट पारित भएसँगै प्रतिनिधि सभाको ध्यान कानून निर्माणतर्फ जानुपर्ने हो, तर दुई तिहाई नजिकको बलियो सरकारले पर्याप्त विधेयक दिन नसक्दा संसद भूमिका विहीन जस्तै बनेको छ। चालू बजेट अधिवेशन वैशाख 28 शुरू भएकोमा कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले सोही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको। यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभा बैठक आज 11 बस्दैछ। विगतमा सरकार फेरबदल भइरहने, स्वार्थ समूह हावी हुने र संसदीय समितिमा विधेयकहरू मैलोवाड किने परिपाटीले मुलुकलाई ठूलो घाटा पुर्याएको सांसदहरूले बताएका छन्। जेएनजी आन्दोलनपछि प्रतिनिधि सभाका लागि भएको निर्वाचनमा दुई तिहाई बहुमत नजिक सीट जितेर बनेको सरकारलाई विधेयक पारित गराउन कुनै प्राविधिक वा संसदीय कठिनाई छैन, तर संसदको काम कार्यवाहीलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउन सभामुख डोलप्रसाद अर्यालले सक्रियता बढ़ाएका छन्। उनले प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेता, सत्तापक्ष तथा प्रतिपक्षका प्रमुख सचेतकहरूसँग समेत भेट गरेका छन्। भेटमा सरकारका तर्फबाट सदनलाई पर्याप्त बिजनेस दिनुपर्ने र विचाराधीन विधेयकलाई छिटो टुंगोमा पुर्याउने विषयमा छलफल भएको छ। मन्त्री परिषदबाट बुधबार स्वीकृत 9 विधेयक शीघ्र संसदमा दर्ता भई छलफलमा आउने अपेक्षा गरिएको छ। विज्ञहरूले बजेट पारित भएपछि सदनलाई बिजनेस दिएर कानून निर्माणमा लाग्न सरकारलाई सुझाएका छन्। चालू बजेट अधिवेशनमा कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले सोही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको। यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभा बैठक आज 11 बस्दैछ। दुई तिहाईको सरकारमा संसद बिजनेस विहीन शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
4: चिकित्सक संघसँग सहमति, स्वास्थ्य सेवा सुचारू शीर्षकमा गोर्खापत्र खबर लेख्छ। आन्दोलनरत चिकित्सक संघ र सरकार बीच 5 सहमति भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमणपछि देशभरका चिकित्सक आन्दोलित भएका थिए। सहमतिसँगै दुई दिनदेखि प्रभावित आकस्मिक बाहेकका बहिरंग ओपीडी लगायतका सेवा संचालनमा आएको छ। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मीको सुरक्षा सम्बन्धी कानूनी सुधारलाई औपचारिक सरकारी प्रक्रियामा अघि बढ़ाउनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सरकारले चिकित्सकको सुरक्षा र नागरिकको स्वास्थ्य सेवाको अधिकारलाई समान प्राथमिकतामा राखेर सहमति गरेको बताउनुभयो। यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले यसपटकको सहमति विगतका सम्झौता भन्दा फरक रहेको बताउनुभयो।
3: सुदूरपश्चिम प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा नदिएका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले समीकरणको नयाँ सरकार गठन प्रक्रिया शुरू हुन सकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल बीच साउन 9 भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकार नेकपाको नेतृत्वमा बन्नेछ। दुई दल बीच कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कडाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति छ। सुदूरपश्चिम असार 31 एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका हुन्। अल्पमतमा परे पनि उनले राजीनामा दिने सुरसार गरेका छैनन्। यसै कारण नयाँ सरकार प्रक्रिया शुरू हुन नसकेको हो।
4: संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश प्रमुख आयुक्त र आयुक्तलाई सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबार र बुधबार निरन्तरको सुनवाईपछि समितिले प्रस्तावित तीनैजना पदाधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको हो। नियुक्तिका पूर्व शर्तका रूपमा रहेको सुनवाई प्रक्रिया सम्पन्न भएपछि पदाधिकारी नियुक्तिको बाटो खुलेको छ। समितिले प्रस्तावित प्रमुख आयुक्त मानबहादुर कार्की र आयुक्तद्वय डाक्टर राजीव सुब्बा तथा गुरूप्रसाद वाग्लेको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। समितिले बुधबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजना सुनेर सुनवाई सम्पन्न गरेको हो। यस्तै बुधबार प्रस्तावित आयुक्तद्वय सुब्बा र वाग्लेको कार्ययोजना सुनेको थियो। अनुमोदन सम्बन्धी